0: जय हो।
1: आज को आनंद को
0: जय हो।
1: बत्तर भगवान को
0: जय हो।
1: सभी जन बसा अब फिर थोड़े कथाला जोड़न चाहू तेसरी भगवान ले गीता मा जब जब होई धर्म की हानि भगवान जब जब धर्म मा हानि भयो भने जब जब साधु संत माथि अत्याचार हुन लाग्यो भने भगवान यो धरतीमा धर्म स्थापना गर्न आउनुहुन्छ अरे धर्म संस्थापनार्थाय सम्भवामी युगे युगे। तब आज भगवानले शिशुपालको उद्धार गर्नुभयो। त्यो शिशुपालहरू कोही नभएर तीन जन्मसम्म दैत्यको जीवन प्राप्त गर्नु परोस् भनेर श्राप प्राप्त गरेका जय र विजय नाम गरेका दुई भगवानका पार्षद थिए जसलाई सनकादिक कुमारहरूले श्राप दिनुभएको थियो र आज सो श्रापको कारणले गर्दा तीन जन्मसम्म दैत्य बन्न उनीहरूले श्राप प्राप्त गरे र भगवान स्वयं उनीहरूको उद्धारको लागि यो धरतीमा आउनुहुन्छ भनेर भगवानले वचन पनि दिनुभएको थियो। अगाडि बलरामजी रोमहर्षण सुतजीको उद्धार गरिदिनुहुन्छ र फेरि पुत्र उग्र शर्वालाई मञ्च आसीन गराएर कथालाई अगाडि प्रारम्भ गर्नुहुन्छ र बडो सुन्दर कथा छ। अब यो कथा चाहिँ खुब ध्यानले सुन्नु है सबैले। राधे राधे भनौ त। यो कथा भगवानले सम्झिने भक्तको कथा। हजुरहरू विचार गर्नु त भगवानलाई हजुरहरू सबैले याद गर्नुहुन्छ नि सम्झिनुहुन्छ कि सम्झिनुहुन्न? कतिजनाले सम्झिनुहुन्छ हेरौँ त ल। सबले सम्झिनुहुन्छ। राधे राधे हर हर महादेव। अब यो कथा चाहिँ यस्तो कथा छ जसलाई चाहिँ भगवानले सम्झिनुहुन्छ। हेर्नु है हामीले त भगवानलाई सम्झिने यो धरतीमा बसेका अरबौं खरबौं भक्तहरू होला जसले भगवानलाई सम्झिनुहुन्छ। तर यो कथा यस्तो कथा हो जसलाई भगवानले सम्झिनुहुन्छ है। भगवानले याद गर्ने भक्त कस्तो हुनुहुन्छ? बडो सुन्दर कथा छ सुदामा चरित्र। आउनुहोस् अब यो कथामा प्रवेश गरौं।

0: भगवान श्री कृष्ण का एक परम भक्त, एक परम संत जो सुदामा महाराज एक ब्राह्मण हनन थे रे। वहां की एक पत्नी जिसको नाम थे सुशीला, जस्तो नाम तिस्ते स्वभाव, अति सुशील, अति ज्ञानी, अति सरल, अति सहनशील, यस्ती पत्नी सुशीला हुनुहुन्थ्यो। दुई चार छोरा छोरी पनि थिए। सुदामा ब्राह्मण दिनभर भिक्षाटन गरेर जे प्राप्त हुन्थ्यो त्यही घरमा लिएर आउनुहुन्थ्यो, त्यसैबाट गुजारा चल्थ्यो। अधर्मको कमाई गर्न सक्नुहुन्न थियो, कसैले बक्सिस दियो, कसैले कसैको चाप्लुसी गरेर धन कमाउने, कसैको प्रशंसा गरेर, यो स्वभाव सुदामा ब्राह्मणको थिएन। सुदामाजीलाई उहाँका साथीहरूले खुब दरबारमा लिएर राजाको गुणगान गर्न लाउँथे, तर राजाले राजा समक्ष गएर सुदामा ब्राह्मण उल्टै सत्यताको कुरा गर्नुहुन्थ्यो, कतिपटक गाली खाएर फर्किनुहुन्थ्यो। सुदामा ब्राह्मण जे जस्तो भिक्षामा मिल्छ, जे जस्तो श्रद्धाले भक्तिले कसैले दिन्छ, त्यो अनुसार जीवन चलाउनुहुन्थ्यो। एक दिन सुदामा ब्राह्मण भिक्षाटनमा जानुभएको छ, सुशीला महारानी घरमा आउनुहुन्छ। दुई दिन तीन दिनदेखि खाना छैन, घरमा अन्न छैन, द्वारमा एकजना भिक्षुक आउनुभयो। भिक्षुकले भिक्षा माग्नुभयो, तब भिक्षा मागेको सुनेर भित्रबाट सुशीला महारानीको मुखबाट आवाज आयो, मेरो घरमा हजुरलाई भिक्षा दिने केही पनि छैन। यो शब्द सुन्ना साथ भिक्षुकले भने, अरे देवी, जसको मित्र द्वारकाधीश हुनुहुन्छ, त्यो सुदामाको घरमा उनकी पत्नीले भन्दैछिन् कि मेरो घरमा केही पनि छैन। अनि अर्को कुरा सुन देवी, यदि स्त्रीले घरमा केही पनि छैन, केही पनि छैन भन्न लागिन् भने त्यो घरको सह बाहिर जान्छ, लक्ष्मी बाहिर जान्छिन्। त्यही भएर घरमा छैन छैन छैन यो शब्द कहिले ननिकाल, जति छ छ, यति पनि नदिने भक्त पनि त होलान् कति, हो कि होइन हजुर? आज हजुरसँग जे छ नि त्यो नभएका भक्त छन् कि छैनन्? कति छन्? हजुरसँग जे छ त्यो अर्कोसँग नहुन सक्छ। हजुरको जस्तो परिवार देखेर कोही खुसी भएर बसेको होला, हजुरको जस्तो घर देखेर कोही दङ्ग पर्या होला। जसको खुट्टा छैन उसले खुट्टा भएको व्यक्तिलाई खुसी देख्छ, जसको खुट्टा छ उसले साइकल चल्दै गरेको व्यक्तिलाई खुसी देख्छ, साइकल चलाउनेले मोटरसाइकल चलाउनेवालालाई खुसी देख्ला, मोटरसाइकल चलाउनेले गाडी चलाउनेवालालाई खुसी देख्ला। तर हेर्नुहोस् त, त्यो खुट्टै नभएको व्यक्तिको कस्तो मन होला, एउटा खुट्टा भइदिए हुन्थ्यो भन्ने हुन्छ कि हुन्न हजुर? हामीलाई त भगवान्ले हात, खुट्टा, चरण, आँखा, संसार दिनुभयो, कर्म गर्ने स्थान दिनुभयो। आज सुशीला महारानीलाई कसैले भन्यो, तब सुशीला महारानीको मुखबाट छैन भन्ने शब्द सुनेर भन्नुभयो, कहिले पनि छैन नभन्नु, हजुरको पुण्य छिड भएर जान्छ। जब उहाँले सुन्नुभयो कि मेरो पतिदेव द्वारकाधीशको मित्र हुनुहुन्छ, मित, तब मित हुनुहुन्छ भनेर सुन्न साथ बडो दङ्ग पर्नुभयो। साँझ भयो, स्वामी आउनुभयो। स्वामी आएपछि भन्नुभयो, स्वामी आज केही अन्न मिल्यो त? रित्तो हात फर्किनु भएको छ, आँखाबाट बरबर आँसु झार्दै सुशीला महारानी भन्नुहुन्छ, स्वामी तीन दिन भइसके मैले भोजन गरेको छैन, यो सारी पनि बाह्र ठाउँ टालेको छ, तर पनि मलाई ठिक छ, म यो लाउन सक्छु, म भोकै पनि बस्न सक्छु। तर स्वामी, मेरा छोराछोरीलाई तीन दिन भइसक्यो आगोमा पानी बसाएर अब खाना पाक्दैछ, अब खाना पाक्दैछ भनेर झुट बोलेको, तीन दिन भइसक्यो, म मेरो भोक सहन सकौँला, तर मेरा छोराछोरी भोकले तर्सिएको म कसरी देख्न सकौँ स्वामी? त्यही भएर मैले सुनेको छु हजुरको मित्र हुनुहुन्छ रे द्वारकाधीश, उहाँसँग गएर केही मागेर लिएर आउनुहोस्। यति शब्द के सुन्नु भएको थियो? द्वारकाधीश नाम सुन्ना साथ सुदामा महाराजको अनुहारमा उज्यालो तेज आयो। आहा, मेरो मित्र द्वारकाधीश, मेरो स्वामी द्वारकाधीश, बडो प्रेमसँग कृष्णलाई सम्झेर आनन्दित हुनुभयो। त्यही समयमा आज स्वयं सुदामा महाराजलाई सुशीला महारानी भन्नुहुन्छ, स्वामी त्यसो भए एक काम गरिदिनुहोस् न, हजुर छिटो भन्दा छिटो गएर द्वारकापुरी गएर केही न केही मागेर ल्याइदिनुहोस्, केही न केही मागेर ल्याउनुहोस् भनेर जबरजस्ती पठाउन लाग्नु। तब यहाँ भन्नुहुन्छ, ठिक छ, जान त जान्छु तर खाली हात कसरी जाउँ, खाली हात रित्तो हात कसरी जाउँ, किनकि कहीँ कहीँ जाँदा खाली हात नजानु रे, कहाँ कहाँ राजा गुरु योगी र छोरी कोही शासन गर्ने मुख्य व्यक्तिलाई भेट्न जाँदै हुनुहुन्छ भने त्यहाँ जाँदा खाली हात नजानु रे, गुरुलाई भेट्न जाँदा पनि खाली हात नजानु रे, योगी विद्वान सन्यासी विदुषी जो विद्वान व्यक्ति हुनुहुन्छ नि उहाँहरूलाई भेट्न जाँदा पनि खाली हात नजानु रे, अनि विवाह गरेर दिएकी छोरीको घर जाँदा पनि खाली हात नजानु रे। अब कसरी म खाली हात जाउँ, जसलाई म मेरो स्वामी मान्छु उनी द्वारकाधीशको अगाडि म कसरी खाली हात जाउँ? तुरुन्तै सुशीला महारानी गएर चार घर मागेर कनिका लिएर आउनु र त्यो कनिकालाई सारीको एउटा फेर च्यादेर थोत्रो पोटलीमा बाँधेर भन्नुहुन्छ, स्वामी यही लिएर जानुस् कोसेली। त चार घर मागेको कनिका आज पोटलीमा बाँधेर सुदामा महाराज पत्नीको आग्रहमा जान लाग्नुभयो। अगाडि बढ्दै जानुभयो, मध्य रात भयो, विशाल जंगल छ, एउटा वृक्षको तल जय श्री कृष्ण जय श्री कृष्ण भन्दै आज म यही रात बिताउँछु भनेर सुत्न लाग्नु भएको थियो। त्यही समयमा भगवानले योग मायाको प्रतापले राति सुतेको ठाउँबाट निदाएका सुदामालाई दरबारको नजिकै एउटा वृक्षमा पुर्याइदिनु। भोलिपल्ट बिहान भयो, आँखा खुल्यो, खुल्दा त हो सुन्दर नगरी छ, म त राति जंगलमा सुते भन्ठानेको त नगरको नजिकै पनि दाएको रहेछु। आज सुदामा महाराज प्रसन्न हुँदै अघि बढ्दै जानुभयो, गएर विशाल दरबारलाई देखेर त्यहाँ नगरीमा सोध्नुहुन्छ, यो कुन नगर हो? सबैले भने यो द्वारकापुरी हो, द्वारकाधीश कृष्णको नगर। ओहो, म त हिजो मात्र हिँडेको, आजै आइपुगेछु, यति नजिक रहेछ। गएर हतार हतार द्वारपाललाई गएर सोध्नुहुन्छ, द्वारपाल म कृष्णको मित्र सुदामा, म मित्र सुदामा, म एकपटक भेट्न चाहन्छु, कृष्णलाई खबर गरिदेऊ कि सुदामापुरीबाट सुदामा नाम गरेका एक ब्राह्मण आएका छन्। यसरी खबर पुर्याउनको लागि अनुरोध गर्नुभयो। द्वारपालले शिरदेखि चरणसम्म हेर्यो, अचम्मै छ यो त, हामी द्वारमा बस्ने द्वारपाललाई त भगवानले सुनको मुकुट दिनुभएको छ, सुनका गरगहना लगाइदिनु भएको छ, हिरा मणि माणिक्यले पूर्ति गरिदिनु भएको छ, अनि कृष्णको मित्र भन्नेको अवस्था के छ? फाटेको धोती छ, चरणमा चरण पादुका पनि छैन, शिरमा पगडी पनि छैन, गलामा केही छैन, एउटा तुलसी माला छ, हातमा एउटा माला लिएर कृष्ण कृष्ण जप्दैछ, यस्तो अवस्था छ, अचम्ममा पर्नु। तब बडो अन्नकन आएर रहन लागे, केही क्षण पछि फेरि भन्नुभयो, एक पटक खबर गर्नु।
1: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 6 बज्यो।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 7 गते बिहीबार, मे 21 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको पञ्चमी तिथि, विश्व संस्कृति दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: नेपाली चिया निर्यातमा भारतको कुकुलो नीति, धानको उत्पादन घट्दा मधेस, प्रदेशको अर्थतन्त्र शिथिल, प्रदेश सरकारमा पालो फेर्न कांग्रेस एमालेको कसरत।
1: स्वास्थ्य बीमा कार्यक्रमप्रति सरकारी अस्पताल नै असन्तुष्ट, खोला किनारको मापदण्डबारे आफ्नै फैसला सर्वोच्चद्वारा खारेज, दक्षिण एसियामै उच्च करको बोझ नेपालमा।
0: निर्माणाधीन संसद भवनको प्रतिनिधि सभा हलबाटै बजेट प्रस्तुत गर्ने तयारी, रानीसाइन सीमा विवाद का कारण हुम्ला र बाजुरामा पनि तनाव, स्थानीय तहले कृषिमा पर्याप्त लगानी नगरेको किसानको गुनासो।
1: द्वन्दका कारण गाजाका अस्पतालहरूमा अधिकांश चिकित्सकीय उपकरणमा समस्या, हर्मुज जलमार्गबाट उल्लेखनीय जहाज वारपार, बेलायत सरकारद्वारा तेल निर्यातमा नयाँ व्यापार अनुमति।
0: र अन्तर्राष्ट्रिय T20 आई सिरिज छनौटमा नेपालद्वारा मलेसिया 2 विकेटले पराजित, अमेरिका आईसीसी विश्वकप लीग 2 शीर्ष स्थानमा फर्कियो। छैठौं अन्नपूर्ण म्याराथन 20 गते हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा नेपाली चिया निर्यातमा भारतले खुकुलो नीति लिएको प्रसंग।
1: भारतको टी बोर्डले नेपाली चियामाथि लगाएको अवरोध हटाएको छ। मंगलबार एक सूचना जारी गर्दै भारतको टी बोर्डले नेपाली चियामाथि लाग्दै आएको अवरोध हटाएको जानकारी दिएको हो। यसअघि भारतले 1 मेदेखि नेपालबाट निर्यात हुने चियामा ल्याब परीक्षणको नाममा अवरोध गर्दै आएको थियो, जसका कारण नेपाली चिया उद्योगले निर्यात गर्दा झन्झट झेल्नु परेको थियो। भारतको टी बोर्डले 1 मेदेखि लागू हुने गरी नेपाली चिया बोकेको प्रत्येक गाड़ीको नमूना परीक्षण गर्ने जनाएको थियो। भारतले चिया बोर्ड निर्देशिका देखाउँदै नेपाली चियालाई अवरोध खड़ा गरेको थियो। परीक्षणको रिपोर्ट आउन कम्तीमा 15 दिन लाग्ने गरेको थियो, जसका कारण पछिल्लो 19 दिनमा गएको 2 गाड़ी पनि नेपाली चिया भारतीय गोदाममा थन्किएका छन्। जुन चियाको ल्याब परीक्षणको रिपोर्ट हालसम्म नआएको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य राज पराजुलीले बताउनुभयो। तर 19 मेमा जारी भएको सूचनाले नेपाली चियालाई राहत भएको उहाँले बताउनु भएको छ। संशोधन गर्दै नेपाली चिया माथिको कड़ाई खुकुलो बनाएको छ। 1 मे यता प्रत्येक गाड़ीको परीक्षण गर्ने भनिए तापनि अब एसओपी संशोधन गरेपछि संकलन गरेर परीक्षण गर्ने गरी नयाँ नियम ल्याइएको पनि पराजुलीले बताउनु भएको छ। नेपाली चियाको मुख्य बजार भारत मानिन्छ। नेपालमा उत्पादन हुने सीटीसी र अर्थोडक्स चिया ले वर्षेनी करिब 5 अर्बको विदेशी मुद्रा भित्राउँदै आएको छ। नेपालबाट निर्यात हुने चिया मध्ये करिब 95% चिया पूर्वी नाका काकरभिट्टाबाट निर्यात हुँदै आएको छ। त्यस्तै अब नेपाली चियाले दीर्घकालीन समाधान खोजेको पनि उत्पादक किसानहरूले बताएका छन्।
0: आगामी आर्थिक वर्षको बजेट सिंहदरबार स्थित पुतली बगैंचाबाट बगैंचामा निर्माणाधीन संघीय संसद भवन अन्तर्गत प्रतिनिधि सभाको हलबाटै वाचन गर्ने गरी संघीय संसद सचिवालयले तयारी गरेको छ। शहरी विकास तथा भवन निर्माण विभागका अनुसार 15 जेठमा बैठक बस्ने गरी उक्त हल निर्माणको काम सकाउने कोशिश भइरहेको छ। उक्त हल 400 सीट क्षमताको छ। विभागका अनुसार संघीय संसद भवनको समग्र भौतिक प्रगति 96% पुगेको छ। सभामा हलको मात्रै भौतिक पूर्वाधारतर्फ 99% प्रगति छ भने इन्टेरियर डिजाइन प्रगति 96% पुगेको छ। विभागका प्रवक्ता रोशन श्रेष्ठले 15 गते संसद चलाउने गरी हलको निर्माण कार्य सकाउने कोशिश भइरहेको बताउनुभयो। उहाँले राष्ट्रिय सभाको हल पनि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। सिंहदरबार स्थित पुतली बगैंचाको 151 रोपनी क्षेत्रफलमा निर्माणाधीन भवनमा 8 ब्लक छन् भने 12 छुट्टा छुट्टै भवन बनाइएको छ, जसमा 400 सीट क्षमताको प्रतिनिधि सभा, 100 सीट क्षमताको राष्ट्रिय सभा छ। यी दुवैका बीचमा मुख्य प्रवेशद्वार छ, जसको दाहिनेतिर राष्ट्रिय सभा र देव्रेतर्फ प्रतिनिधि सभा छ। मुख्य भवनसँगै सहायक भवनहरू पनि छन्, जहाँ संसदीय दलको कार्यालय, समितिको हल, दुईवटा संसद सचिवालय भवन, पुस्तकालय, संग्रहालय र चमैना गृह लगायत छन्। भीभीआईपीका लागि छुट्टै भवन, विशाल पार्किङ, सुरक्षाकर्मी बस्ने ठाउँ सहित आवश्यक सबै सेवा समेटिने संरचना पनि तयार हुन लागेको छ। यसैबीच प्रतिपक्षी श्रम संस्कृति पार्टीले प्रधानमन्त्री र मन्त्रीहरूको जवाफ माग्दै केही दिनदेखि गर्दै आएको संसद अवरोधलाई हिजो पनि निरन्तरता दियो। प्रधानमन्त्री र मन्त्रीहरू संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृतिका सांसदहरूले हिजो प्रतिनिधि सभा बैठकमै फेरि प्लेकार्ड देखाए। उक्त पार्टीले 4 जेठ यता हरेक बैठकमा प्लेकार्ड सहितका विरोध गर्दै आएको छ। अघिल्ला 2 दिन जस्तै हिजो पनि अध्यक्ष हर्क साङपाङ सहितका सांसदहरू प्लेकार्ड सहित उठेर नाराबाजी गर्दै बैठक अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले मर्यादामा रहन पटक पटक चेतावनी दिनुभयो।
3: माननीय सदस्य हर्कराज राई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादा विपरीत संसदमा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावली 2079 नियम 30 बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु। प्रतिनिधि सभाको बैठकको मर्यादा कायम गर्नु सबै माननीय सदस्यहरूको कर्तव्य हो। प्रतिनिधि सभा नियमावली 2079 नियम 20 खण्ड झ बमोजिम सभाको मर्यादा कायम राख्न माननीय सदस्यहरूलाई आग्रह गर्दछु।
0: नियम 15(2) पालना गर्नुपर्ने, संसदीय सर्वोच्चता कायम गर्नुपर्ने, सरकार संसदप्रति जवाबदेही बन्नै पर्ने, प्रतिपक्षीको आवाज दबाउन नपाइने जस्ता नारा लगाएर विरोध जनाइएको थियो। संसदीय विभेद बन्द गर्न, बोल्ने समय बढ़ाउन र विदेशी ऋण बन्द गर्न पनि श्रम संस्कृतिको माग छ। सुकुम्बासी र गरीबलाई बाँच्न दिनुपर्ने, सहकारी पीड़ितलाई न्याय दिनुपर्ने, सहकारी पीड़ितलाई राज्य कोषबाट नभई ठगी गर्नेबाटै रकम फिर्ता गराउनुपर्ने र सरकार जवाबदेही नभए राजीनामा दिनुपर्ने माग पनि श्रम संस्कृति पार्टीले राखेको छ। प्रतिनिधि सभा नियमावली 2079 नियम 3 भने अभद्र व्यवहार गर्ने सदस्यहरूलाई सभामुखले चेतावनी दिन सक्ने व्यवस्था छ। त्यसपछि तुरन्तै सदस्यले आफ्नो व्यवहार सच्याउनुपर्छ। बैठकको शुरूमै उठेर विरोध गरेपछि प्रतिनिधि सभाको मर्यादा कायम गर्न सभामुखले नियम 20 खण्ड झ बमोजिम पटक पटक आग्रह पनि गर्नुभयो। नियम 30 रहेको व्यवस्थातर्फ उहाँले ध्यानकर्षण गराउँदै आउनुभएको छ। चेतावनीलाई अवज्ञा गरेमा बैठक कक्षबाटै बाहिर निकाल्न सक्ने व्यवस्था नियम 31 रहेको छ।
1: सरकारले तोकेको खोला किनारको मापदण्ड बाहेक दायाँ बायाँ थप 20 छरेर संरचना निर्माण गर्नुपर्ने आफ्नै फैसला सर्वोच्चले खारेज गरेको छ। हिजो सार्वजनिक एक फैसलाको पुनः पाठमा सर्वोच्चले उक्त फैसला कार्यकारी नीतिगत क्षेत्राधिकारमाथि हस्तक्षेप भएको उल्लेख गरेको छ। 2065 मंगिरमा निर्धारित मापदण्ड भन्दा धेरै हुने गरी सर्वोच्चले फैसला गरेको थियो। जुन कार्यान्वयनमा गए 8,300 भन्दा बढ़ी घर तथा टहरा भत्किने र 42,000 नागरिक विस्थापित हुने अनुमान गरिएको थियो। क्षतिपूर्ति बाफत मात्र राज्यले 21,26 अर्ब रूपियाँ आवश्यक पर्ने पनि जनाइएको छ। यसमा सरकार पुनरावलोकनमा गएकोमा सर्वोच्चको पूर्ण इजलासले 20 मापदण्ड सम्बन्धी फैसला गत 4 माघमा उल्ट्याएको थियो। यसैबीच प्रधान न्यायाधीश नियुक्तिमा असन्तुष्ट सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल लामो विदामा बस्नु भएको छ। प्रधान न्यायाधीशका रूपमा मनोज कुमार शर्माले पदभार ग्रहण गर्नु अगावै उहाँले 20 दिनका लागि विदा लिनुभएको हो। सामान्यतया न्यायाधीशले विदा लिई स्वीकृत भएपछि विदा बस्नुपर्छ, तर मल्लले मंगलबार नै कायम मुकायम प्रधान न्यायाधीशको हैसियतमा आफ्नो विदा स्वीकृत गरेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा स्थानीय सरकारबाट किसानको अपेक्षा,
4: क्वालिटी जति राम्रो बनाउनुहुन्छ त्यही धेरै पैसा पर्छ भनेर उहाँहरूले त्यो खालको परिपाटी बसाल्न सक्ने भने त त्यो स्थानीय त त्यसै चलिहाल्छ।
1: रानी सैन्य सीमा विवादका कारण हुम्ला र बाजुरामा पनि तनाव, स्थानीय तहले कृषकमा पर्याप्त लगानी नगरेको गुनासो लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि सासै फेर्न गाह्रो भयो
6: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू
1: अँ रामे दाईको कुरा त ठिकै हो तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन् यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ
5: छ्वाली पराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ
7: नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि
6: तपाईँ जनप्रतिनिधि नानी पनि आउनु भएछ नि
7: हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि
6: ओहो धन्यवाद नानी अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो धन रहेछ नि
2: बाली अवशेष जलाउँदा धुवा प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य
8: बाली अवशेष नजलाऊ वातावरण र स्वास्थ्य जोगाऊ
2: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश
9: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ अब बाँकी खबर
1: बाजुरा र हुम्लाको सीमा क्षेत्र रानीसैन लामपाटा च्याचौर क्षेत्रमा उत्पन्न सीमाना विवाद हिंसात्मक बनेपछि छ जना गम्भीर घाइते भएका छन् सीमा क्षेत्र लामपाटामा बाजुरा प्रहरीले अस्थायी प्रहरी चौकी स्थापनाका लागि भवन निर्माणको काम अघि बढ़ाएपछि उक्त क्षेत्र हुम्लामा पर्ने भन्दै विवाद बढ़ेको हो त्यही क्रममा साईपालको आधार शिविर रानीसैन जान लागेको बाजुराको हिमाली गाउँपालिकाको टोलीमाथि हुम्लाको सर्के गार्डमा गाउँ र खरपू नाथका राय थाली गाउँका युवाहरूको समूहले आक्रमण गरेको थियो साइपल जान लागेको धनगढ़ी उपमहानगरपालिकाको टोलीलाई पनि युवा समूहले फर्काइदिएको छ घाइते मध्ये चारजनालाई सिमिक एयरको हेलिकप्टर मार्फत उपचारका लागि सुर्खेत ल्याइएको थियो स्थानीय कवारी खोला भन्दा वारीपट्टी चौकीको संरचना बढ़ाउन खोजेको भन्दै विरोध जनाएपछि दुई जिल्लाका स्थानीय बीच झडप भएको बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरोलाले सीआईएनलाई बताउनुभयो
10: धेरै टाढा भयो प्रहरी चौकी भन्ने एउटा सुरक्षाको लागि प्रहरी चौकी स्थापना गर्नलाई भनेर त्यहाँ चाहिँ प्रदेश सरकारले बजेट विनियोजन गरेर हिमाली गाउँपालिका मार्फत कार्यान्वयन हुँदै गर्दा हुम्ला पक्षबाट चाहिँ त्यहाँ प्रहरी चौकी समन्वयन नगरी राखियो वा राख्नु हुँदैन भन्ने हिसाबमा उहाँहरूले अलिकति एजिटेसन विरोध गर्नुभयो र विरोध गर्ने क्रममा अलिकति बाजुराकै भनिएका ठाउँहरूमा आएर चाहिँ उहाँहरूले दोष प्रकट गरेर तोडफोडको कामहरू पनि भएर पाँचजना घाइते हो पाँचजना मध्ये चारजनालाई आज चुरखेतमा हेलिलिफ्ट गरेर लगेको अवस्था छ
0: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर नयाँ पत्रिका दैनिकमा पदमा छँदा राईदाई अहिले मुद्दामाथि मुद्दा शीर्षकमा सुभाष भट्टले लेख्नु भएको खबर छापिएको छ भ्रष्टाचारको रकमी बलमा सत्ता र शक्तिलाई नै फनफनी घुमाउन सक्ने दुई पात्र नेपालको प्रशासनिक वृत्तमा चर्चित थिए चर्चित त अहिले पनि छन् तर चर्चा चाहिँ पहिलेको भन्दा ठिक उल्टो छ केही वर्ष अघिसम्म कमिशन ठेक्का सेटिङको साम्राज्य हाँकेका उनीहरू अहिले मुद्दै मुद्दाको खातमा अनिश्चित जेल जीवन कटाइरहेका छन् उनीहरू आईटीका हस्ती विकल पौडेल र सुनिल पौडेल रहेको भनेर उल्लेख गरिएको छ भ्रष्टाचारको रकमी बलले सत्ता र शक्तिलाई नचाउँदै केही समय अघिसम्म कमिशन ठेक्का सेटिङको साम्राज्य हाँकेकाहरू अहिले मुद्दै मुद्दाको खातमा भनेर खबर लेखिएको छ पूर्व मन्त्री खड्कासँग भेटियो एक अर्बमाथिको सम्पत्ति धेरै सम्पत्ति स्रोत खुलाउन सकेनन् जेठभित्रै मुद्दा दायर गर्ने गरी अनुसन्धान तीव्र शीर्षकमा अर्को खबर छ सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग हुँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको समेत छानबिन दायरामा आएका पूर्व मन्त्री तथा कांग्रेस नेता दीपक खड्कासँग 1 अर्ब भन्दा धेरैको सम्पत्ति भेटिएको हो। अर्को खबर भित्री पन्नामा छ, धानको उत्पादन घट्दा मधेश प्रदेशको अर्थतन्त्र शिथिल शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको हो। चालू आर्थिक वर्ष 2082-83 मधेश प्रदेशको आर्थिक वृद्धि दर सबैभन्दा कम अर्थात 1.31% मात्रै हुने अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको प्रादेशिक कुल गारस्थ उत्पादन जीडीपी सम्बन्धी अनुमानित तथ्याङ्कले मधेशको अर्थतन्त्र शिथिल देखाएको हो। राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता राज लामिछानेले धान बालीको उत्पादनमा आएको गिरावटले मधेशको आर्थिक वृद्धि दर कमजोर नै देखिएको उल्लेख गर्नुभएको छ। बागमतीको आर्थिक वृद्धि दर सबैभन्दा उच्चको अनुमान गरिएको छ। अन्य प्रदेशको पनि चालू आर्थिक वर्षमा कोशी प्रदेशमा 3.13%, गण्डकी प्रदेशमा 5.01%, लुम्बिनी प्रदेशमा 2.87% रहने अनुमान गरिएको छ। कर्णाली प्रदेशमा 2.94% र सुदूरपश्चिम प्रदेशमा 3.28% आर्थिक वृद्धि हुने अनुमान गरिएको छ। समग्र मुलुकको जीडीपीको आकार 66 खर्ब हुँदा आर्थिक वृद्धि दर कमजोर नै देखिएको उल्लेख गर्नुभएको छ। बागमतीको आर्थिक वृद्धि दर सबैभन्दा उच्चको अनुमान गरिएको छ। अन्य प्रदेशको पनि चालू आर्थिक वर्षमा कोशी प्रदेशमा 3.13%, गण्डकी

0: यो प्रदेशको मात्रै 24 खर्ब 23 अर्ब हुने अनुमान गरिएको छ। स्वास्थ्य बीमा कार्यक्रमप्रति सरकारी अस्पताल नै छैनन् सन्तुष्ट शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर छ। स्वास्थ्य बीमा कार्यक्रमलाई लिएर सरकारी अस्पतालहरूले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य बीमा बोर्डप्रति असन्तुष्टि जनाएका छन्। बोर्डले सरकारी अस्पताललाई स्वास्थ्य बीमाको दावी भुक्तानी गर्दा अनावश्यक शंका उपशंका गरेको र बीमाको भुक्तानी नदिएको भन्दै अस्पतालहरूले असन्तुष्टि जनाएका हुन्। स्वास्थ्य मन्त्रालयले भने कतिपय चिकित्सक र व्यवस्थापन संघको मेलेमतोमा नै अस्पताल कतिपयले बदमाशी गरेको भनेर पनि यस अगाडि भन्दै आएको छ। कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक नगरे कार्यवाही शीर्षकमा अर्को खबर छ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिकमा असहयोग गर्ने ओडा सभापतिहरूलाई कार्यवाही गर्ने चेतावनी दिएको छ। देशभरका 6743 ओडा कार्य समितिलाई परिपत्र गर्दै कांग्रेसले 21 जेठभित्र अनिवार्य रूपमा सदस्यता अध्यावधिक गरिसक्न निर्देशन पनि दिएको हो। अन्नपूर्ण पोस्ट दैनिकमा जलवायु संकटसँग जुझ्न खेती प्रणाली नै परिवर्तन शीर्षकमा परमानन्द पाण्डेले ठिकापुरबाट लेख्नु भएको खबर छापिएको छ। रकम उठाइदिने भन्दै झुट्टा मुद्दा ल्याउने बिचौलियाको बिगबिगी शीर्षकमा अजबी पौड्यालले लेख्नु भएको खबर छ। त्यसै गरी गोर्खापत्र दैनिकमा सगरमाथा आरोहीको लाम शीर्षकमा मीन भण्डारीले लेख्नु भएको खबर छापिएको छ। एक सातामा 250 भन्दा बढ़ी आरोही सगरमाथा चुचुरोमा पुगेर फर्किएका छन्। यस सिजनका लागि आरोहण खुलेको पछिल्लो एक सातामा उल्लेख्य संख्यामा आरोहीले सगरमाथाको सफल आरोहण गरेका हुन्। विश्वविख्यात आरोही कामेरिता शेर्पा 32 पटक सगरमाथा पुगेको दुई दिनभित्रै अर्का प्रख्यात आरोही पासाङ दावा पादावा शेर्पा 30 पटक सर्वोच्च शिखरमा पुग्नुभयो। सोलुखुम्बुको पाङबोचेका 49 वर्षीय शेर्पाले 30 पटक सर्वोच्च शिखरमा पुगेसँगै विश्वकै दोस्रो सर्वाधिक सगरमाथा आरोहण गर्ने आरोहीको कीर्तिमान पनि बनाउनु भएको छ।
1: त्यस्तै आजको कान्तिपुरको पहिलो पृष्ठमा सरकारको बदलिएको कूटनीतिले नेपाल भारत सम्बन्ध अन्यलमा शीर्षकमा अनिल गिरीले खबर लेख्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको कूटनीतिक शैलीले नयाँ दिल्लीलाई असहज बनाएको छ। यो एउटा सुविचार परराष्ट्र नीति हो वा केवल एक लहर, त्यो अझै स्पष्ट छैन। प्रदेश सरकारमा पालो फेर्न कांग्रेस र एमालेको कसरत शीर्षकमा कुलचन्द्र न्यूपानेले खबर लेख्नु भएको छ भने दक्षिण एसियामै उच्च करको बोझ नेपालमा शीर्षकमा यज्ञ बन्जारेले खबर लेख्नु भएको छ। आमदानीको ठूलो हिस्सा राज्यलाई बुझाउँदा पनि सर्वसाधारणलाई न्यून सामाजिक सेवा तथा सुरक्षा छ। स्थलगत अनुगमन गरेर फर्क्यू एपीजी टोली शीर्षकमा पनि खबर प्रकाशित छ भने भित्री पृष्ठमा प्रधान न्यायाधीश नियुक्तिपछि तत्कालीन कामको आदेश कार्यान्वयन शीर्षकमा अर्को खबर छ। त्यस्तै प्रशिक्षकबाट उद्यम यात्रामा हुम्लाकी अम्बिका शीर्षक दिएर पनि अर्को खबर भित्र पृष्ठमा प्रकाशित छ। यो नागरिक दैनिकमा प्रकाशित खबर हो।
0: क्यानलाई छुट्याउने विधेयक कानून मन्त्रालय पठाइँदै शीर्षकमा आर्थिक कारोबार दैनिकमा खबर छापिएको छ। सरकारले नेपाललाई युरोपेली संघ ईयूको हवाई सुरक्षा ब्ल्याक लिस्ट कालो सूचीबाट हटाउनका लागि आवश्यक संरचनागत सुधारको प्रक्रिया तीव्र रूपमा अघि बढ़ाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाका अनुसार युरोपियन अडिटले उठाएका मुख्य शर्तहरूमध्ये संरचनागत सुधार प्रमुख विषय भएकाले त्यसलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढ़ाएको हो। नेपाललाई ईयूको ब्ल्याक लिस्ट अर्थात कालो सूचीबाट हटाउन संरचनागत सुधारको लागि पहल थालिएको छ। खरिद कानून अवलम्बनमा लापरवाही हुँदा समस्यामा पूर्वाधार आयोजना शीर्षकमा जीवन बस्नेत लेख्नुहुन्छ। सरकारी निकायहरूले सार्वजनिक खरिदका व्यवस्थालाई व्यवस्था गरी लापरवाही गर्दा त्यसको असर पूर्वाधार आयोजनाहरूमा परेको छ। सार्वजनिक खरिद नियमावली 2064 नियम 6 सार्वजनिक निकायले निर्माण स्थल तयार नभई निर्माण स्थलबाट हटाउनु पर्ने रोग बिरूवा हटाउने सुनिश्चित नभई बजेट सुनिश्चितता नगरी वा अन्य खरिद पूर्वका तयारी नगरी बोलपत्र आह्वान गर्न नहुने व्यवस्था छ। तर सार्वजनिक निकायहरूले यो व्यवस्था अवलम्बन नगर्दा समय र स्रोत खेर गइरहेको छ। नागरिकले समयमा पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित हुनु परेको छ।
1: साझा खबरमा अब विदेशका खबर। गाजा क्षेत्रमा जारी द्वन्दका कारण अस्पतालमा प्रयोग हुने करिब 76% चिकित्सकीय स्क्यान उपकरणहरूमा समस्या देखिएको छ, जसले गर्दा बिरामी तथा घाइतेहरूको उपचार सेवामा गम्भीर चुनौती देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमले खबर लेखेका छन्। गाजा स्थित स्वास्थ्य निकाय अन्तर्गत चिकित्सकीय उपकरणमा समस्या आउँदा अस्पतालमा स्वास्थ्य कर्मीहरूले अत्यन्त कठिन परिस्थितिमा स्रोत साधन बिना नै सेवा प्रवाह गरिरहेका छन्। पछिल्लो साता हर्मुज जलमार्ग भएर जल जहाजहरूको आवाजात बढ़ेको छ। इरानसँग सम्बन्धित व्यापार गतिविधि बढ़ेसँगै जलमार्गमा आवाजात वृद्धि भएको हो। यद्यपि अमेरिकाले

0: को प्रतिबन्ध भनी अझै कायम रहेको छ र बेलायत सरकारले नयाँ व्यापार अनुमति अनुसार भारत र टर्की जस्ता तेस्रो मुलुकमा प्रशोधन गरिएको रूसी तेलबाट बनेको जेट इन्धन तथा डिजेल आयात गर्न अनुमति दिएको छ। अमेरिका इजरायल र इरान बीचको द्वन्द तथा हर्मुज जलमार्गमा जारी अवरोधका कारण विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा बढ़ेको भन्दै यस्तो अनुमति प्रदान गरिएको हो।
1: साझा खबरमा अब खेल खबर। राष्ट्रिय महिला टोलीले बुधबार हिजो मलेसियालाई पहिलो अन्तर्राष्ट्रिय टी ट्वेन्टी आईमा दुई विकेटले हराएको छ। दुई खेलको टी ट्वेन्टी आई सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोली मलेसियाले पहिले ब्याटिङ गर्दै 66 रनको योगफल बनाएको थियो। प्रत्युत्तरमा नेपालले 17.3 ओभरमा 8 विकेट गुमाएर 71 रन जोड़ेको थियो। मलेसियाको पूरै इनिङ्स 16.5 ओभरमा समेटिएको थियो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले हिजो सबै फर्म्याटका वरियता सार्वजनिक गरेको छ। नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले एक दिवसीय ब्याटिङ वरियतामा एकैपटक 17 स्थान सुधार गर्दै शीर्ष 100 भित्र आफूलाई समावेश गर्नुभयो। गत साता पनि आईसीसी एक दिवसीय वरियतामा आसिफ शेख र दिपेन्द्र सिंह ऐरी शीर्ष 100 भित्र अट्नु भएको थियो। एक दिवसीय ब्याटिङ वरियतामा एकैपटक 17 स्थान उहाँले सुधार गर्नुभएको छ। नेपालका स्पिनर ललित राजवंशीले एक दिवसीय बलिङमा 16 स्थान सुधार गर्नुभएको छ। एक दिवसीय अलराउण्डरमा दिपेन्द्र 25 स्थानमा हुनुहुन्छ भने उहाँले 3 स्थान सुधार गर्नुभएको छ। यसैबीच आईसीसी विश्वकप लीग दुई शीर्ष स्थानमा अमेरिका फर्किएको छ। आईसीसी विश्वकप लीग दुई अन्तर्गत स्कटल्याण्डलाई 6 विकेटले हराउँदै अमेरिका फेरि शीर्ष स्थानमा उक्लिएको हो। त्रिवी क्रिकेट मैदानमा अमेरिकालाई नै हराउँदै स्कटल्याण्ड शीर्ष स्थानमा पुगेको थियो। नेपालसँग स्कटल्याण्ड पराजित हुँदा अमेरिकालाई स्थान सुधार गर्ने अवसर मिल्यो। पहिले ब्याटिङ गरेको स्कटल्याण्डले 43.3 ओभरमा सबै विकेट गुमाउँदै 169 रन बनाएको थियो।
0: किसानका लागि स्थानीय सरकारले गरेको र गर्न बाँकी काम के छन्? कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: साझा खबरमा अब किसानले स्थानीय सरकारबाट गरेको अपेक्षा, तीन तहका सरकारले किसानका लागि विशेष कार्यक्रम ल्याउन प्रतिस्पर्धा गरेको जस्तो देखिए पनि वास्तविक किसानले सहयोग नपाएको गुनासो आउन छोडेको छैन। स्थानीय सरकारले अहिले खेती किसानीका लागि गरेको काम र किसानको अपेक्षाका बारेमा पाल्पाका युवा किसान कमल घिमिरेसँग हामीले कुराकानी गरेका छौं।
5: पहिला जो कुरा बिग्रिन थियो अहिले त्यो कुरा बिग्छ। पहिला अमृषा तपाईँको अमृषाको जंगलै भए पनि तपाईँको त्यहाँ बेर्न बिक्री बिग्छ यस्तो गर्छ भने तपाईँ पनि सानो थाहै थिएन, मलाई पनि थाहा थिएन, किन बिग्दै बिग्रिन्थ्यो। अनि अहिले चाहिँ तपाईँको त्यो अमृषो खोजी खोजी आउनुहुन्छ, अनि त्यो कुचोको लागि फेरि माथिको फुल लिन आउनुहुन्छ, होइन आउनुहुन्छ नि त। अहिले त उत्पादन गरेर घर राख्ने भने बेच्न जान पनि पर्दैन, घरै घरै आउनुहुन्छ। बजारले गर्दाखेरि बजारमा के डिमान्ड छ त भन्ने कुरा,
1: जति पनि स्थानीय सरकार अथवा प्रदेश सरकार संघीय सरकार र प्राविधिक रूपमा जुन खालको पहुँच किसानमा बढ़िरहेका छ, राम्रै सहयोग पुगिरहेका छ किसानलाई अथवा केही अझै पनि त्यस्तो अभाव?
5: हजुरले जुन पालिकाले जुन स्थानीय तहले कृषि क्षेत्रमा तपाईँको चाहिँ दिल खुलेर लगानी गरेको छ र दिल खोलेर कृषकहरूलाई प्रेरणा दिइरहेको छ कि तपाईँले यो गर्नुहोस् हामी सहयोग गर्छौ, सबैभन्दा बढी तपाईँको आमदानी भनेको त्यो पालिकाको कृषि क्षेत्रमा लगानी गरेको पालिका सफल पनि छ र त्यहाँ सबैभन्दा धेरै मान्छेहरू रोजगारीमा आबद्ध पनि छन्, किन आफ्नो काम आफै गरिरहने त। र जुन पालिकाले अहिले पनि तपाईँको कृषिलाई यताउता दुनियाँ तोडमोड गरेर अनि त्यसलाई चाहिँ सकेसम्म चाहिँ त्यो लगानी गर्नबाट ऊ चाहिँ भागिरहेको छ, त्यस्ता पालिका असफल पनि छन्। तपाईँले हेर्नुहोस् त नम्बरै आउँदा पनि पालिका त्यो नम्बरमा पर्यो त्यो नम्बरमा पर्यो भन्नुहुन्छ, कारण त्यही नै
1: लगानीको जुन खालको माहौल बनाउने भनेको त्यो अध्ययन अनुसन्धान राम्रै भएर देख्नुहुन्छ कि अथवा अगाडि पनि स्थानीय सरकारले अथवा जनप्रतिनिधिले अलिकति यसमा ध्यान पुर्याइदिएको भए अझ राम्रो हुन्थ्यो खेती किसानीमा भन्ने लाग्छ?
5: पालिकाको अध्यक्षज्यू हुनुहुन्छ नि, मेन सरकारको प्रमुख उहाँ नै होइन, उहाँलाई चाहिँ तपाईँको चाहिँ कृषि क्षेत्र सम्बन्धी उहाँको नलेज अनि उहाँको भिजन चाहिँ एमा गर्दा हामीलाई यो खालको एचिभमेन्ट प्राप्त गर्न सकिन्छ है। भनेर उहाँ कन्भिन्स भएको पालिका अध्यक्ष ज्यूहरूले त्यो स्वतः उहाँ माटो परीक्षण पनि उहाँहरू नै गर्नुभएको छ, टोली खटाउनु भएको छ। अब पशुपालन भए पनि यो जातको चाहिँ तपाईँको चाहिँ उहाँहरू पशुपालनहरू गर्नुहोस् तपाईँले, अनि यता गर्नुहोस् यहाँ हुन्छ भनेर सबै कुरा उहाँहरूले सबै उपलब्ध गराउनु भएको छ।
1: जानकारी पनि स्थानीय सरकारले दिन्छ, जस्तो सामाजिक सञ्जालमा एउटा पोस्ट राखेर होला अथवा सन्देश पठाएर होला, त्यस्तो खालको अनुभव पाल्पामा छ कि छैन?
5: छैन, यो यस्तो छ, आईटीको सेक्टरमा स्थानीय तहमा म पाल्पाको भएर होला सर, सूचना पनि त्यहाँ बाहिर नआउने अवस्था पनि छन्,
1: दिनुपर्छ कि गर्दैन?
5: दिनुपर्छ त, धेरै राम्रो। अब सब तपाईँले एउटा कुरा बुझ्नु कि एउटा पालिकामा जति पनि त्यहाँ घर परिवार बसेका छन् त्यसको 80% मान्छेहरू खेती किसानीमा आश्रित छन् भनेपछि त सबैभन्दा प्रमुख कुरा के हो भन्ने गर्दा पालिकाले त्यसलाई निर्गल गर्न सक्नु पर्यो नि त। त्यही गर्न नसक्दाखेरि त तपाईँको यहाँ असफल भइरहेछ। एउटा पालिकाले ल तपाईँ उत्पादन गर्नुहोस्, हामी तपाईँको बजारीकरणलाई हामी सहयोग गर्छौँ, कर तिर्न किसानलाई केही ठुलो कुरा छैन। मैले सुन्तला उत्पादन गर्छु, केजीको मैले 70 रुपियाँमा मैले बेचेँ होइन, अनि पालिकाले तपाईँले जति क्विन्टल सुन्तला उत्पादन गरे पनि हामीले बजारको लागि तपाईँलाई सहयोग गर्छौ, तर तपाईँले किलोको 2 रुपियाँ फेरि यहाँ के गर्नुपर्छ तिर्नुपर्छ भनेर भन्ने हो नि त। त्यो हाम्रो अहिले तपाईँको त्यो जुन सुन्तला जुन जोन छ नि, सुन्तला जोन छ, पकेट एरिया छ, त्यहाँ कति पैसा पालिकालाई करोड छ होला। उत्पादनमा तपाईँले क्वालिटी मात्र ध्यान दिनुहोस्, क्वालिटी जति राम्रो बनाउनुहुन्छ त्यही धेरै पैसा पर्छ भनेर उहाँहरूले त्यो खालको परिपाटी बसाल्न सक्ने हो भने त त्यो स्थानीय त त्यसै चलिहाल्छ।
1: युवा किसान तथा अभियन्ता कमल घिमिरेसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: नेपाली चिया निर्यातमा भारतको खुकुलो नीति, धानको उत्पादन घट्दा मधेस प्रदेशको अर्थतन्त्र शिथिल, प्रदेश सरकारमा पालो फेर्न कांग्रेस एमालेको कसरत,
1: स्वास्थ्य बीमा कार्यक्रमप्रति सरकारी अस्पताल नै असन्तुष्ट, खोला किनारको मापदण्डबारे आफ्नै फैसला सर्वोच्चद्वारा खारिज, दक्षिण एसियामै उच्च करको बोझ नेपालमा,
0: निर्माणाधीन संसद भवनको प्रतिनिधि सभा हलबाटै बजेट प्रस्तुत गर्ने तयारी, रानी सैन्य सीमा विवादका कारण हुम्ला र बाजुरामा पनि तनाव, स्थानीय तहले कृषिमा पर्याप्त लगानी नगरेको गुनासो,
1: द्वन्दका कारण गाजाका अस्पतालहरूमा अधिकांश चिकित्सकीय उपकरणमा समस्या, हर्मुज जलमार्गबाट उल्लेखनीय जहाज वारपार, बेलायत सरकारद्वारा तेल निर्यातमा नयाँ व्यापार अनुमति,
0: र अन्तर्राष्ट्रिय T20 आई सिरिज छनौटमा नेपालद्वारा मलेसिया 2 विकेटले पराजित, आईसीसी अमेरिका आईसीसी विश्वकप लीग 2 को शीर्ष स्थानमा फर्कियो, 6ठौं अन्नपूर्ण म्याराथन 20 गतेबाट हुने।
1: साझा खबर कन्तीमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा प्रतिनिधि सभाको बैठकमा देखिने दृश्य र त्यहाँ भइरहेका विभिन्न बहस, जहाँ श्रम संस्कृति पार्टीका सांसदहरूले प्ले कार्ड नै भित्रै लगेर दिनदिनै देखाउने गरेका छन्। यसैका कारण सभामुख र श्रम संस्कृतिका सांसद बीच नोकझोंक पनि निरन्तर भइरहेको छ। कार्यवाहीको चेतावनी सभामुखको तर्फबाट पटक पटक आइराखेको छ। यहाँ संसद भवनको भित्रपट्टिको जस्तो दृश्य देखाइएको छ, जहाँ श्रम संस्कृतिका जस्ता देखिने केही सांसद छन्। प्ले कार्ड हातमा राखेर अगाडिपट्टि उभिएको जस्तो देखाइएको छ। सभामुख ढोलप्रसाद अर्याल जस्ता देखिने व्यक्ति अगाडिपट्टिबाट केही भनिराखेको जस्तो पनि देखाइएको छ। माथि यस्तो लेखिएको छ, यहाँ मर्चा र पर्चा निषेध छ माननीय, चर्चाका लागि अर्थकै गर्नुहोला।
0: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
2: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै थादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
1: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
1: 9860248543।
2: स्थान धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323354।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
4: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: ବୁଢ଼ୀ ଏର ତ ଲାଉ
1: ଆହା କତି ରାମ୍ରୋ ମଙ୍ଗଳସୂତ୍ର କାହା ବାଟ ଲାଗ
0: କାହା ବାଟ ହୁନୁ ନି ମୈଲି ଦିଦି ବହିନୀ ସୁନ୍ସାଦି ଘର ଗହନା ଉଦ୍ୟୋଗ ବାଟ ଲାଗ ନି
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
0: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
3: त्यो त फाटिसक्यो दिदी बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
4: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
2: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए
4: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
3: किन नि बाबा
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
3: हस् बाबा
5: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिबल सिन्हा
6: सम्पर्क मोबाइल 9741-031-429
7: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
8: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
7: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
3: प्रोप्राइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
7: 9870-2458-43
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
9: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौं कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति संस्था वा निकायले सार्वजनिक खरिद सार्वजनिक निर्माण सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम घुस रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुना वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ साथै सम्पर्क गरी जानकारी गराउनको लागि 9855-72555 र 057-5216-55 टोल फ्री नम्बर 1660-5152-107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल
8: ओहो होइन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
10: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
8: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
10: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी एस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
8: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
10: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
3: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर
6: 98 41 97 97 13 र 98 13 59 15 59.
11: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
12: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज
2: 97.6 मेगाहर्ट्ज
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ़ मोबाइल 98550509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334
4: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको भएन।
5: शरीर फुलेर भ्याकुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
5: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
7: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो दस सिताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मा बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
8: श्री बाबा म बेसरी खुसी, म त अहिले
7: अब त म त बचेँ भनेको छ नि। म
9: रामराजीपुर कलिम्पुर भन्छ न, तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे, त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे, त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी अनि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतते पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै, कोही काँचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ़ मोबाइल 98550509334 ट्यांगला चोक कीर्तिपुर काठमाडौँ 98512409334
1: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
10: अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

राशिफलपछि हामीले तपाईँको भूतवर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालो सर्पयोगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो फुलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मुरङ्गा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउनेछौँ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल जेठ महिनाको आज 7 गते, तदनुसार ईस्वी सन 2026 मई 21 तारिक, सक संवत्सर 1948, नेपाल संवत 1146, अनलाथ रुद्र नामक संवत्सर, उत्तरायण ग्रीष्म ऋतु, आज बिहिबार रहेको छ, अधिक जेठ शुक्ल पक्ष, तिथि रहेको छ आज पञ्चमी तिथि रहेको छ, आज दिन विशेष रहेको छ, आज पञ्चमी तिथि रहेको छ, 22:34 रहेको छ, नक्षत्रमा रहेको छ पुनर्वसु, नक्षत्र रहेको छ 11:37, योगमा रहेको छ गण्डयोग रहेको छ 28:36, कर्णमा रहेको छ विशेष गरी कौलवकरण रहेको छ 50:01 रहेको छ। यस्तै गरेर चन्द्रमा आज कर्कट राशिमा, श्री सूर्यनारायण चाहिँ वृष राशिमा, आनन्दादि योगमा आज सिद्धि योग रहेको छ। आज बिहान सूर्योदय 5:14 भयो भने साँझ सूर्यास्त 6:48 हुनेछ र आजको दिनमान घड़ी 13:34 रहनेछ। आज विश्व संस्कृति दिवस भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउनेछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा विशेष रूपमा चर्चा भने गर्नेछौ। आजको काल समय यानि कि आजको अशुभ समय रहेको छ दिउँसोको 3:24:46 देखि साँझको 5:06:54 आज काल बेला रहेको छ। यस्तै गरेर आजको शुभ बेला रहेको छ साँझको 5:06:54 देखि साँझको विशेष गरी 6:49:03 आज शुभ बेला रहनेछ। यस्तै गरेर लाभ बेला रहेको छ दिउँसोको 12:30 देखि दिउँसोको 1:42:38 लाभ बेला रहनेछ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजको ग्रह गोचर। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष रूपमा चर्चा भने गर्नेछौ। सूर्य वृष राशिमा, चन्द्रमा कर्कट राशिमा, मंगल मेष राशिमा, बुध वृष राशिमा, बृहस्पति विशेष गरी
मिथुन राशिमा शुक्र मिथुन राशिमा शनि मीन राशिमा राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि कर्कट राशि आउँछ। पुनर्वासुको चौथो चरण नाम आउँछ, विशेष गरी हिरालाल अथवा हिरामाया नाम आउँछ। आदि नाडी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि बाह्र राशिफल।

0: मेष राशि हुनेहरुका लागि आजको दिन आफन्त वा परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरुले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। कृषि पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। तत्काल फाइदा नहुने काममा समय बित्नेछ। दोहोऱ्याएर प्रयत्न गर्दा रोकियो काम सम्पादन हुँदै जानेछन्। परिश्रमका तुलनामा प्रतिफल कम देखिने खालको यो गुण राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन हिम्मत गर्दा काम बन्द जानेछन्। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। छोटो समयमा उपलब्धि हात लागि हुनेछ। स्रोत साधन जुट्नले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मेहनतले दैनिकीमा परिवर्तन आउनेछन्। रोकिएका काम बन्ने र नयाँ काम शुरू गर्ने समय रहेको छ। उद्योग र व्यापारमा फाइदै फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन पनि सकिने खालको योग भने राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन मान सम्मान पाइने समय रहेको छ। भोलिको भरमा चिताको काम बन्दै जाँदैछन्। विचारले धेरै आकर्षण गर्ने समय रहेको छ। प्रशंसकहरू बढ्दै जाँदैछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रो फाइदाको योग रहेको छ। विगतको श्रमबाट प्रशस्त धनलाभ हुन सक्छ। रोकिएका काम सम्पादन हुँदै जाँदैछन्। पठन पाठनमा प्रगति हुनेछ। विशेष समारोहमा सहभागी बन्ने मौका समेत मिल्ने खालको योग भई राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन प्रतिष्ठित काम गर्दै नामदाम इनाम कमाउने बेला रहेको छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। विश्वका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका मिल्नेछ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ। आकस्मिक समस्याले अर्थाभाव देखा पर्न सक्छ। बेलामा होस नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला। समयको प्रतिकूलताले काम बिग्रन सक्छ। लगानी बढाउनु पर्ने बाध्यात्मक परिस्थिति आउला। अपेक्षा लगाउनेहरू सक्रिय रहनेछन् भने सहयोग गर्नेहरू कमी मात्रा भेटिनेछन्। आवश्यक पर्दा शुभचिन्तकहरू समेत टाढा रहने खालको योग भई राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन काम बने पनि उठ्नु पनि रकम अघिन सक्छ। नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ। सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ। आवश्यकता पूरा गर्न सरसपट लिनुपर्ने हुन सक्छ। पछाडिका विशेष गरी पछिको लागि लगानी गर्न सकिन्छ। भविष्यको लागि सम्भावना खोजी गर्ने समय राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइक तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9851572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन तारिफको काम गर्दै अरूको उपकार गर्न सकिन्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिसँग भेटघाट हुन सक्छ। व्यापार बढ्दै जाँदैछ। कृषि पशुपालन तथा पेसा व्यवसायमा लाभ हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका मिल्नेछ। मिहिनेतले नामदाम इनाम दिलाउन सक्छ। भौतिक साधन जुट्नले दिगो योजना प्रारम्भ हुन सक्ने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन चुनौतीका बीच अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा नयाँ काम थालनी हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। समुदायको हितमा राम्रो काम गर्न सकिन्छ तर परिस्थितिवश फाइदा नहुने काममा अल्मलिनु पर्ला, श्रम परे पनि कामको मूल्य प्राप्त हुनेछ, आफ्ना कमजोरीका फाइदा अरूले उठाउन सक्छन्, जिम्मेवारी आमदाम इनाम दिलाउन सक्छ, भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्ने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ।

0: केही समय लाग्ने खालको यो भूमि राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन प्रत्याशित नतिजा कमजोर देख्नाले काम देखाउनु पर्ला। आमदामी रोकिनाले योजना स्थगित हुन सक्छ। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। काम बिग्रने भयले सताउनेछ भने विशेष गरी चुनौतीहरूसँग सम्झौता गराउन पनि सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तु समेत गुम्न सक्छ। सानो कमजोरले सुनिश्चित प्रतिफल समेत हात पार्न नसकिने खालको योग भई राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन घुमफिर तथा मनोरञ्जनको समय रहेको छ। प्रियजनसँग भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिको रूपमा सत्कार पाइन्छ। आमदानी बढाउने काम शुरू गर्न सकिन्छ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। आर्थिक काममा साथीभाइहरूबाट पनि सहयोग मिल्ने खालको योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन स्रोत साधन जुट्नले मेहनतीका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिन्छ। व्यापार लगायत आर्थिक लाभ हुने नयाँ योजना प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले काममा उत्साह जाग्नेछ। मेहनतले प्रतिस्पर्धाको दौड समेत जिताउन सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन अस्वस्थताले काममा बाधा पुग्न सक्छ। सात दिनहरू नहुँदा आफ्नै काममा जुट्नु पर्ला। कमजोर विकल्प अङ्गनाले तोकिएको मौका गुम्न सक्छ। व्यापार तथा आर्थिक गतिविधिमा मन्दी आउन सक्छ। अप्ठ्यारो परिस्थिति सुल्झाउन केही समय लाग्नेछ। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुँदै जानेछन्। गुरूजनको मार्गदर्शन र मेहनतले मात्र अध्ययन राम्रो हुने खालको योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर

0: त्यसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
1: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: श्रोताहरुलाई चाहिँ पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी भने मैले तपाईँलाई गराइसकेका छु र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75223 र 9806-75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म धादिङ जिल्लाबाट निरुता खतिवडा।
0: निरुता खतिवडा धादिङ जिल्लाबाट?
1: हजुर।
0: धादिङ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ अहिलेतिर?
1: किरानचोक।
0: किरानचोकबाट बोल्दै हुनुहुन्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: आफ्नै
0: आफ्नै विषयमा। जन्मिति भन्नुहोस् त तपाईँको कति हो?
1: 2067 साल 12 महिना 2 गते।
0: 2067 साल चैतको 2 गते जन्मेको समय भन्नु?
1: 6 बजेदेखि 7 बजेको बिचमा।
0: हो र, 6 बजेदेखि 7 बजेको बिचमा, बिहान कि बेलुका?
1: बिहान।
0: बिहानको के बार पर्छ जनावर?
1: जन्मबार बुधबार।
0: ल सुन्नुहोस् है, ध्यान दिएर।
1: हस्।
0: श्री गणेश आयामा श्रीमती रामानुजाय नमः। ध्यान दिएर सुन्नुहोस् है, श्री गणेश आयामा श्रीमती रामानुजाय नमः। 2067 साल फागुन शुक्ल पक्षको बुधबार पर्दो रहेछ। एकादशी तिथिमा जन्म भएको छ। राशि कर्कट राशि आउँछ। तिसियाको तेस्रो चरण नाम आउँछ तपाईँको होम कुमारी भन्ने नाम आउँछ। नरानमा के नाम राख्नु भएको थियो?
1: दीप कुमारी।
0: होइन, होम कुमारी नाम आउँछ है। होम कुमारी नाम आउँछ। कर्कट राशि पर्छ, याद गर्नुहोस् है अबदेखि ल।
1: हजुर, कर्कट राशि हो।
0: हजुर, कर्कट राशि होम कुमारी नाम आउँछ। मध्यनाडी देवगण परेको छ तपाईँको, घातकमा परेको छ तिथि। द्वितीय सप्तमी द्वादशी भन्ने तिथि घातक छ। बुधबार घातक, नम्बरमा 7 नम्बर राशिमा चाहिँ वृष राशि घातक छ।
1: हजुर।
0: ग्रह दशा भाग्य राम्रो छ। अलिक छिटो रिसाउन मन लाग्छ। अलिकति पेटमा समस्या हुन्छ, पेटको लागि चाहिँ विशेष ख्याल गर्नुहोला। तात पानीहरू पिउने गर्नुहोस्। मंगलबारको दिन चोखो खानुहोस्। माङ्गलिक पर्नु भएको छ तपाईँ, 12 माङ्गलिक पर्नु भएको छ। मंगलबारको दिन व्रत बसे पनि राम्रो हुन्छ, अथवा गणेश चौथी मंगल चौथीको व्रत बसे पनि राम्रो मानिन्छ। वैदेशिक यात्रा राम्रो छ। सरकारी जागिर एकदमै धेरै राम्रो कुण्डली परेको छ। पढाइमा दिमाग स्मरण शक्ति असाध्यै राम्रो छ। अहिलेको लागि भने पढाइ त्यति राम्रो देखिएन है। तपाईँको विवाहमा अलिकति अन्तर्जातीय, अलिकति विवाहमा खटपट हुन सक्छ। प्रेम विवाह नगर्नु होला। प्रेम विवाह गर्नुभयो भने पहिलो श्रीमानसँग सम्बन्ध बिग्रिन्छ, राम्रो हुँदैन। त्यो प्रेम विवाह नगर्दा उत्तम मानिन्छ है। अहिले ग्रह तपाईँलाई चलिरहेको छ उल्का, अर्को बुध भन्ने ग्रह चलेको छ। साथीको सँग धेरै गर्न मन लाग्ने, घरमा बुवा आमासँग झर्केर बोल्न मन लाग्ने, रिसाउन मन लाग्ने, भनेको कुरा मान्न मन नलाग्ने, बाहिर बाहिर घुमफिर गर्न मन लाग्ने, मोबाइल धेरै हेर्न, मोबाइल धेरै चलाउन मन लाग्ने, यस्ता खालको कुण्डली परेको देखाउँछ हो कि होइन? अहिले एकदम सावधान रहनु पर्यो तपाईँ, राम्रो हुन्छ तपाईँको लागि। अरू त्यस्तो नराम्रो छैन, ठिकै छ। समस्या जिज्ञासा तपाईँलाई के सोध्न मन लागेको छ भन्नुहोस् त?
1: म अब अहिले यहाँ सिधेको, अब मैले के पढ्दा ठिक हुन्छ होला?
0: जस्तै पढाइमा राम्रो छ, अलिक मन लगाएर पढ्नुहुन्छ भने साइन्सहरू यस्तो विषय लिएर पढ्नु होइन, म्यानेजमेन्टहरू लिएर पढ्दा पनि हुन्छ। अब पढाइ राम्रो छैन भने चाहिँ तपाईँको चाहिँ एजुकेसन लिएर पढ्नुहोस् तपाईँले है, अनि पछि गएर टिचर बन्न पाइन्छ होइन, राम्रो हुन्छ तपाईँको लागि। चाहिँ पढाइमा अलिक म जाँगर चलाएर पढ्छु, कसरी पढ्छु भन्ने हो भने साइन्स, कम्प्युटर साइन्सहरू, होटल म्यानेजमेन्टहरू यस्तो विषय लिएर पढ्दा पनि भइहाल्छ है।
1: हजुर, अनि बुवा मम्मीसँगको सम्बन्ध चाहिँ राम्रो छैन मेरो।
0: ठिकै छ, राम्रै छ। अलिक छिटो रिसाउने बानी छ तपाईँको, त्यसलाई कम गर्नु न त।
1: हस्,
0: हो कि होइन?
1: हो। अनि मेरो विदेशको यात्रा नि
0: राम्रो छ? विदेश यात्रा राम्रो छ, सरकारी जागिर राम्रो छ, सबै थोक तपाईँको नराम्रो कुनै कुरा पनि नराम्रो छैन। एउटा माङ्गलिक नराम्रो छ,
1: अनि माङ्गलिकसँगै बिहे गर्नुपर्छ।
0: हो, माङ्गलिकसँग नै विवाह गर्नुपर्छ, बल्ल बुझ्नु हो तपाईँले है। त्यति गर्नुभयो भने एकदम राम्रो भइहाल्छ, समस्या आउँदैन है त। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद। कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो धादिङबाट, आफ्नो विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो उहाँले चाहिँ। तपाईहरु पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 9845175223 र 9806575723 नम्बरमा सम्पर्क तपाईले गर्नुहोस्। भूत वर्तमान अनि भविष्यको विषयमा विशेष जानकारी भने म तपाईलाई गराउँदैछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते
2: गुरुबा। नमस्ते।
0: नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म रुल्पाबाट।
0: रुल्पा जिल्लाबाट बोल्दै हुनुहुन्छ। हजुरको शुभ नाम?
2: सरिता राणा।
0: सरिता राणाजी बोल्दै हुनुहुन्छ रोल्पा जिल्लाबाट। कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: मेरो आफ्नो विषयमा।
0: रोल्पा कुन ठाउँबाट फोन गर्नु भएको यतिखेर?
2: रुन्डीगढी नौ सरपाबाट।
0: रुन्डीगढीको नौबाट हो?
2: हजुर
0: हजुर। भन्नुहोस् त, तपाईँको जन्ममिति कति हो?
2: 2063 साल असार 23 गते।
0: समय भन्नु?
2: रातिको 8:58
0: रातिको चाहिँ 8:58 हो?
2: 1:58
0: 1:58
2: हजुर।
0: उज्यालो भयो कति गते? 23 गते कि 24 गते उज्यालो भएको?
2: 23 गते
0: उज्यालो भएको 23 गते हो?
2: हजुर।
0: जन्म जिल्ला रोल्पा जिल्लामै हो तपाईँको?
2: दाङ जिल्ला।
0: दाङ जिल्लामा हो?
2: हजुर।
0: ल सुन्नुहोस् है, ध्यान दिएर। 2063 साल असार शुक्ल पक्षको बिहिबारको राति उजाला भएको शुक्रबार एकादशी तिथिमा जन्म तुला राशि है? तपाईँको तुला राशि विशाखाको तेस्रो चरण नाम आउँदो छ। तपाईँको तेबाट नाम आउँदो छ, तेज कुमारी यस्तो नाम आउँदो रहेछ है। अन्त्यनाडी राक्षस गण परेको छ तपाईँको। यहाँबाट हेर्दा घातकमा परेको छ तिथि तपाईँको चौथी नवमी चतुर्दशी तिथि घातक छ। बिहिबार घातक तपाईँको राय हुन्छ। नम्बरमा 6 नम्बर घातक हुन्छ। राशिमा तपाईँको चाहिँ मिथुन राशि तपाईँलाई घातक हुन्छ। ग्रह दशा भाग्य राम्रो छ, प्रेम विवाह हुने ग्रहहरू परेको छ तपाईँको। विवाह अलिक छिटै हुने ग्रह परेको छ। श्रीमानसँग ग्रह अलि मिल्दैन, विचार अलि मिल्दैन पनि भन्छ। अलि धेरै हाँसेर बोल्ने बानी छ, अलि धेरै बोल्ने बानी छ, अलिक कम गर्नुपर्छ है। कतिको बोल्नुहुन्छ? अलिक कम बोल्नु पर्यो, बोल्दाखेरि विचार गरेर बोल्नुपर्छ, कन्ट्रोल गर्नुहोस् बोलीमा, राम्रो हुन्छ, समस्या आउँदैन है। अहिले तपाईँलाई ग्रह चल्याएको छ सिद्धार, अर्को शनि चल्याएको छ तपाईँको लागि। शनि भन्ने ग्रह चाहिँ त्यति राम्रो ग्रह होइन, यसले स्वास्थ्यमा समस्या बनाउँछ, झुटो आरोप लाग्ने, आफूले गर्दै नगरेको गल्तीहरू चाहिँ आरोप लगाउने व्यक्तिहरूले भन्ने कुराहरू देखिन्छ। अलिक छिटो रिसाउने बानी छ, त्यसलाई कम गर्नु। राक्षस गर्नुमा तपाईँको जन्म भएको भएर अलिक छिटो रिसाउन मन लाग्छ, यसलाई कम गर्नुहोस्। अरू त्यस्तो नराम्रो छैन, ठिकै राम्रो देखिन्छ यहाँबाट हेर्दाखेरि। समस्या जिज्ञासा केही छ?
2: हाम्रो बुढाबुढीको सम्बन्ध कस्तो हुन्छ, कहिले कस्तो झगडा परिरहेको छ, अनि मेरो कारणले हो कि उहाँको कारणले हो, बुझ्नै सक्दिनँ।
0: त्यही त, उहाँको कारणले गर्दा होइन, तपाईँको कारणले। तपाईँ पनि छिटो रिसाउनुहुन्छ नि त, हो कि होइन? रिसाउनु भएन, रिसलाई कम गर्नु पर्यो, कन्ट्रोल गर्नु पर्यो। सीमाको जन्ममिति र जन्म समय थाहा छ?
2: 2063 साल साउन 5 गते बिहान मिरमिरे हुने बेला भनौँ कि फेरि।
0: 5 गते बिहान मिरमिरे हुने बेलामा?
2: हजुर।
0: ल अब उहाँको तपाईँको हेर्छु है त, म कस्तो रहेछ, कति मिल्या रहेछ, मिल्या रहेछ। प्रेम विवाह गर्नु भएको हो तपाईँले?
2: हजुर
0: हो।
2: हजुर,
0: प्रेम विवाह गर्दा नजुराइकन बिहा गर्नुभयो होला, नजुराइकन विवाह गर्दाखेरि त यस्तै यस्तै समस्या आइहाल्छ कि। अब तपाईँको श्रीमानको मिलेकै छैन, जम्मा 9 गुण आएको छ, नाडी पनि मिलेको छैन, राशि पनि मिलेको छैन, गण पनि मिलेको छैन तपाईँहरू दुईजनाको, केही पनि मिले, जम्मा 9 गुण आयो, 18 गुण आउनुपर्छ विवाहको लागि चाहिँ, बुझ्नुभयो? जस्तै तपाईँले चाहिँ गुण भनेको 36 गुण हुन्छन् होइन, 36 गुण हुन्छ, 36 गुणमा चाहिँ 18 गुण आयो भने बल्ल विवाह गर्न पाइन्छ होइन। तपाईँको गुण आयो 9 गुण आयो, विवाह गर्न पाइने रहेछ नपाइने रहेछ त भन्नु त, विवाह गर्न हुने रहेछ त, विवाह गर्न हुने रहेछ त, हुने नहुने रहेछ नि होइन। तपाईँको श्रीमान पनि एकरो हुनुहुन्छ, नाग दोष परेको छ, अब धेरै झैझ विदेश राम्रो छ तपाईँको श्रीमानलाई, सरकारी जाय पनि राम्रो छ, फलाम सम्बन्धी कामहरू राम्रो छ होइन। तपाईँको श्रीमानलाई चाहिँ विशेष गरी काल सर्पको रत्न कपाल आइदिनु, नाग दोष परेको छ, काल सर्पको रत्न कपाल आइदिनु। अलि छिटो रिसाउनुहुन्छ क्या तपाईँको श्रीमान, तपाईँभन्दा छिटो रिसाउनुहुन्छ उहाँ, त्यो भएर समस्या छ। उहाँलाई भन्नु होला नरिसाउनु होला भनेर, त उहाँ त्यही हुनुहुन्छ अहिले?
2: नहीं, 12 पास गरेर काठमाडौँ जानु भएको छ गाडी सिक्नको लागि।
0: ए, गाडी सिक्न काठमाडौँ जानु भएको छ?
2: हजुर।
0: अनि गाडी सिकेर के गर्ने अरे त, विदेश जाने अरे कि के गर्ने अरे त?
2: खै लाइसेन्स निकालेर गाडी चलाउँछु भन्नुहुन्छ, विदेश त जानुहुन्छ के गर्नुहुन्छ थाहा छैन।
0: ए, गाडी चलाउनु ठिकै छ, राम्रै छ, नराम्रो छैन, फराम सम्बन्धी काम कारोबार राम्रै हुन्छ, थापेको छ, ठिक छ, नराम्रो छैन, सबै थोक राम्रो छ, विवाह तपाईँको जुरेको छैन। अब यो नारीको माङ्गलिक नारीको लागि अनि गुणको लागि गणको लागि चाहिँ तपाईँले विशेष सावधान रहनुपर्छ। बेला बेलामा सत्यनारायणको पूजा, महामृत्युञ्जय मन्त्रहरू हुन्छन्, महामृत्युञ्जय मन्त्र जापहरू गराउनु भयो भने दुईजनाको सम्बन्ध राम्रो हुन्छ, सुमधुर रहन्छ, समस्याहरू आउँदैन है। अरू केही छ? शुभरङ कसको लागि?
2: मेरो लागि, बुढाको लागि।
0: तपाईँको लागि सेतो सेतो खालको कलर राम्रो हुन्छ, श्रीमानको लागि पनि त्यस्तै त्यस्तै खालको कलर ठिकै छ, त्यस्तो नराम्रो छैन। तपाईँको लागि पनि सेतै छ, उहाँको लागि त, उहाँको वृष राशि हो, तपाईँको तुला राशि हो, कलर त मिल्छ, तपाईँ दुवैजनाको एउटै कलर मिल्छ। बोली चाहिँ अलिक कम बोल्नु पर्यो तपाईँ है, धेरै बोल्नुहुन्छ क्या।
2: हजुर। अनि बुढाको नाम के आउँछ?
0: श्रीमानको नाम श्रीमानको नाम आउँछ बाबाट बालकृष्ण नाम आउँछ, बाबुराम बालकृष्ण नाम आउँछ। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहुन्छ है त। उहाँले फोन गर्नुभएको थियो हामीलाई रोल्पा जिल्लाबाट आफ्नो बारेमा र आफ्नो श्रीमानको विषयमा के कस्तो रहन्छ भनेर हेराएर जानुभएको छ। त्यही भएर तपाईँहरू पनि प्रेम विवाह गर्न खोज्दै हुनुहुन्छ भने एकदम सावधान रहनु पर्यो। प्रेम विवाह गर्ने हुँदैन भन्न खोजे होइन मैले, आफ्नो वर आफै चुन्न पाउने अधिकार तपाईँको छ, तर समय लाग्छ त्यसको लागि पनि। अनि विवाह गर्न हुन्छ हुँदैन एकचोटि हेराउनु पर्छ, तपाईँहरूले नहेराइकन हुँदैन। यदि विवाह त गर्नुभयो तर पछि गएर समस्या आयो, दाम्पत्यमा बाधाहरू आयो, रोकावटहरू भयो भने आफ्नो जीवन पनि बर्बाद हुन्छ, आफूले माया गरेको मान्छेको पनि जीवन बर्बाद हुन्छ होइन। माया गर्नु केवल प्राप्ति गर्नु मात्रै, माया गर्नु भनेको एउटा त्याग पनि हो, त्याग गरेर पनि तपाईँ सक्नुपर्छ। ओहो, मिलेर उसको विवाह भयो भने त उसले दुःख पाउने रहेछ, पछि हाम्रो सम्बन्ध बिग्रिने रहेछ, दुःख पाउने रहेछ, हुँदैन, उसलाई मैले दुःख दिनु हुँदैन, उसलाई मैले सुखी राख्नुपर्छ, खुसी बनाउनुपर्छ भन्ने पनि तपाईँको मनमा आउनुपर्छ। त्यो नि माया हो क्या, बुझ्नुभयो नि। जो कसरी माया गरिन्छ, आमाले तपाईँको चाहिँ छोराछोरीलाई कसरी माया गर्छन् भन्नुहोस् त। केही कुरा मिठो कुराहरू लिएर आयो भने आमाले थोरै खाएर छोरा छोरीलाई धेरै दिनुहुन्छ, हो कि होइन? हो, त्यसै तपाईँले पनि आफ्नो भाइ सानो भाइहरूलाई चाहिँ तपाईँलाई चक्लेट खान मन लाग्यो भने बरु तपाईँ नखाइकन छोराछोरी चाहिँ भाइहरूलाई दिनुहुन्छ चक्लेट, मिठाईहरू केही ल्याउनु भयो भने भाइलाई दिनु, किन भन्दा त्यो त्याग हो, त्यो नै माया हो होइन। मैले पाउनुपर्छ, मैले अहिले पाएपछि पछि जेसुकी होस्, हामी दुईजना विवाह गरौँ पछि जेसुकी होस् भन्नु हुँदैन, त्यो दुःख पाइयो नि त तपाईँको कारणले गर्दाखेरि, तपाईँको साथीले दुःख पाउनु, माया गरेको मान्छेले दुःख पाउनुभयो नि, हो कि होइन? हो, त्यो भएर त समस्या हुन्छ त। त्यही भएर उहाँले दुःख नपाओस् भन्नको लागि पनि म तिमीसँग टाढा रहनुपर्छ, तिमीलाई विवाह गर्नु हुँदैन, तिमीलाई दुःख हुन्छ, तिमीलाई दुःख भएको, तिमीलाई आँखाबाट आँसु झरेको मैले देख्न सक्दिनँ भनेर तपाईँ ब्याग हुनुपर्छ। माया भनेको प्रेम भनेको प्राप्ति मात्रै होइन, माया भनेको सबैभन्दा ठुलो माया भनेको त्याग हो, उसको लागि आफूले त्याग गर्न सक्नुपर्छ, हो कि होइन? त्यो भएर तपाईँले विशेष ख्याल गर्नुपर्ने कुराहरू हुन्छ यसमा। 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोला। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, नमस्ते। हेलो, हजुर हजुर, नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: हेलो,
0: हजुर, बोल्नु भएको छैन, तपाईँ कता हुनुहुन्छ?
3: ए, म सुनेर हो।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: म स्याङ्जा भन्नुहोस्, गाउँपालिकाबाट।
0: स्याङ्जाबाट बोल्दै हुनुहुन्छ?
3: हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ स्याङ्जाबाट?
3: मेरो छोराको।
0: छोराको कार्यक्रम कतिको सुन्नुहुन्छ स्याङ्जातिर?
3: अन्त डेली सुन्छौँ।
0: धेरै सुन्नुहुन्छ। छोराको जन्ममिति भन्नुहोस् त।
3: 51 साल।
0: 51 साल।
3: अनि पुष गते बेलुकाको 7 बजे
0: 2051 साल पुषको 3 गते भन्नुभएको हो
3: हजुर
0: पुष महिनाको 3 गते बेलुकाको 7 बजे
3: हजुर
0: जन्म कहाँ भएको बाबुको जिल्ला कुन जिल्लामा
3: यही घरमै
0: घरमै ल सुन्नुस् है त
3: हस
0: बाबुको श्रीकाले सायनामा श्रीमती रामानुज आयनामा 2051 साल पौष कृष्ण पक्षको आइतबार पर्दो रहेछ परेवा तिथिमा जन्म भएको रहेछ मिथुन राशि पर्दो रहेछ
3: हजुर
0: आद्राको प्रथम चरण नाम आउँछ बाबुको कुल बहादुर अथवा कुलेश्वर अथवा कुमार अथवा कुबेर भन्ने नाम आउँछ
3: कुलमान
0: हो कुलमान भन्ने पनि हुन्छ अथवा कुबेर कुबेर भन्ने पनि हुन्छ है आदिरानी नरगण परेको छ बाबुको घातकमा परेको छ तिथि द्वितीय सप्तमी द्वादशी तिथि घातक सोमबार घातक नम्बरमा 4 नम्बर राशिमा धनु राशि घातक छ यो बाबुको सबै कुरा राम्रो छ विवाह त्यति राम्रो पर्दैन बाबुको विवाहमा अलिकति बाधा छ अलिक विशेष ख्याल गर्नुपर्छ दुई घरबार हुने पहिलो घरबार दाम्पत्य राम्रो नहुने कुराहरू पनि परेको देखाउँछ अहिले ग्रह सङ्कटा चलिराखेको छ अर्को शनि चलिराखेको छ शनि र सङ्कटा भन्ने ग्रह चलेको छ विशेष ख्याल गर्नुपर्छ शनि सङ्कटाको दशाको शान्ति ग्रहको शान्तिहरू गराइदिनुपर्छ बाबुले अलि पानी अलि धेरै पिउनुपर्छ शरीरमा पानीको मात्रा कम पेटमा समस्या पछि पथरीहरू हुन सक्ने सम्भावना पनि रहन्छ बाबुको लागि वैदेशिक ज्ञाता राम्रो छ सरकारी जाहिर सरकारी क्षेत्र पनि आर्मी पुलिसमा भर्ती हुनको लागि पनि राम्रो कुण्डली परेको छ भाइ तपाईँको छोराको तपाईँलाई के सोध्न मन लागेको छ भन्नुहोस् त तपाईँलाई के कुरा सोध्न मन लागेको छ भनेको
3: हेलो
0: तपाईँलाई के सोध्न मन लागेको छ छोराको बारेमा भन्ने सोधेको क्या मैले तपाईँले
3: होइन बढी खुट्टा दुखेको भन्छ के कारणले हो
0: पानी नखाएर दुखेको पानी पानी खानुपर्छ अनि अहिले खुट्टा दुख्नुलाई त शनि सङ्कटा चल्या छ त्यही भएर स्वास्थ्यमा समस्या भएको शनि सङ्कटाको शान्ति गर्नुपर्छ मैले बोलेको सुन्नु भएको छ हजुर अरू केही सोध्न छ
3: होइन के अरे दुई भन्नुभयो अब नातिनीहरू पनि छ दुईटा
0: त्यही त जतिवटा भए पनि दुई घरबार हुने श्रीमान श्रीमतीको सम्बन्ध त्यति राम्रो नहुने बुहारी अलिक कडा कडा स्वभावकी बुहारी चाहिँ अलिक कडा कडा स्वभावकी छिन् क्या तपाईँको
3: हजुर
0: हो कि होइन हो कि होइन
3: हो
0: त्यही भएर अब यो बुहारीसँग ग्रहहरू अलिक नमिल्न सक्छ कुरा विचार नमिल्न सक्छ मान्छेले दशा लागेको बेलामा अनेक हुन्छ होइन त्यो भएर यसमा तपाईँले विशेष ख्याल गर्नु सावधान रहनुहोस् राम्रो हुन्छ दशाको शान्ति स्वास्थ्यहरू गरेर अगाडि बढ्नुहोस् जीवन सरल र सजिलो हुन्छ समस्याहरू आउँदैन है
3: हजुर
0: हुन्छ
3: अनि त्यो बुहारी सितारो छोरा हुन्छ हुन्न
0: त्यसको त बुहारीको पनि चिना हेर्नुपर्छ अनि बल्ल थाहा हुन्छ छोरा किन चाहियो र छोराछोरी एउटै त हो नि किन चाहियो छोरा छोरीले पनि माया गर्छन् के अरे अरू केही छ
3: त्यसको जन्ममिति मलाई थाहा छैन अनि त्यो यहाँ घरमा छैन पोखरा छ
0: अब त्यसको लागि चाहिँ जन्ममिति पत्ता लगाएर अनि त्यसपछि फोन गर्नु न है हुन्छ उहाँले फोन गर्नुभएको थियो हामीले रोल्पा जिल्लाबाट फोन गर्नुभएको उहाँले स्याङ्जा जिल्लाबाट फोन गर्नुभएको उहाँले चाहिँ तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क पनि गर्न सक्नुहुन्छ कुनै पनि जिज्ञासाहरू छन् भने फोन गर्नुहोस् भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु र आज विशेष पञ्चमी तिथि रहेको छ जेठ शुक्ल पक्षको पञ्चमी आज कालो सर्पयोग नागदोष हुने हाम्रा श्रोताहरूले विशेष सावधान रहनुहोस् तपाईँले चाहिँ विशेष रूपमा आजको दिनमा चाहिँ चोखो निदो भोजन गर्नु सक्नुहुन्छ व्रत बस्नु सक्नुहुन्न चोखो खानुहोस् एक्सा खानुहोस् बेलुका दाल नखानुहोस् सब्जी र भात मात्रै खानुहोस् होइन यसरी गर्नुभयो भने तपाईँलाई राम्रो हुन्छ नाग देवताको कृपा हामीले हाम्रो शरीरमा हाम्रो परिवारमा हुनुपर्ने हुन्छ यदि नाग रिसायो भने हामीलाई विष प्रदान गर्छन् राम्रो हुँदैन। यदि नाग रिसाउनु भयो, नाग खुसी हुनुभयो, मणि प्रदान गर्नुहुन्छ, मालामाल हुन्छ, सबैतिरबाट सुख सुविधा आफै प्राप्त हुन्छ भन्ने कुराहरू हो। त्यही भएर नागलाई रिसाउने अथवा नरिसाउने आफ्नो हातको कुरा हो। कालो सर्पयोग पर्नु भनेको नराम्रो होइन, मैले नराम्रो मात्रै भनेको छैन, कालो सर्पयोग पर्नु नराम्रो होइन, राम्रो पनि हो। तर नाग देवतालाई खुसी पार्नु भयो भने मणि पाइन्छ, दुखी पार्नु भयो भने विष पाइन्छ। अब तपाईँले के चाहिन्छ आफै विचार गर्नु होला। कालो सर्पयोग तपाईँको परेको छ भने रत्न कवच पाउँछ हामीसँग, कालो सर्पयोगको यो धारण गर्नुहोस्। माङ्गलिकहरू परेको छ तपाईँको भने विवाह गर्दा माङ्गलिक नैसँग विवाह गर्नुहोस्। यदि त्यस्तो भएन भने विवाह गरिसक्नु भएको छ, माङ्गलिक तपाईँ हुनुभयो, तपाईँको श्रीमती माङ्गलिक हुनुहुन्न अथवा श्रीमान माङ्गलिक हुनुहुन्न भने रत्न कवच तपाईँले धारण गर्नुहोस्। माङ्गलिकको मंगलबारको दिन चोखनी त गर्नुहोस्, शुद्ध भोजन गर्नुहोस्, शाकाहारी भोजन गर्नुहोस्, गणेश चौथी मंगल चौथीको व्रत बस्नुहोस्, होइन गणेश अथवा शिष्ट भन्ने पाठ हुन्छ पाठ गर्नुहोस्, हनुमान चालिसाहरू पाठ गर्नुहोस्। यसले पनि केही केही दोषहरू कम हुन्छ भन्ने कुराहरू हो। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
4: हजुर गुरुबा नमस्ते।
0: नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: हजुर म एकैकनाबाट बोल्नु भएको,
0: इच्छा कामनाबाट बोल्नु भएको।
4: हजुर
0: इच्छा कामनाबाट हजुरको शुभ नाम को बोल्नु भयो?
4: मेरो नाम प्रमिला चेपाङ बोल्नु भएको।
0: प्रमिला चेपाङ बोल्नु भएको, अनि इच्छा कामना कहाँनिरबाट बोल्नु भयो, कुन ठाउँबाट?
4: ठिकना 6 नम्बरबाट बोल्नु भएको गुरुबा।
0: हजुर कसको विषयमा हेर्न चाहनुहुन्छ?
4: छोराको विषयमा गुरुबा।
0: जन्मिति भन्नुहोस् त, छोराको कति हो?
4: 2077 साल।
0: 2070 भन्नुभएको?
4: 77 77 77
0: हो।
4: 74 साल गुरुबा।
0: 74
4: हजुर
0: हजुर 2074 साल
4: साउनको 21 गते
0: साउनको 21 गते जन्मेको समय भन्नु त?
4: साउनको 21 गते शनिबार गुरुबा।
0: जन्म समय भन्नुहोस् त?
4: जन्म समय बेलुकाको 4 बजे।
0: बेलुकाको 4 बजे हो?
4: हजुर।
0: जन्म चितवनमै भएको हो?
4: हजुर चितवनमै हो।
0: ल सुन्नुहोस् है ध्यान दिएर।
4: हस् गुरुबा।
0: श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2074 साल साउन शुक्ल पक्षको शनिबार त्रयोदशी तिथिमा जन्म, धनु राशि, पूर्व साराको तेस्रो चरण नाम आउँदो रहेछ, बाबुको फडिन्द्र भन्ने नाम आउँछ, फडिन्द्र है।
4: फडिन्द्र
0: हजुर नारायणको नाम फडिन्द्र, धनु राशि पर्छ, याद गर्नु है, सम्झिराख्नु।
4: धनु राशि पर्छ गुरुबा?
0: हो धनु राशि, फडिन्द्र नाम आउँछ।
4: हजुर
0: मध्यकाली नरगण परेको छ बाबुको, घातक तिथि तृतीया अष्टमी त्रयोदशी, शुक्रबार घातक, नम्बरमा 9 नम्बर राशिमा कर्कट भन्ने राशि घातक छ, माङ्गलिक परेका छन् 8 माङ्गलिक। मंगलबारको दिन घरमा लक्ष्मी प्याज माछा मासुहरू खानु हुँदैन बाबुले। नागदोष परेको छ बाबुलाई, नागदोष शान्ति गर्नुपर्छ, पढाइमा त्यति धेरै राम्रो रुचि हुँदैन, नागदोष परेर रोकिन सक्छ पढाइहरू, बाधा आउन सक्छ, अलिक छिटो रिसाउन सक्छ बाबु, रिस अलिक छिटो छिटो रिसाउने ग्रहहरू छ, अहिले ग्रह सङ्कटा चलेको छ बाबुको लागि चाहिँ, सानादेखिकै अलिक कमजोर कमजोर ग्रह हो बाबुको, यहाँबाट हेर्दा सानादेखिको बिरामी हुने कमजोर कमजोर ग्रह दशाहरू परेको देखाउँछ बाबुको लागि चाहिँ, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ। समस्या जिज्ञासा केही कुरा सोध्न मन लागेको छ तपाईँलाई?
4: समस्या त्यही हो गुरुबा, त्यही पढ्नु मान्दैन भन्ने बेला आज कोही बेला जान्छ कोही बेला जाँदैन, त्यही सोध्नु लागेको पढाइको विषयमा गुरुबा, अरू त के भन्नु छ र?
0: हजुर पढाइमा चाहिँ एकदम ध्यान दिनु पर्यो, दिनदिनै जानु पर्यो भन्नु पर्यो, सम्झाउनु पर्यो क्या बाबुलाई।
4: हजुर
0: तपाईँको छोरा त्यहीँ छैन अहिले?
4: हजुर सुनिरहेँ सँगै।
0: ल अब मैले बोलेको सुने छन्?
4: तपाईँले बोलेको सुनिरहे गुरुबा, उहाँले
0: सुने। हजुर स्कुल दिनदिनै स्कुल गएन भने गरदशा लागिहाल्छ फेरि उसलाई क्या?
4: हजुर
0: गरदशा लाग्छ, दिनदिनै स्कुल जानुपर्छ, दिनदिनै स्कुल गरेर पढ्यो भने गरदशा लाग्दैन, राम्रो हुन्छ भन्नुभएको छ गुरुले, भन्नु है।
4: हजुर यही सुन्नु भयो गुरुबा, तपाईँ बोलेको सुनिरहेको।
0: स्कुल जानुभयो दिनदिनै, नभए त फेरि बिरामी हुन्छ, अपरेसन गर्नुपर्छ, डाक्टरले चिरफार गर्ने सुई लाउने काम गर्नुपर्छ फेरि है।
4: हजुर
0: आइतबारको दिन नुन खान नदिनु बाबुलाई, नुन नखाँदा राम्रो, मंगलबारको दिन चोखुनी त गर्ने होइन, अनि त्यसपछि ओम नमो भगवते वासुदेवाय मन्त्र जप गर्ने तपाईँले भन्ने, अनि स्कुल चाहिँ स्कुल दिनदिनै जाने, स्कुलबाट आउने बित्तिकै खाजा खाएर होमवर्क गर्ने, पहिला अनि होमवर्क गरिसकेपछि एकछिन खेल्ने अनि फेरि बेलुका मामसम्म खाएर अनि त्यसपछि एक घन्टा जति पढेर बल्ल सुत्नुपर्छ। त्यति गरेर पनि गरेर चाहिँ कहिल्यै लाग्दैन, पछि गएर अघि ठुलो हाकिम हुन पनि पाइन्छ है। सबै नमस्कार सर नमस्कार भन्छन्, ठुलो हाकिम हुन पाइन्छ भन्नुभएको छ गुरुले भन्नु है।
4: हजुर,
0: अरू केही छ सोध्न मन लागेको कुरा?
4: बाबा मम्मी सम्बन्ध कस्तो छ गुरुबा?
0: माता पितासँगको सम्बन्ध ठिकै छ, त्यस्तो नराम्रो छैन। खै बाबुलाई बोल्न दिनुहोस् त एकचोटि।
4: हजुर ल भन्नुहोस् बाबुलाई।
0: हेलो
4: हेलो गुरुबा।
0: हजुर हजुर बाबु नमस्ते।
4: नमस्ते गुरुबा।
0: ल अनि के छ बाबु खबर खबर? स्कुल त दिनदिनै स्कुल जानु पर्यो न, स्कुल लागेको बेलामा जानुपर्छ स्कुल है। स्कुल गएन भने तिमीलाई गर्भदशाले चापिहाल्छ, गर्भदशा लाग्छ त्यसो भए तिमीलाई राम्रो हुँदैन क्या। त्यो भएर स्कुल दिनदिनै स्कुल जानु, पानी अलि धेरै पिउनु है, अनि स्कुल दिनदिनै गएर होमवर्क पुरै गर्नु, अनि बिहान छिटै उठेर पढ्नु एक घन्टा है। ल यति गर्यो भने तिमीलाई गर्भदशा लाग्दैन, राम्रो हुन्छ तिमीलाई अनि त्यसपछि है त। हुन्छ हस् ल बाबुलाई हस्। उहाँले फोन गर्नुभएको थियो, हामीलाई इच्छा कामनाबाट फोन गर्नुभएको थियो बाबुले। बाबुलाई पनि केही सम्झ बुझाइ गर्न मन लाग्यो, स्कुल दिनदिनै गयो भने गर्दा लाग्दैन बाबुलाई, राम्रो हुन्छ भनेर मैले भनेको छु। अब पक्कैमै स्कुल जान्छन् होला बाबु चाहिँ है। तपाईँको बाबु नानीहरू पनि स्कुल जाँदैन भने भन्नु होला, गर्दा लागिहाल्छ उनीहरूलाई पनि, फेरि गर्दा लाग्छ। दिनदिनै स्कुल गयो भने गर्दा लाग्दैन, पढाइ राम्रो हुन्छ, फर्स्ट पनि हुन सकिन्छ, अलि राम्रोसँग पढ्यो भने फेरि है पास पनि हुन्छ, फर्स्ट सेकेन्ड भयो भने चाहिँ फेरि पुरस्कार पनि पाइन्छ, सर म्याडमहरूले पुरस्कार पनि दिनुहुन्छ फर्स्ट सेकेन्ड भएको मान्छेलाई। त्यो भएर तपाईँले पनि विशेष ख्याल गर्नुपर्ने कुराहरू हुन्छ। तपाईँले यदि मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ, हाम्रो ज्योतिष कार्यालयमा आउन चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर तपाईँले मलाई भेट्न सक्नुहुन्छ। भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। तपाईँहरू आएर मसँग प्रत्यक्ष रूपमा पनि कुराकानी गर्ने गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
5: हेलो
0: हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर हजुर हजुर नमस्ते।
5: नमस्ते,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
5: हजुर धादिङबाट।
0: धादिङबाट शुभ नाम तपाईँको भन्नुहोस् त।
5: हजुर मेरो कमला बानिया।
0: हजुर कसको विषयमा हेर्न चाहनुहुन्छ?
5: मेरो छोराको विषयमा।
0: छोराको जन्ममिति भन्नुहोस् त कति हो?
5: 2038 साल।
0: 2038
5: साल फागुन 2 गते।
0: फागुन 2 गते शनिबार हो।
5: शनिबार अनि 12:10 दिउँसोको।
0: 12:10 दिउँसोको होइन?
5: हजुर।
0: जन्म कुन जिल्ला भएको बाबुको?
5: जन्म थारथली।
0: ल सुन्नुहोस् है, ध्यान दिएर सुन्नुहोस् है त। श्री गणेश आय नमः, श्रीमती रामानुजाय नमः। 2038 साल फागुन कृष्ण पक्षको शनिबार पञ्चमी षष्ठी तिथिमा जन्म भएको रहेछ। षष्ठी तिथिमा तुला राशि पर्छ बाबुको। चित्राको तेस्रो चरण नाम आउँछ, रबाट रबिन नाम आउँछ बाबुको। मध्यनदी राक्षस गण परेको छ है। घातकमा परेको छ तिथिहरू, चौथी नवमी चतुर्दशी घातक, बिहिबार घातक, नम्बरमा 6 नम्बर राशिमा मिथुन राशि घातक छ यो बाबुको होइन। ग्रह दशा भाग्य राम्रो छ, वैदेशिक क्षेत्र सरकारी जागिर सबै थोक राम्रो छ, विवाहमा दाम्पत्यमा राम्रो छैन, अनि स्वास्थ्य राम्रो छैन यो बाबुको। अलिकति नसा सम्बन्धीको समस्याहरू हुन्छ, हात जोडी सम्बन्धीको समस्याहरू गराउन सक्छ। अलि एक करो स्वभाव, अलिक जिति स्वभावको पनि देखिन्छ यहाँबाट हेर्दा है। अहिले भ्रामरी चलेको भएर औषधि उपचार गर्नुपर्ने कुण्डली परेको छ, भ्रामरीको शान्ति स्वस्थ गराइदिनुहोस् होइन। बाबुलाई राम्रो हुन्छ, समस्या आउँदैन, रिसलाई कम गराउनु पर्छ, पानी अलि धेरै पिउने गर्नु भन्नुहोस्, बाबुलाई राम्रो हुन्छ। समस्या चाहिँ के छ भन्नुहोस् त।
5: हजुर दाम्पत्य जीवनको कस्तो छ?
0: दाम्पत्य त्यति राम्रो छ, अहिले भनिसके मैले दाम्पत्य त्यति राम्रो देखिँदैन। बाबुको त बहुविवाहको योग परेको देखाउँछ यहाँबाट हेर्दा, विवाहमा बाधा पनि आउँछ फेरि, कसै कसैको विवाह नै हुँदैन क्या।
5: हजुर विवाह त भइसके हो।
0: हजुर
5: अनि कस्तो छ भनेर,
0: विवाहमा दाम्पत्यमा अलिकति बाधा आएको छ।
5: हजुर
0: यसोलाई चाहिँ अब दशाको शान्तिहरू गर्नुपर्छ, यसोलाई चाहिँ अब मैले छोराको मात्रै चिना हेरेर हुँदैन, बुहारीको पनि हेर्नुपर्ने हुन्छ।
5: हजुर
0: होइन अब मिलेछ मिलेछ होइन बा बुहारी माङ्गलिक पर्नु भएको छ कि बा औँसी पर्नु भएको छ कि होइन अब त्यो कुरा त थाहा हुँदैन नि त हामीलाई हजुर हजुर त्यही भएर अरू त्यस्तो नराम्रो छैन ग्रहहरू ठिकै छ राम्रो छ चिन्ता गर्नु पर्दैन दशाको शान्ति स्वास्थ्यहरू गराइदिनुहोस् एउटा आँखसँग भन्छ अर्को विवाह भन्छ आँखसँग विवाह गराइदिनु भयो भने अब आँखसँग विवाह छोराको गराउने कि अब बुहारीको चाहिँ शिला विवाह गराउने त्यो चाहिँ कन्फ्युज भए अब बुहारीको पनि जन्ममिति बुहारीको पनि जन्ममिति र जन्म समय लिएर चाहिँ पछि फोन गर्नु म हेरिदिउँला है हुन्छ हस् फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला
5: नमस्ते
0: नारायण उहाँले फोन गर्नुभएको थियो हामीलाई आफ्नै छोराको विषयमा जानकारीको लागि फोन गर्नुभएको थियो तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 9841-75-223 र 9806-75-223 नम्बरमा सम्पर्क तपाईँले गर्न सक्नुहुन्छ र मसँग तपाईँहरू प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नका लागि तपाईँहरू भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर तपाईँले हामीलाई भेटघाट पनि गर्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी पनि मलाई प्राविधिक मित्रबाट इसारा भएको छ भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु तबसम्मको लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस् नमस्कार शुभ दिन

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845-75223 र 9806-75223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमाझ सदाझै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाई गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता ख्रीष्ट येशूको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। आजको प्रवचनको लागि बाइबल धर्मशास्त्रको खण्ड मैले मर्कुसको सुसमाचार एक अध्यायको 9-13 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्ने निर्णय गरेको छु। आशा छ यहाँहरू सबैले ध्यान दिएर सुन्नुहुनेछ भनेर। आउनुहोस्, यसरी हामी पाठ गर्नेछौ। यहाँ यसरी लेखिएको छ, अब ती दिनमा यीशु गालिलको नासरतबाट आउनुभयो र युहन्नाबाट यर्दन नदीमा बप्तिस्मा लिनुभयो। पानीबाट उक्लि आउने बित्तिकै उहाँले स्वर्ग उग्रिएको र पवित्र आत्मालाई ढुकुरको रूपमा आफूमाथि ओर्लदै गर्नुभएको देख्नुभयो। अनि स्वर्गबाट यस्तो एउटा आवाज भयो, तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्न छु। पवित्र आत्माले उहाँलाई तुरुन्तै उजाड स्थानमा लैजानुभयो। शैतानबाट परीक्षित हुँदै उहाँ 40 दिन उजाड स्थानमा रहनुभयो। उहाँ जंगली जनावरहरूसँग रहनुभयो र स्वर्गदूतहरूले उहाँको सेवा टहल गरे। आदरणीय श्रोता, यो खण्ड हेर्दै गर्दाखेरि मुख्यतया यो खण्डमा मैले दुईवटा बुँदाहरूलाई तपाईँहरूको बीचमा प्रस्तुत गर्न गइरहेको छु। यहाँ यसरी भनिएको छ, एक नम्बर बुँदामा यीशुले यर्दन नदीमा बप्तिस्मा दिने युहन्नाबाट बप्तिस्मा लिएर प्रसन्न तुल्याउनु भयो। र यो खण्डमा के कुरा महत्वपूर्ण देखिन्छ भन्दा, यीशु प्रभुले बप्तिस्मा दिँदै गर्नुहुँदाखेरि एउटा आवाज स्वर्गबाट यसरी आयो, तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्न छु। र यो प्रसन्न भन्ने शब्दलाई आज म तपाईँहरूको बीचमा ल्याउन गइरहेको छु अथवा बताउन गइरहेको छु। प्रसन्न हुनु, खुशी हुनु, परमेश्वर खुशी हुनु है। हामीलाई थाहा छ येशु प्रभुले जब यो बप्तिस्मा लिने काम गर्नुभयो, स्वर्गबाट आवाज आयो, पिता परमेश्वर। हामीलाई थाहा छ त्रिएक परमेश्वर, पिता परमेश्वर, पुत्र परमेश्वर, पवित्र आत्मा परमेश्वर, त्रिएक परमेश्वर हामी देख्न सक्छौ यहाँ। उहाँले बप्तिस्मा लिँदै गर्नुहुँदाखेरि विशेष गरेर स्वर्गबाट एउटा आवाज आयो, त्यो चाहिँ हो तिमी यिनी उहाँले भन्नुभयो, तिमीसँग म अति प्रसन्न छु है। यो पनि तिमी मेरा प्रिय पुत्र हौ भनेर स्वर्गबाट यो आवाज आएको कुरा हामी देख्छौ। र पवित्र आत्मा चाहिँ यहाँनिर ढुकुरको रूपमा उहाँ उपस्थित हुनुभएको हामी देख्छौ पवित्र आत्मा र पिता स्वयं बोलिराख्नु भएको हामी देख्छौ र यहाँनिर मुख्य कुरा के हो भन्दाखेरि येशु प्रभुले सेवाकाय गर्नु हुँदाखेरि उहाँले यो बप्तिस्मा लिने काम गर्दै हुँदाखेरि उहाँले एउटा उदाहरण दिएर सारा मण्डलीलाई सारा विश्वासीहरूलाई उदाहरण दिएर यो बप्तिस्मा लिइराख्नु भएको अवस्थामा स्वर्गबाट परमेश्वर प्रसन्न हुनुभएको हामी देख्छौ। त्यसकारण परमेश्वर चाहिँ समर्पित व्यक्तिप्रति है अथवा परमेश्वरमा समर्पित व्यक्तिप्रति परमेश्वर अति प्रसन्न हुनुहुन्छ। हामीले यो कुरा देख्छौ कि परमेश्वरमा समर्पित व्यक्तिप्रति परमेश्वर अति प्रसन्न हुन्छ। यीशु प्रभु समर्पित हुनुभयो। यीशु प्रभुले जुन जिम्मेवारी उहाँलाई दिनुभयो परमेश्वरले यीशु प्रभु जुन मानव चोलामा आउनुभयो उहाँ बलिदान हुनका लागि आउनुभयो त्यसको लागि उहाँले यो बप्तिस्मा लिनुभयो पापी मानिसहरूको लागि उहाँ मर्नका लागि उहाँ यो संसारमा आउनुभयो। त्यसै कारणले नै परमेश्वर पितालाई प्रसन्न भएको देखिन्छ अनि उहाँले यो प्रसन्न भएको कुरालाई यहाँ घोषणा गर्नुभएको छ। त्यसकारणले पवित्र आत्मा ढुकुरको रूपमा येशूमाथि ओर्लनुभयो र त्रिएक परमेश्वरमा एकता हामी देख्छौ। त्यसै कारण यहाँबाट स्वर्गबाट आएको यो आवाजले एउटा मुख्य कुरा के सिकाउँछ भन्दा परमेश्वर चाहिँ आफ्नो समर्पित व्यक्तिप्रति खुसी हुनुहुन्छ। परमेश्वर उहाँसँग प्रसन्न हुनु भनेको ठूलो कुरा हो एकदमै असल कुरा हो। यीशुले मानिसहरूको लागि बप्तिस्माको उदाहरण दिएर बप्तिस्मा लिनुभयो भने आज हरेक मानिसहरूले यीशुलाई विश्वास गरेर उनीहरूले पनि यो आज्ञा पालन गर्यो भने परमेश्वर हरेक व्यक्तिसँग खुसी हुनुहुनेछ अथवा त्यो व्यक्तिसँग खुसी हुनुहुनेछ प्रसन्न हुनुहुनेछ जसले येशूलाई विश्वास गरेर बप्तिस्मा लिएर प्रभुको निम्ति काम गर्न चाहन्छ स्वर्ग राज्यमा उनीहरू सन्तान भएर जिउन चाहन्छ तिनीहरूप्रति परमेश्वर प्रसन्न हुनुहुन्छ। र आज जतिजना आज मण्डलीमा चर्चमा आउनुहुन्छ तपाईँहरू हरेकको लागि यो महत्वपूर्ण कुरा छ। यदि हामी समर्पित भएर प्रभुको आज्ञा पालन गर्छौ भने यो आज्ञालाई पालन गर्छौ भने परमेश्वरले प्रत्येक आज्ञाकारी छोरा छोरीहरूप्रति उहाँ प्रसन्न हुनुहुन्छ र उहाँले यही भन्न सक्नुहुन्छ यिनी मेरा प्रिय छोरा यिनी मेरा प्रिय छोरी भनेर उहाँले यो सम्बोधन गर्दै अनि म तिमीप्रति प्रसन्न छु भनेर उहाँले आज पनि बोल्न सक्नुहुन्छ। आज पनि तपाईँसँग बोल्न सक्नुहुन्छ जसरी परमेश्वर पिताले येशु ख्रीष्टले बप्तिस्मा लिँदाखेरि यो आवाज दिनुभयो र तपाईँ र मलाई पनि परमेश्वरले यो आवाज दिन सक्नुहुन्छ। यो आवाजको प्रतीक्षा गरौं। हरेकले यो आवाज पाउनका लागि जहिले पनि आशा गरौं र जो जोले येशु प्रभुलाई अहिलेसम्म विश्वास गर्नुभएको छैन हजुरहरूको लागि पनि यो महत्वपूर्ण छ। येशुलाई विश्वास गर्नुहोस् र परमेश्वरबाटको यो आशीर्वाद लिनुहोस्। उहाँलाई प्रसन्न तुल्याउने कुरा अनि उहाँले तपाईँ र मलाई परमेश्वरका तिमी मेरा प्रिय छोरा तिमी मेरो प्रिय छोरी भनेर त्यो आवाज हरेकलाई दिनुभएको होस् र तपाईँहरूलाई पनि ढोका खुलेको छ। परमेश्वरले तपाईँहरूलाई पनि यो आवाज दिनका लागि उहाँ सधैँ तयार हुनुहुन्छ तर येशूलाई विश्वास गर्नुपर्छ। र अर्को दुई बुँदा नम्बर दुईमा यीशु उजाड स्थानमा 40 दिन 40 रातसम्म उपवास र प्रार्थनामा रहेर प्रसन्न तुल्याउनु भयो। यीशु प्रभुले परमेश्वर अथवा परमेश्वरले यीशु प्रभुलाई हेरेर उहाँ प्रसन्न हुनुभयो किनभने उहाँ यीशु ख्रीष्ट चाहिँ उजाड स्थानमा 40 दिन 40 रातसम्म उपवास बस्दै प्रार्थनामा लाग्दै उहाँ चाहिँ आत्माले डोरे अनुसार जिउनु भयो र यो समय यीशु प्रभुले आफूलाई सेवाकाईको निम्ति तयारी हुनका लागि उहाँले यो सबै कदम चाल्नुभयो। यसरी 40 दिन 40 रातसम्म उपवास र प्रार्थनामा रहँदाखेरि उहाँले धेरै कुराहरू उहाँमा भयो र दियाबलसद्वारा परीक्षित हुनुभयो। विशेष गरेर दियाबलसद्वारा परीक्षित हुँदाखेरि पनि यीशु प्रभुले विजय गर्नुभयो र उहाँको जीवन चाहिँ जंगली जनावरहरूसँग बित्यो र स्वर्गदूतहरूले उहाँको सेवा टहल गरे र यसरी 40 दिन 40 रातसम्म उहाँको उपवास र प्रार्थनामा समय बिताउँदाखेरि उहाँको सेवामा तयारी हुने क्रममा उहाँलाई स्वर्गदूतहरूले सेवा टहल गरेको कुरा यहाँ हामी पाउँछौ र जंगली जनावरहरूसँगै रहनुभयो। कुनै जनावरले हानि गरेनन् किनभने स्वर्गदूतहरूले उहाँको सेवा टहल गरेका थिए र दियाबलसद्वारा परीक्षित हुँदाखेरि पनि उनले सबै कुरामा विजय गर्नुभयो किनभने उहाँको यो कदम यो निर्णयहरू सबै प्रति परमेश्वर प्रसन्न हुनुभएको थियो। यीशुले 40 दिन र 40 रातसम्म उपवास बस्नुभयो भन्ने कुरो हामीले यहाँ स्पष्ट देख्छौ। जीवन शक्तिशाली रूपमा बिताउनु भएको कुरा पनि हामी यहाँ देख्छौ। दियाबलसको हरेक परीक्षामाथि विजय पनि भयो। हरेकले प्रभुको सेवा गर्दाखेरि उपवास र प्रार्थना उहाँले गर्नुभयो र हरेक परीक्षामा पनि उहाँ पढ्नुभयो। यसरी उहाँले विजय पनि गर्नुभयो। यसरी माथि उल्लेखित बुँदाहरूले एक व्यक्तिको जीवनमा परमेश्वरलाई कसरी प्रसन्न तुल्याउन सकिन्छ भन्ने बारेमा उल्लेख गरेका छन्। पहिलो बुँदाले यीशुमा विश्वास गरेर पानीको बप्तिस्मा लिएर परमेश्वरलाई प्रसन्न तुल्याउने बारेमा छन् भने दोस्रो बुँदाले परमेश्वरको सेवाको लागि उपवास र प्रार्थनामा पवित्र आत्माको अधीनमा रहेर परमेश्वरलाई प्रसन्न तुल्याउने काम गरेका छन्। यसकारण हरेकले परमेश्वरलाई कसरी प्रसन्न तुल्याउन सकिन्छ त्यो कुराहरू गर्नु आवश्यक छ। यो प्रवचन सुनिरहनुभएका प्रत्येक श्रोताहरूलाई प्रोत्साहन गर्न चाहन्छु कि जीवनमा गर्नुपर्ने महत्वपूर्ण कुरा भनेको परमेश्वरलाई प्रसन्न तुल्याउनु हो। जब एउटा व्यक्तिले येशूलाई प्रभु र मुक्तिदाता भनेर हृदयले नै विश्वास गर्छन् र उनलाई मुखले स्वीकार गर्छन् र विश्वास गर्छन् त्यो व्यक्तिले परमेश्वरलाई प्रसन्न तुल्याउने काम गर्दछ र आज परमेश्वरलाई खुशी पार्ने परमेश्वरलाई प्रसन्न तुल्याउने अरू कुनै पनि कारण छैन यो संसारमा। मानिसहरूले परमेश्वरलाई खुशी पार्नलाई बलिदान गर्छन् दान गर्छन् दक्षिणा गर्छन् यी सबै कुराबाट परमेश्वर वास्तवमा प्रसन्न हुनुहुन्न र बाइबल धर्मशास्त्रले भन्छ बिना विश्वास उहाँलाई रिजाउन असम्भव छ। उहाँलाई रिजाउन उहाँलाई खुशी पार्न एउटै मात्रै बाटो छ त्यो चाहिँ हो विश्वास उहाँमाथिको विश्वास है। जब रोमीको पुस्तकले बताए अनुसार तिम्रो मुखले येशूलाई प्रभु र मुक्तिदाता भनेर स्वीकार गर्नुपर्छ हृदयले चाहिँ उहाँ मरेकोबाट तेस्रो दिनमा जीवित हुनुभएको हो भनेर विश्वास गर्नुपर्छ। यसरी विश्वास गर्नुभयो भने परमेश्वर प्रसन्न हुनुहुन्छ खुशी हुनुहुन्छ। आज यहाँ उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरू यदि परमेश्वरलाई खुशी पार्न प्रसन्न पार्न हजुरलाई इच्छा लाग्छ भने आज जसरी येशु प्रभुलाई हेरेर स्वर्गबाट आवाज आयो, यिनी मेरा प्रिय पुत्र हुन्, तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्न छु भन्ने शब्द पाउन चाहनुहुन्छ भने आज येशुलाई विश्वास गर्नुहोस् र येशुलाई विश्वास गरेर परमेश्वरलाई प्रसन्न तुल्याउनुहोस् र परमेश्वरले तपाईँ र मलाई यही शब्दहरू भन्न चाहनुहुन्छ, तिमी मेरा प्रिय छोरा, तिमी मेरा प्रिय छोरी भनेर उहाँले भन्न सक्नुहुन्छ, म तिमीसँग अति नै प्रसन्न छु भनेर उहाँले भन्न सक्नुहुन्छ। के आज यो कुरालाई हजुरले पनि याद गर्न सक्नुहुन्छ? हजुरलाई पनि के यही परमेश्वरलाई प्रसन्न पार्न चाहन्छु भन्नुहुन्छ भने प्रभुलाई विश्वास गर्नुहोस्, येशूलाई प्रभु र मुक्तिदाता भनेर मुखले स्वीकार गर्नुहोस् र हृदयले येशू मरेकोबाट जीवित हुनुभएको हो भनेर ग्रहण गर्नुहोस् र तपाईँले उद्धार र मुक्ति पाउनुहुनेछ, परमेश्वर प्रसन्न हुनुहुनेछ र तपाईँको जीवनमा परमेश्वरको प्रशस्तताको आशीर्वाद तपाईँले पाउनुहुनेछ। र आजको प्रवचन सबैले पनि याद गर्न सक्नुहुन्छ, हजुरलाई पनि के यही परमेश्वरलाई प्रसन्न पार्न चाहन्छु भन्नुहुन्छ भने प्रभुलाई विश्वास गर्नुहोस्, येशूलाई प्रभु र मुक्तिदाता भनेर

राख्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउनेछु। आजलाई यति भन्दै परमेश्वरले हरेकलाई प्रशस्तता आशीर्वाद दिनुभएको होस्।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।
1: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349।
0: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउनेछौँ। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: तपाई रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू:
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
4: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ। भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय

0: हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98550-72555 र 057-5216 टोल फ्री नम्बर 16-60-57-52-107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
1: होइन आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ, के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै।
2: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको, अनुहार पनि मलिनो देख्छु त।
1: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
2: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि, प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
1: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
2: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
1: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
2: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
4: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
2: पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
1: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
2: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 015236345 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
5: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
6: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98141-67764, 98141-67764।
7: के भयो, के को हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि, अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ,
8: रातभरि सुत्न सके होइन
7: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
8: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने हो त है हामीले त ध्यानै नदिएको त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
9: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
10: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
11: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
12: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
10: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
12: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
11: किन नि बाबा
12: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
11: हस् बाबा
13: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण सिबल सिन्हा
14: सम्पर्क मोबाइल 9741031429
1: बुढा आज इन्टरभ्यू थियो के भयो त
15: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि भोलिबाटै काममा जाने
1: होइन के भन्छ कसरी नि
15: कसरी हुनु नि आज रिभर रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाएँ
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ प्रोप्राइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810
16: मोबाइल पंखा हिटर राइस कुकर कुलर चार्जर इयरबड्स हेयरफोन स्पिकर सीसीटीवी क्यामेरा राउटर ब्याकअप अनि विभिन्न बिजुलीका सामानहरू सबै एकै ठाउँमा
17: तपाईँको रोजाइको केन्द्र श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स
16: हामी कहाँ मोबाइल इलेक्ट्रोनिक्स सामान मोबाइल एसेसरीज र ग्यारेन्टी सहितका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
17: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्
16: गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ आरुघाट जाने बस काउन्टर भन्दा दुई घर तल प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ सम्पर्क नम्बर 9851063802 9851063802
18: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भुरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
0: भिटामिन डी,
3: भिटामिन B12,
0: आइरन प्रोफाइल
3: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थपो जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, UPVC र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ।

0: अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीवीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीवीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीवीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
0: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010 590 0 93 सम्पर्क गर्नु होला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीवीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 43 0 57 437।
3: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
4: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
3: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
4: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
3: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
4: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
3: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
7: होइन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 78।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को 19 भएन।
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ। हेर्नुहोस्, जमा नै फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो 10 सिताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गुडिने के सबै, खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के हो त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्नु सक्ने भएछु।
6: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
5: अब त म त बसेँ भनेछ नि। म
6: रामराजीपुर कल्याणपुर भन्छ न पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ़ मोबाइल 98550509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334
1: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ
7: खरो विषयमा चारो बहस नेपाली बहस

0: आदरणीय सूचना नमस्कार। आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ र नेपाली बहसलाई डिजिटल प्लेटफर्म मार्फत हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत विश्वभर छरिएर रहेका नेपालीहरूले सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा 99.1 मेगाहर्जबाट पनि एकैसाथ सुनिराख्नु भएको छ र नेपाली बहसमा हामी सामाजिक आर्थिक सांस्कृतिक कूटनीतिक क्षेत्रका विषयमा राजनैतिक क्षेत्रका विषयमा छलफल र बहस गर्ने गर्दछौ र नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो र नेपाली बहसमा आज हामी उठाउन चाहन्छौ न्यायालयको नेतृत्वमा डाक्टर मनोज कुमार शर्मा आउनु भएको छ। शपथपछि कार्यभार सम्हाल्न सर्वोच्च अदालत पुगेका नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई न्यायाधीश मुख्य रजिस्ट्रार लगायत कर्मचारीहरूले स्वागत गरेका थिए। न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिक निष्पक्षता तथा न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार गरिने छैन। पुराना भक्यौता मुद्दाहरूलाई शीर्ष फर्स्योटका लागि विशेष कार्ययोजना तर्जुमा गरी प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउने र न्याय परिषद थप प्रभावकारी र सक्रिय बनाउँदै नियमित रूपमा बैठक बस्ने संस्थागत अभ्यासको विकास गर्ने डाक्टर मनोज कुमार शर्माले प्रधान न्यायाधीशमा नियुक्त भइसकेपछि वाचा गर्नुभएको छ र न्यायालय सुधारका लागि उनका कार्ययोजना पनि छन्। मेरिटोक्रेसीबाट न्यायाधीश नियुक्ति गर्ने, अदालतमा कार्यबोझका आधारमा दरबन्दी मिलान गर्ने, फैसलाको पुनपाठ 22 दिनभित्र तयार गर्न, सूचना प्रविधिको उपयोग गर्ने, न्याय प्रशासन ऐनमा अवरोध पहिचान गर्नका लागि समिति गठन गर्ने र सूचना प्रविधि मैत्री अदालत मुद्दाको सुनवाई, प्रत्यक्ष प्रसारण र अदालतको काम कार्यवाहीमाथि निष्पक्ष रूपमा अनुगमन गर्ने उहाँको कार्ययोजना रहेको छ। आदरणीय श्रोता, नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ शपथ र पदभारमा कायम मुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधानको भने उपस्थिति रहेन। नवनियुक्त प्रधान न्यायाधीश शर्माको शपथ ग्रहण समारोह र पदभार ग्रहण कार्यक्रममा कायम मुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधान उपस्थित रहनु भएन। शपथ लगतै बेलुका पदभार ग्रहण गर्न सर्वोच्च अदालत पुगेका शर्मालाई न्यायाधीश कुमार रेग्मी र सर्वोच्च प्रशासनका कर्मचारीले गेटमै स्वागत गरेका थिए। अन्य न्यायाधीशहरूले पद बहाली गर्दा स्वागत गरे। संवैधानिक परिषदले शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेपछि उनी सन्तुष्ट थिइन्। संसदीय सुनवाई प्रक्रिया जारी रहेकै बेला सोमबार मात्रै मल्लले शर्माको परिषदको सिफारिश विरूद्ध परेको रिट दर्ता गर्ने समय तोकेरै आदेश समेत दिएकी थिइन्। अब न्यायालयमा डाक्टर मनोज कुमार शर्मा आइसके पछाडि सुधार आउँछ त, न्यायालय सुध्रिन्छ, न्यायालयमा भएका सेटिङ, न्यायालयमा हुने बिचौलिया तन्त्र, न्यायालयमा हुने घुसखोरी र न्याय सम्पादनमा हुने अनुहार हेरिने प्रवृत्तिको अन्त्य हुन्छ त। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ र पछिल्लो समय नेकपा एमालेमा विद्याको कमब्याक पछि ओली रणनीति, पुनर्गठनको मुद्दा पछाडि ढकेल्ने र विकल्पमा वाम एकताको कोर्समा जाने त्यो बाटो खुलेको छ, अब विद्याको भूमिका के हो त, नेकपा एमालेमा आज हामी चर्चा गर्न चाहन्छौ। सोमबार केन्द्रीय सचिवालय बैठकमा ओलीले समसामयिक परिस्थितिबारे ब्रिफिङ गर्दै अहिले आफूले पद छाड्नुपर्ने कुनै पनि कारण नरहेको भन्दै संस्थागत प्रक्रिया बाहिर गएर अराजक रूपले प्रस्तुत नहुँदा नेताहरूलाई समेत सचेत गराएका थिए र पद छाड्ने मूडमा अझै पनि केपी ओली छैनन् र नेकपा एमालेको नेतृत्व आफैले गर्ने उनले यतिखेर दावी गरिरहेका छन्। आदरणीय श्रोता, नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ सामुदायिक विद्यालयमा विद्यार्थीको संकट, 15,000 विद्यालयमा 100 भन्दा कम विद्यार्थी रहेको बताइएको छ, गाभ्ने योजनामा मन्त्रालय पनि रहेको बताइएको छ र देशभर 27,020 सामुदायिक विद्यालय, झण्डै 50,00,000 विद्यार्थीहरू छन्। एक विद्यार्थी बराबर सरकारले खर्च गर्छ वार्षिक 30,000। कुनै पनि विद्यालयको आफ्नै अस्तित्व र महत्व छ, त्यसलाई बन्द गर्नुभन्दा पनि सञ्चालन गर्नेतिर सरकारको ध्यान रहनुपर्ने र न्यून विद्यार्थी भएका विद्यालयका सम्बन्धमा विद्यार्थीलाई असहज नहुने गरी सरकारले आगामी वर्षमा सोच विचार गर्ने गरी शिक्षा मन्त्रालयले काम गरिरहेको पनि बताइएको छ। एकमुष्ट 25,000 र 3 महिनासम्म मासिक 15,000 खर्च दिइने भनिएको छ। उपत्यका नदी किनारबाट हटाइएका सुकुम्बासीलाई राहत घोषणा पनि गरिएको छ र महालेखाले चौथो पटक भन्यो उद्योगीबाट विद्युतको बक्यौता असुल गर्नु र तर अब महालेखाले भन्दै गर्दाखेरि धेरै बेरुजु छ यो देशमा, बेरुजुका चाङ छन् र बेरुजु उठाउनका निम्ति सरकार सक्षम हुन्छ कि हुँदैन भन्ने विषयमा पनि आजको हामी नेपाली बहसमा चर्चा गर्न चाहन्छौ। कंग्रेसमा गुटबन्दी तीव्र छ, एकताको नाममा आफ्नो पक्षलाई बलियो बनाउने रणनीतिमा दुवै पक्ष छन् र नेपाली कंग्रेस अब फुटको संहारमा गएको हो त। नेपाली कंग्रेसलाई देउबा पक्षले नयाँ कंग्रेस गठनको तयारी गरेका हुन्। अनामनगरमा पार्टी कार्यालय सम्पर्क कार्यालय खोलिएको हो, राष्ट्रिय कंग्रेस बनाउन खोजिएको हो, शंख चुनाव चिन्ह राख्न खोजिएको पार्टीको चिन्ह आजको हामी नेपाली बसमा बस गर्न चाहन्छौ। किन नेपाली कंग्रेस आज दुई चिरामा जान खोजिरहेको छ? किन नेपाली कंग्रेसलाई आज कमजोर बनाइन्दैछ? पूर्णबहादुर खड्का नेतृत्वको इतर पक्षले कंग्रेसलाई फुटाउन, विभाजन गर्न, कंग्रेसलाई तितर बितर पार्न खोजिरहेका छन् त। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, नेपाली बहस समसामयिक राजनैतिक घटनाक्रमकै विषयमा छलफल र बहस गर्ने कार्यक्रम हो र समयमै सुधार नभए नेपाल पनि कालो सूचीमा पर्ने निकै ठूलो गम्भीर खतराहरू छन्। एपीजीको गम्भीर चेतावनी पनि आइसकेको छ। चार महिनाको समयमा ठूलो चुनौती छ। राजनैतिक परिवर्तन र सरकारको प्राथमिकता मुद्दाको संख्या कम भएकोमा असन्तुष्टि लगायतका विषयहरू पनि सँगसँगै जोड़िएका छन् र विस्थापित सुकुम्बासीहरूलाई प्रति परिवार 25,000 दिने सरकारले घोषणा पनि गरेको छ। आजको नेपाली बहसमा हामी छलफल गर्न चाहन्छौ र सरकारसँग सत्ता पक्षकै पनि असन्तुष्टि आइरहेको विषयलाई पनि आज हामी जोड्न चाहन्छौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल सुरु गरौं हुन त?
2: हुन्छ
3: हुन्छ ल हुन्छ।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: के तपाईले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैं तपाईको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: रेडियो बिहानी 97.6 MHz।
4: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका नेता कुन्दन राज काफले हुनुहुन्छ। काफलेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली भाषामा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
5: नमस्कार।
4: अहिलेको परिस्थितिमा नेपाली कंग्रेसको अवस्था कस्तो छ? नेपाली कंग्रेसको इतर पक्षले, पूर्णबहादुर खड्का पक्षले चाक्सीबारीमा बसेर नेपाली कंग्रेसलाई राष्ट्रिय कंग्रेस बनाउने, संघ चुनाव चिन्ह राख्ने र अब समानान्तर गतिविधिहरू चलाउने भन्ने गरी छलफल अगाडि बढाएछ होइन?
5: नेपाली कंग्रेस पक्ष विपक्षको आन्तरिक रूपले छलफल हुने, अन्तर्क्रिया हुने काम स्वाभाविक हो। हाम्रो डेमोक्रेटिक पार्टी हो र तपाईँले भनेको जस्तो राष्ट्रिय कांग्रेस बनाउने, संघ चिन्ह बनाउने भन्ने विषयमा चाहिँ म जानकार छैन, होइन वा आफूले जानकार नभएको विषयमा तपाईँलाई कसरी धारणा राख्नु?
4: तर तपाईँको पनि उपस्थिति छैन उतातिर यो विषयमा।
5: होइन, मलाई जानकारी नै छैन भनेपछि त उपस्थिति कसरी भयो? जानकारी नै छैन, मैले तपाईँले भनेको कुरा सुनेर त मलाई त अचम्म लाग्यो।
4: देउबा समूहको त सम्पर्क कार्यालय अनामनगरमा बसिसकेछ नि त, त्यहाँ कार्यालय नै लिइसकेको कुरा तपाईँलाई जानकारी छैन, कंग्रेसलाई जानकारी छैन, हामीलाई जानकारी आइसक्यो।
5: सुन्नुहोस्, त्यो चाहिँ तपाईँहरूको भाषा, तपाईँहरूको ऊ फरक ढङ्गले गर्नुहुन्छ। कस्तो भने, हामी नियमित महाधिवेशन पक्षधरका युवाहरूले, अब तपाईँहरू काहीँ देउपा भनिदिनुहुन्छ, काहीँ पूर्णबहादुर भनिदिनुहुन्छ, काहीँ सिटौला भनिदिनुहुन्छ, काहीँ शेखर भनिदिनुहुन्छ, तपाईँहरूलाई मन लागेको कुरा जे भन्दा नि छुट छ बुझ्नुभएन?
4: त्यो घर खोज्ने त तपाईँ नै त हो नि, होइन कुन्दनराज काफलेजी? सम्पर्क कार्यालय खोज्ने तपाईँको काम त हो नि।
5: म तपाईँलाई भन्दछु काम कसको हो तपाईँलाई त्यो पनि भन्नुहोला। पहिलाई एउटा प्रश्नको उत्तर दिन दिनुहोस् के भने, हामी नियमित महाधिवेशनका जसले चाहिँ नियमित महाधिवेशनको पक्षमा ओकालत गर्ने हामी युवाहरू छौ देशभरिका, ती युवाहरूले खोलेको कार्यालय हो अनामनगरको कार्यालय, होइन त्यो कार्यालयमा मेरो इन्भल्भमेन्ट छैन, मैले भनेको छैन मेरो इन्भल्भमेन्ट छ, कहिले कार्यालय खोल्ने इन्भल्भमेन्ट होला, कहिले कार्यालय सफा गर्ने होला, कहिले कार्यालयमा बस गर्ने होला, कहिले नेतृत्व गर्ने होला, कहिले पछाडि बसेर सुन्ने होला, त्यो अवस्था अनुसारको मेरो भूमिका फरक फरक हुन सक्ला। होइन,
4: तपाईँले सोच्नु भएको थियो होला, हामीलाई थाहा छैन तपाईँको सक्रियताको बारेमा भनेर, होइन हामीलाई त सबै एकै थाहा छ नि त कुन्दनजी, तपाईँले के गर्नु भएको?
5: मैले भनिहालेँ मेरो सक्रियता छैन, मैले भनेकै छैन, तर तपाईँहरूले जुन लेपन लाउँदै हुनुहुन्छ नि त्यो लेपन चाहिँ गलत हो मात्रै भनेको
4: होइन। अब सानेपामा पार्टी कार्यालय हुँदा हुँदै, होइन नेपाली कंग्रेसको सक्रिय एउटा क्याडरको हिसाबले, सक्रिय नेताको हिसाबले तपाईँहरूले फरक फरक गतिविधि गर्न थाल्यो भने कंग्रेसको भविष्य के हुन्छ, कंग्रेस कहाँ जान्छ, लोकतन्त्र के हुन्छ, पार्टी के हुन्छ भनेर आम नेता कार्यकर्ताको चिन्ता छ नि त यतिखेर।
5: तपाईँ मलाई बोल्न दिनुहोस् है. बीचमा अर्को केही कुरा नभन्नुहोस् ल. सुन्नुहोस् के हो भने काङ्ग्रेसभित्र वाद प्रतिवाद हुन्छ.

0: भएन भनेर तपाईँहरू जस्तो मिडिया खोलेको त्यो खोल्ने पार्टीको संस्थापक नेताको कार्यकर्ता हो म. त्यही भएर हामीभित्र पक्ष विपक्षका बोस गर्ने डबलीहरू फरक फरक हुन सक्छन्, हुन्छन्. स्थापना कालदेखि नै छ त्यो प्र्याक्टिस छ. यो पार्टी कमजोर बनाउने होइन, यो पार्टी बलियो बनाउनको लागि गरेको यो काम हो.
1: पार्टी समानान्तर गतिविधिहरू गर्दै गयो भने पार्टी बलियो हुन्छ होइन.
0: म तपाईँलाई भन्दैछु त पार्टीभित्रका फरक विचार फरक दृष्टिकोणको बस चलाउनै नमिल्ने हो भने हामी लोकतान्त्रिक पार्टी नै भएनौ. लोकतन्त्र हो हाम्रो, राष्ट्रियता हो, समाजवाद हो, त्यतातिर हाम्रो लक्ष्य हो. त्यही भएर तपाईँले भनेको प्रश्नले चाहिँ हामीलाई छुँदैन. हामीभित्र स्थापना कालदेखि बीपी कोइरालादेखि सुवर्ण शमशेरजीदेखि गणेशमानजीदेखि किशुनजीदेखि गिरिजाबाबुदेखि के अरे हाम्रो हुँदै हुँदै अहिले गगन थापासम्म आइपुग्दा पनि हाम्रा गगन कार्यालयहरू फरक फरक धेरै ठाउँमा भएको कुरा तपाईँलाई नै
1: थाहा छ. तर तपाईँहरूले चाहिँ प्रदेश स्तरीय भेला पनि गरिरहनु भएको छ प्रदेशमा होइन, सुदूरपश्चिमबाट नेपाली कंग्रेसको संस्थापन पक्षले भेला गर्दै गर्दाखेरि तपाईँले कोशीबाट चाहिँ भेला शुरू गर्नु भएको छ, प्रदेश भेला जारी छ. यसरी कंग्रेस बलियो हुन्छ र भने कुन्दनजी
0: होइन, कंग्रेसभित्र तपाईँले एउटा कुरा तपाईँले बुझ्नुपर्ने कुरा के हो भने कांग्रेसभित्र अस्तिको विशेष महाधिवेशन पछि विशेष महाधिवेशनमा नजाने उहाँहरूको दावा छ हाम्रो 54% भन्ने, अनि त्योबाट 54% भयो भने पनि 54% बाहेक इतर पक्षको 54 बाहेकका साथीहरूको फरक दृष्टिकोण हुन्छ त्यो छ. त्यो कुरा चाहिँ त्यसलाई समायोजन गर्नुपर्छ, त्यसलाई पनि मेन स्ट्रिममा ल्याउनुपर्छ भन्ने कांग्रेसभित्रको बस त तपाईँले पहिल्यैदेखि यो विशेषदेखि नै भइरहेको हो. त्यसको सही रूपले निराकरण निवारण हुनुपर्छ भन्ने कुरा त स्वाभाविक छ त
1: होइन. निर्वाचन आयोगले मान्यता दिइसकेको छ होइन, हुँदा हुँदा सर्वोच्चमा रिट पर्यो, सर्वोच्च अदालतले समेत वैधानिकता दिइसकेको छ. गगन थापा सभापतिकै हस्ताक्षरित टिकट लिएर निर्वाचनमा लड़ी पनि सकिएको छ. अझ फेरि चाहिँ भाग खोज्दाखेरि यो कस्तो खालको लड़ाई हो भन्ने प्रश्न छैन अहिले.
0: सुन्नु न, कसले भाग कसले तपाईँलाई म भन्छु, पहिला अदालतले पार्टी सञ्चालन गर्ने अदालतले त टुङ्ग्याइदिने हो, पार्टी सञ्चालन गर्ने नि अदालतले नि होइन, निर्वाचन आयोगले अदालतले विवाद टुङ्ग्याइदिने हो. पार्टी सञ्चालन गर्ने पार्टी कार्यालयले सानेपाले हो, नेतृत्वले हो. तपाईँले यो कुरा बुझ्नुपर्ने आवश्यकता छ एउटा कुरा. र दोस्रो कुरा तपाईँलाई के भने गगन थापा सभापति हुनुहुन्न भनेर आज कसैले नै भनेको छैन तपाईँले. र अर्को कुरा, तपाईँहरू जस्तो संचार माध्यमले गलत अफवाह नफैलाइदिनु, यहाँ कसैले भाग खोजेको छैन. कसले भाग खोजेको
1: छैन? भाग खोज्ने कुरामा सम्मानजनक उपस्थिति चाहिने कुरामा
0: आदरणीय मित्र, पहिला मेरो कुरा सुन्नु. तपाईँले एकजना कुनै व्यक्ति भनिदिनुहोस् या नेता भनिदिनुहोस् या कार्यकर्ता भनिदिनुहोस् एउटाले यो भाग खोजेको भनेर एकजनाको नाउँ भनिदिनुहोस्.
1: अध्यक्ष मण्डल बनाउने भनेर प्रस्ताव भएको होइन, पूर्णबहादुर खड्का पक्षबाट सभापतिलाई नस्वीकार्ने भनिया होइन, कंग्रेस विभागको बिलमा छ भनेर सुर्खेतमा गएर चाहिँ पूर्णबहादुर खड्काजीले भाषण गरे होइन.
0: होइन पहिला होइन होइन, तपाईँले यसको चाहिँ हामीले अब हुने महाधिवेशन 15 महाधिवेशनको सुनिश्चितता निष्पक्षताको कुरामा र कांग्रेसको चलाउने को कांग्रेस कसरी 15 महाधिवेशनसम्म जाने, 15 महाधिवेशनसम्म चाहिँ कसरी अगाडि बढ्ने भन्ने विषयमा आफ्नो दृष्टिकोण छ हुन्छ रहिरहन्छ होइन. त्यो कुरा चाहिँ भोलि नै रहन्छ फेरि, किनकि चलायमान संगठनमा स्वाभाविक रूपमा रहन्छ होइन. हाम्रो कुनै राप्रपा जस्तो या कुनै अरू नाउँ नभनौ अरू दल जस्तो पनि होइन, धार्मिक संस्था पनि होइन. यो परबाट एउटाले श्रीरामचन्द्र कि भन्ने, सबैले जय भन्ने, त्यस्तो चाहिँ धार्मिक संस्थामा हुन्छ. पार्टीमा, लोकतान्त्रिक पार्टीमा मत विमत स्वाभाविक

0: 야, 요 운자 운우 봐서 따로 떠보이들 많이 고기원이 디디셰마 원란 따라 암리 마코 제고 요 짜이요 보내고 우 짜이요 보내고 좀 많이 순해고 차이나.
1: 하이나 아마 계속 맞다 밀루 바르네 원다. 그건 타라지리 트로 플레이스 거대 운자 콩그레스 바바들 차이 아니다. 소크리타 대카우 대 운자 라우누스 아니다. 아마 사다시다 나비그런 거 그라마 디지털이제션 거롱 프라비디마 레이저 사다시다 아루 아니다. 넘버 아루 라콩 एक मुष्ट नथि केरे भनौं न एलाई चाहिँ नथि गरेर राखौं भन्दै गर्दाखेरि सदस्यता नवीकरणकै विषयमा पनि त पकेडा भइराछ नि त कांग्रेसमा हैन
0: हैन सदस्यता नवीकरणको विषयमा सदस्यताको यही त मैले भनिहाले नि केही साथीहरू अब कारवाही गर्नुपर्छ भनेर अगाडि बढ्नु भएको छ कांग्रेसको क्रियाशील सदस्य भनेको एउटा जनप्रतिनिधि क्रियाशील सदस्य नलिकन नि कांग्रेसले के गरिदिन सक्छ क्रियाशील सदस्य चाहिँ कांग्रेसको स्थानीय रूपमा नेतृत्वको रूपमा परिभाषित गरिन्छ विधानले कांग्रेसमा स्थानीय रूपमा नेतृत्वको रूपमा परिभाषित गरेको व्यक्ति यदि गलत दलमा लाग्छ या फरक दलमा लाग्छ त्यसले फरक पार्टीको गतिविधिभन्दा फरक एक्टिभिटिज गर्छ भने कि क्रियाशील सदस्यको बारेमा चाहिँ फरक दृष्टिकोणका साथ अगाडि बढ्नु पर्यो या उहाँहरूले चाहिँ किन तपाईँहरू चाहिँ कांग्रेसको क्रियाशील सदस्य लिएर भने कांग्रेससँगलाई नगरी अरू दलमा चाहिँ किन मतदान गर्नुभयो या सहयोग गर्नुभयो भन्ने कुरा चाहिँ बस सञ्चालन गर्नुपर्ने आवश्यकता छ या छलफल गर्न तल अन्तर्क्रिया गर्ने तलको दृष्टिकोण तलको जमिनको दृष्टिकोण चाहिँ सानेपाले थाहा पाउनुपर्ने आवश्यकता छ भन्ने एक थरीको साथीको कुरा छ एक थरीको साथीको यिनीहरू आए अब यिनीहरूलाई निकालिदिनुपर्छ भन्ने दृष्टिकोण छ यो पछि विपक्षी हो यो सैद्धान्तिक मतभेद हो यो भन्नुभयो न यो मतभेद त छँदैछ यो मतभेद छैन मैले भनेको छैन र तपाईँले अर्को कुरा गरे अहिले पार्टी अस्तिको यो चौधौं पटक पन्ध्रौंमा अधिवेशन हुनेको सिलसिलामा हो बीचमा विशेष महाधिवेशन भयो चौधौं महाधिवेशनबाट पन्ध्रौं महाधिवेशनमा जाँदा क्रियाशील सदस्य चाहिँ रिन्यू गरिसकेको अवस्था छ रिन्यू गरिसकेको क्रियाशील अध्यावेश योभन्दा पहिला अहिलेको तत्कालीन महामन्त्रीद्वय के अरे गगन कुमार थापा र विश्वप्रकाश शर्माकै पालामा डिजिटलाइजेसन त त्यतिखेरै भइसकेको अवस्था छ त्यतिखेर भइरह त्यतिखेर चाहिँ उहाँहरू दुईटाले क्रियाशील सदस्य चाहिँ सहजीकरण गर्नुपर्छ घर घरमा पुर्याउ विदेशबाट आउने कसरी बनाउन सकिन्छ विदेशबाट आउनेलाई कसरी क्रियाशील सदस्य बनाउन सकिन्छ भन्ने अनि आज फेरि उहाँहरू सभापति र उपसभापति हुँदा उहाँहरू विदेश कहाँ आउनु पर्यो वडामा जानु पर्यो घर घरमा वडामा जानु पर्यो टोलमा जानु पर्यो न त क्रियाशील सदस्य पाइँदैन भन्ने तपाईँले सात आठ महिनामै फरक फरक दृष्टिकोण राखेको कुरामा त स्वाभाविक रूपमा पार्टीमा मतभेद छ त त्यो त छ अहिले नै छ यसको अर्थ
1: पार्टी विभाजनकै सङ्घारमा पुगिसक्या हो कि यो सम्पर्क कार्यालयहरू खोल्नेदेखि लिएर समानान्तर गतिविधिहरू गर्ने यो बार्गेनिङ टुल मात्रै हो
0: होइन यो बार्गेनिङ पनि होइन यो पार्टी समानान्तर खोल्ने दिशामा गएको पनि होइन यो पार्टीभित्र भएका आफ्नो दृष्टिकोणहरूको छलफल गर्ने
1: गुटलाई बलियो बनाउने होइन यो एउटा गुटलाई बलियो बनाउने फेरि
0: डबलीको रूपमा विकास भएको छ त्यो हिजोको दिनमा राणा ढाल्न पनि कांग्रेसले विभिन्न डबलीहरूको प्रयोग गरेको पार्टी शुद्धिकरणको लागि नि कांग्रेसमा विभिन्न किसिमका डबलीहरूको प्रयोग भएकै थियो आज पार्टीभित्रका गफ गर्न पनि विभिन्न किसिमको डबली 46 सालदेखि विभिन्न किसिमको आफ्नो छलफलको लागि आफ्नो विचारको लागि मन्थनको लागि र त्यो विचार फरक फरक विचारको मन्थनको लागि चाहिँ विभिन्न ठाउँमा छलफल केन्द्रहरू स्वाभाविक प्रक्रिया हो यो लोकतन्त्रको सुन्दर पक्ष हो यो कसैलाई ढाल्न या कसैलाई फुटाउन या कसैलाई सिद्ध्याउन भन्दा नि लोकतन्त्र राष्ट्रियता बलियो बनाउन बीपीको चिन्तनलाई बलियो बनाउन राजनीतिकमा राजनीतिक चरित्रलाई चाहिँ व्यवहारमा उतार्नको लागि चाहिँ निर्माण गरेका छलफल केन्द्रहरूको रूपमा तपाईँहरूलाई सोच दिन अनुरोध गर्छु
1: अब समानान्तर गतिविधिहरूले पार्टी बलियो हुने कुरा पार्टीलाई चाहिँ एक ढिक्का बनाउने कुरा त सम्भवत मिल्दैन होला होइन त्यो अलिक गाह्रो होला तर तपाईँहरूले चाहिँ अब सानैमा नगएको कति भयो काप्लेजी तपाईँ
0: सानेपा त अब यता सुन्नुहोस् अब मैले म प्रदेशको सांसद पनि होइन होइन मैले राजीनामा दिएँ म केन्द्रीय सदस्य नै होइन होइन मलाई मिटिङ सिटिङ परेको नि छैन मलाई बोलाएको नि छैन काहीँ कतै होइन मेरो मैले क्रियाशील सदस्य लिएको दोलखा जिल्लाबाट हो मैले नागरिकता लिएको दोलखा जिल्लाबाट हो होइन म दोलखा जिल्लाको म महाधिवेशन प्रतिनिधि चाहिँ मेरो गएको छैन अहिलेसम्म म दोलखा जिल्लाको महाधिवेशन प्रतिनिधि पनि हो होइन त्यो कारणले म दोलखाको पार्टी कार्यालय चाहिँ म गएको गइछु हेर्नुहोस् होइन सानेपामा त मेरो काम परेको नि छैन मिटिङ
1: परेको केन्द्रीय कार्यालयमा जानु पर्दैन भने
0: त्यही त हाम्रो हाजिर लाउन कि तलब खानी भत्ता केन्द्र हो र भने काङ्ग्रेस हामीलाई चाहिँ आवश्यकता पर्यो म सानेपामा
1: घरमा जानु पर्दैन भने घरमा चाहिँ जानुपर्छ भेटघाट गर्नुपर्छ घरका सदस्यहरूसँग छलफल गर्नुपर्छ होइन
0: बुझ्यो त त्यो मैले भने त्यो आवश्यकता परेको छैन के आवश्यकता पर्यो मिटिङमा अब म केन्द्रीय सदस्य होइन होइन म मिटिङमा गएको परेको छैन त्यही भएर म सानेपा कार्यालय गएको छैन
1: अब कंग्रेसलाई कसरी मिलाउनुहुन्छ तपाईँहरू त्यसो भए
0: कांग्रेस त मिलाउनुपर्छ सबैको विचार कांग्रेसले देशको नागरिकलाई त मिलाउनुपर्छ कांग्रेसले त तमाम राष्ट्रिय अन्तर्राष्ट्रिय लोकतन्त्र प्रेमीहरूलाई त एक ढिक्का गर्नुपर्छ आन्तरिक रूपले भएका पक्ष विपक्षका साथीहरूलाई त स्वाभाविक रूपमा मिलाउनै पर्छ यो त न त नमिलाइ त धरै छैन अब कसरी मिलाउने भन्ने कुरा चाहिँ नेतृत्वको विभिन्न किसिमका मोडलहरू तयार पारेर नेतृत्वले यसमा काम गर्नुपर्छ
1: कसरी काम गर्ने नेतृत्वले अब कंग्रेसले त कसरी अब गगन थापाजी सक्रिय नै हुनुहुन्छ आउनुहोस् आउनुहोस् वार्तामा मिलेर जानुपर्छ भन्दै हुनुहुन्छ फेरि इतर तपाईँहरू चाहिँ जनशक्तिशाली रूपमा चाहिँ समानान्तर गतिविधिहरू गर्दै हुनुहुन्छ यसको मूल एउटा प्वाइन्ट कहाँनिर गएर चाहिँ मिल्न सक्ने सम्भावना देख्नुहुन्छ
0: होइन अब कस्तो पार्टी गगन थापाजीले पनि आउनुहोस् छलफल गर्नुहोस् अन्तर्क्रिया गर्नुहोस् भन्दा नि उहाँले मोडल तयार पारेर अगाडि बढाउँदा हुन्छ छलफल गर्ने विभिन्न अब कस्तो भने नेपाली काङ्ग्रेसले त्यत्रो शान्ति प्रक्रिया त गरेको राजतन्त्र नेपालमा रहेको राजतन्त्र त ढालेको माओवादीलाई त बढाएको वार्ता गर्ने काङ्ग्रेसभित्रका आन्तरिक कुराहरूमा त यस्तो कुरा त नेतृत्वले बुझ्नुपर्छ बुझ्छ अब तपाईँले भने कसरी मिलाउने भनेर भन्दा त अब मैले यसरी मिलाउने त मैले भन्नलाई उको छैन अब नमिलेका कुराहरूमा आन्तरिक रूपले छलफल गरेर प्रक्रिया अगाडि बढाउनु नै उचित हुन्छ नमिलेका कुराहरूमा बुदा नम्बर 1, 2, 3, 4, 5 भनेर नमिलेका कुराहरूमा छलफल गर्दा हुन्छ तपाईँहरूले जसरी पार्टी फुट्छ यहाँ गर्छ उहाँ गर्छ भन्दा नि अब पार्टीमा फुट्नुपर्ने अवस्था त निर्वाचनभन्दा पहिल्यै थियो बरु होइन त्यतिखेर त विभिन्न किसिमका अवस्था थियो तर निर्वाचनको त्यो अवस्थामा त नफुटेको पार्टी मलाई चाहिँ लाग्छ पक्ष विपक्ष हुनु यहाँभित्रका कुरा हुनु त छन् त्यो चाहिँ समस्याको समाधान भइसकेको अवस्था चाहिँ छैन सबैको आफआफ्नो दृष्टिकोण त छ यो सबैको पार्टीलाई एकबद्ध गर्नको लागि 15 महाधिवेशनको चाहिँ विश्वसनीयता र सुरक्षित अवतरण नै यसको सम्पूर्ण निकास हो जस्तो मलाई लाग्छ त्यो दिशामा नेतृत्व अगाडि बढ्नुपर्छ जस्तो मलाई लाग्छ
1: हस् यहाँको महत्वपूर्ण समय र सम्वादका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कुन्दन राज काफ्लेजी नमस्कार
0: नमस्कार धन्यवाद
1: स्वागत छ नेपाल कंग्रेसका नेता कुन्दन राज काफ्ले आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु विश्रामपछि पुनः उपस्थित हुनेछु
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 9141867764 9141867764
3: चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
4: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
5: हो र
4: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
1: यतिखेर हाम्रो बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि भूषाल हुनुहुन्छ। भूषालजी, नेपाल हेर्ने धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारको नेतृत्व गरिरहेको छ। चैत 13 गते क्याबिनेट विस्तार भएको पनि अब 2 महिना करिब करिब 52-53 दिन बेसी भइसकेको छ। संसदीय गतिविधिहरूमा तपाईँ आफै पनि सन्तुष्ट हुनुहुन्छ?
8: जनताले प्रत्यक्ष महसुस गर्ने गरी सरकारले आफ्ना गतिविधि अगाडि बढ़ाएको छ। एउटा सांसदको रूपमा, जनप्रतिनिधिको रूपमा, पार्टीको अगुवाको रूपमा सरकारले गरिरहेका काम संसदले खेलिरहेको भूमिकाप्रति म सन्तुष्ट छु।
1: तर सरकारले चालेका एक्सनहरू होइन, सरकारले गरिरहेका कामहरू, सरकारले चाहिँ पछिल्ला समय गरिरहेका गतिविधिहरूमा आलोचनात्मक टिप्पणीहरू त बग्रिल्ती आउन थाले नि त भूषालजी।
8: आलोचनात्मक टिप्पणी खेन्ति विपक्षीहरूबाट जो सरकारले राम्रो गरोस्, सरकारले जनपक्षीय काम गरोस् भन्ने चाहनुहुन्न, जो सरकार असफल बनोस्, सरकार असफल होस् भन्ने चाहनुहुन्छ, उहाँहरूले गरेका टिप्पणीहरू मात्रै हुन्। आम जनता, जुन देशभर रहनुभएका आम जनताहरू चाहिँ सरकारले गरेको काम, सरकारको व्यवहार, सरकारको शैलीबाट चाहिँ सन्तुष्ट हुनुहुन्छ, त्यसमध्ये म पनि एउटा हुँ।
1: होइन हरि भूषालजी, तपाईँ त संसदमा पनि हुनुहुन्छ, तपाईँलाई थाहा छ होइन, नयाँका नाममा सबै परम्परा भत्काउने होइन भनेर अमरेश कुमार सिंह बोल्नुभयो होइन, जगदीश खरेलले भन्नुभयो सरकारले जनसरकारका विषय व्यवस्था गर्न मिल्दैन, देवराज पाठकले भन्नुभयो सुकुम्बासीमाथि सृजना गरिएको त्रासको वातावरण अन्त्य होस्। आफ्नै पार्टीका सांसदहरूले पनि त धारयात लाउन थालिसके नि।
8: धारयात लगाएको चाहिँ होइन, त्यो उहाँको सकारात्मक सुझाव मात्रै हो, किनभने
1: भित्र पनि त दिन सकिन्छ बैठकहरूमा, जनताको सरकारको होइन एउटा कुरा उठाउने, मुद्दा उठाउने थलो नै आज सरकारको आलोचना गर्न व्यस्त छ।
8: सरकारको आलोचना चाहिँ होइन, जस्तो हिजो अमरेशजी बोल्दै गर्दाखेरि त्यहाँ अर्थमन्त्री हुनु पर्थ्यो भन्ने कुरा स्वाभाविक हो होइन, अर्थमन्त्री अर्को जरुरी मिटिङमा भएको भएर बाटोमा आउँदै गर्नु भएको हुनाले, अलिक ढिला भएको हुनाले त्यो प्रश्न उठेको
1: होइन, अर्थमन्त्री नहुँदा
8: बैठक स्थगित उहाँलाई उहाँको बाटोको म्याद मात्रै पर्खिएको हो क्या, 10-15 मिनट उहाँलाई बैठक आउन लाग्थ्यो, त्यही मात्रै समय मात्रै पर्खेको हो, बैठक स्थगित भएको भन्ने चाहिँ अब बैठक स्थगित केही समयलाई छोट्याएर उहाँलाई चाहिँ कुरेको मात्रै स्थिति हो। त्यसैले जनताले नै चित्त नबुझ्ने गरी, जनता नै असन्तुष्ट बन्ने गरी, पार्टी नै असन्तुष्ट बन्ने गरी पार्टीले काम गरिरहेको, सरकारले काम गरिरहेको भन्ने होइन, भलै नयाँ काम सुरुमा काम गर्दा गर्दै गर्दा पार्टीले जनताको पक्षमा काम गर्दै गर्दा केही मान्छेलाई टाउको दुख्नु, केही मान्छेहरूलाई चित्त नबुझ्नु, त्यसलाई स्वाभाविक रूपमै मान्न सकिन्छ, स्वाभाविक रूपमै लिन सकिन्छ होइन, तर समग्रतामा हेर्ने भने चाहिँ सरकारले क्रमभङ्गता गर्दै अगाडि बढेको छ, सरकारले दिन गरेर काम गरिरहेको छ, यो कुरा कसै कसैलाई पचेको छैन, कसै कसैलाई रुचेको छैन, स्वाभाविक नै हो। केमजी
1: होइन, हिजो त विदेशी महिलालाई सांसदले गर्भवती बनाएर अलपत्र पारेको विषय पनि त संसदमा उठेछ नि होइन हरिजी।
8: यो फेसबुकमा आएको कुरा, फेसबुकमा आएका कुरालाई संसदमा उठाइहाल्ने यो कस्तो भाष्य सिजन अब मैले बुझ्न सकेको छैन, तर पनि यो वास्तविकता हो कि होइन,
1: भिडियोहरू आइसक्यो, गाडी ड्राइभिङ गरेको, गाडी सिकाएको होइन, अङ्गालो हालेको, चुम्बन मारेको, सबै भिडियोहरू आइसक्यो नि त सञ्जालतिर।
8: ठिक छ, ठिक छ, ठिक छ, यस विषयमा पार्टीले अर्थ पार्टीले पनि पार्टी गाउँ शासन आयोगले पनि छानबिन गर्दैछ, वास्तविकता बाहिर आउला, बाहिर आएको छलफल भयो होला नि यस विषयमा।
1: तर हर्क साम्पाङले पनि त बैठक छोडेर हिँडे हिजो,
8: त्यो उहाँको कुरा होला होइन, मैले अहिले पनि भने कति कतिपय मान्छेहरूलाई सरकारले राम्रो काम नगरिदिए हुन्थ्यो, सरकार फेल भइदिए हुन्थ्यो, यो असफल भइदिए हुन्थ्यो भन्ने खालको चाहनाहरू छन् होइन। त्यसैले विपक्षीहरूले गरेको कुराहरूमा धेरै तर्क गर्नुपर्ने, धेरै छलफल गर्नुपर्ने स्थितिमा म चाहिँ छैन,
1: तपाईँहरूलाई त छुट छैन नि त, जनताले त यत्रो म्यान्डेट दिएर पठाएको छ, सरकारले सुशासनको क्षेत्रमा काम गर्नु पर्यो, सबैलाई मिलाएर लैजान सक्नु पर्यो होइन, अधिनायकत्वतर्फ चाहिँ सरकार अगाडि बढ्नु भएन भनेर त जनताले खबरदारी गर्दैछन्। आज सुकुम्बासी बस्तीको डोजर हेर्नुहोस्, उहाँका आँसुहरू हेर्नुहोस् होइन, कतिपयका किताबहरू पुरिए, कतिपयका सपना पुरिए, कतिपयका टहरा पुरिए, कतिपयका चाहिँ सर्टिफिकेट हराए, हामीसँग कतिजना सम्पर्कमा आउनु भएको छ, हाम्रा सर्टिफिकेटहरू हराए, हामी विदामा घरमा गएका थियौँ ढोका बन्द गरेर भन्दै गर्दाखेरि यस्तो खालको काम गर्दा आलोचना नहोला र भने?
8: होइन होइन, त्यो सुकुम्बासीलाई नै त्यसरी अप्ठ्यारो पर्ने गरेर असहज हुने गरेर होइन दुःख पाउने गरेर सरकारले गतिविधि गरेको होइन। उहाँहरूले चाहिँ हेर्नुहोस् न, बर्खा सुरु हुँदैछ, अब केही दिनमै भीषण पानी पर्न सक्छ, बर्खा लाग्न सक्छ, होइन ठुलो पानी पर्यो भने खोलाको किनारमा बसेका मान्छेहरू, जो आम मानिसहरू, तल्लो स्तरका मान्छेहरू अथवा आर्थिक रूपमा अलिकति कमजोर अवस्थाका मान्छेहरू, सुकुम्बासी बस्तीमा बसेका मान्छेहरूलाई चाहिँ अप्ठ्यारो नहोस् भन्ने मनसाले सरकारले अलिकति पूर्व तयारी मात्रै गरेको, अलिकति अगाडि नै जनताले राहत दिन मात्रै खोजेको, यसलाई गलत ढङ्गले व्याख्या गर्ने, सुकुम्बासी मात्रै डोजर चलायो भनेर व्याख्या गर्ने, अनि भरम छर्ने, दुःख दियो भनेर भरम छर्ने।

0: यसलाई चाहिँ सरकारले गर्दै गरेको यो सकारात्मक कामको चाहिँ बरु सब ढङ्ग सकारात्मक रूपमै प्रचार गर्नुपर्छ प्रेमजी, किनभने मैले अहिले पनि भने यो हामी समाधान गर्न चाहन्छौँ कि हामी यो समस्या अल्झाइराख्ने बल्झाइराख्ने उहाँको नाममा राजनीति गराइराख्ने उहाँहरूलाई भोट ब्याङ्कको रूपमा प्रयोग गरिराख्ने होइन, उहाँहरूलाई स्थायी समाधान गर्नुपर्छ, ढिलो चाँडो गर्नुपर्छ, यो सरकारले अगाडि बढ्यो त्यति मात्रै फरक कुरा हो, अरू त्यस बाहेकका कुराहरू चाहिँ
1: यो सरकार जनताको सरकार होइन, यो सरकार जनताको सरकार हो, जनताको पीड़ामा मलम लाउनका निम्ति दुईट्याईको नजिकको चाहिँ मत पाएको सरकार हो होइन, यो सरकार यो सरकारका प्रधानमन्त्री जनताका हुन्, संसद जनताका आवाजहरू मुखरित गर्ने थलो हो, तर आज प्रधानमन्त्रीज्यू 500 मिटर कार्यालयमा चाहिँ एकदमै व्यस्त हुनुहुन्छ, तर संसदमा उहाँको अनुहार हेर्न बहुत गाह्रो भयो नेपाली जनतालाई, किन होला?
0: जनताले प्रधानमन्त्रीको अनुहार हेर्न खोजिरहेका छैनन् केमजी, जनताले काम खोजिरहेका छन्, जनतालाई रिजल्ट चाहिएको छ, जनतालाई सेकेन्ड सेकेन्ड गरेर अनुमति गर्ने गरेर काम चाहिएको छ, त्यसैले सरकार परिणाम देखिने गरी काम गर्नुपर्छ भन्ने कुरामा उहाँ त्यो पक्षमा पनि हुनुहुन्छ प्रधानमन्त्री, सम्भवतः उहाँको चाहना पनि त्यो हो, त्यसैले
1: प्रधानमन्त्री
0: बोल्यो कि बोलेन भन्दा पनि प्रधानमन्त्री बोल्यो कि बोलेन भन्दा पनि प्रधानमन्त्रीले काम गर्यो कि गरेन, प्रधानमन्त्री जनताबाट सचेत चिन्तित भयो कि भएन, उसले जिम्मेवारी पूरा गरे कि गरेन भन्थ्यो ध्यान दिनु पर्ला केमजी, प्रधानमन्त्री बोल्यो कि बोलेन, सदनमा आयो कि आएन, घन्टो कुर्यो कि कुरेन, दिनभरि बस्यो कि बसेन भन्ने कुरा भन्दा सरकारले काम गरे गरेर भन्नेतिर ध्यान दिनुपर्ने होला, तपाईँ हामी जस्ता अलिकति बुझेका सञ्चारकर्मीहरूले पनि यस्ता विषयहरूलाई चाहिँ त्यही ढंगले नै उठान गर्नुपर्ने हो कि,
1: संसारले हेर्ने थलो हो संसद होइन, ड्रेस कोडमा ध्यान ड्रेस कोडमा ध्यान दिनुपर्ला, लोकतन्त्रको एउटा सुन्दर पक्ष ब्युटी पक्ष सांसदसँग प्रश्नोत्तर पनि गर्नुपर्ला, ना कि सामाजिक सञ्जालमा मात्र ट्रक चाहिँ होइन एकदम स्मार्ट फोटोहरू मात्रै राखेर सामाजिक सञ्जालमा मात्रै सक्रिय भएर होइन यसको चाहिँ एउटा ब्युटी लोकतन्त्रको नदेखिएला भनेर चाहिँ आज आलोचना पनि भइरहेको छ, यो कारणले गर्दाखेरि प्रधानमन्त्रीमा लोकतन्त्रप्रति जनताप्रति उत्तरदायी हुने, जनताको संसदप्रति उत्तरदायी हुने होइन उहाँको भूमिका अलिकति फरक भयो, उहाँ अधिनायकवादतर्फ जान खोज्नुभयो, सर्वेसर्वा मै हो भन्ने ढंगले जान खोज्नुभयो, उहाँ अन्तर्मुखी हुनुभयो भन्ने खालको आलोचना छ क्या?
0: त्यस्तो होइन, त्यस्तो होइन, अधिनायकतर्फ जान खोजेको सरकार संसदलाई नोटेदिएको व्यवस्था गरेको भन्ने चाहिँ होइन, समयक्रममा समय अनुसार संसदमा आउनुहुन्छ, छलफलमा सहभागी हुनुहुन्छ, तर अहिलेको प्राथमिकता तत्कालको प्राथमिकता चाहिँ जनताको जनताले महसुस गर्ने गरेर जनताले अपनत्व गर्ने गरेर जनताले जुन चाहना गर्नुभएको छ जुन चाहना अपेक्षाका साथ भोट दिनुभएको छ त्यसलाई निष्कर्ष पुर्याउने कुरा नै प्राथमिकता भएको हुनाले तत्काललाई चाहिँ अलिक आफ्नो काममा बढी व्यस्त हुनुभएको होइन, संसदलाई अभिभावक के अरे नटेरेको
1: संसदलाई होइन, संसद भने के हो भन्ने त्यही संसदबाट निर्वाचित भएको कुरा बिर्सने आज प्रधानमन्त्रीज्यू भनेर उहाँको व्यापक आलोचना छ क्या अहिले,
0: त्यस्तो
1: थाहा छ नि त हरिजी, हुन त अब के गर्ने तपाईँहरूलाई बचाउ गर्नुपर्ने छ, भेट्नु भएको छ प्रधानमन्त्रीज्यूसँग?
0: होइन, कहीँबाट भेट भएको छ हाम्रो प्रधानमन्त्रीसँग, कहीँबाट भेट भएको छ, कहीँबाट कुराकानी पनि भएका छन्, सबै कुराकानीहरू फेसबुकै हाल्नुपर्छ, सबै कुराहरू फोटोहरू फेसबुकमै पोस्ट गर्नुपर्छ भन्ने पनि नहुन सक्छ होइन,
1: भेट्नलाई चाहिँ अब क्याबिनेटका मन्त्रीहरू सस्मित पोखरेल र एकजना अर्को हाम्रो के रे सुनिल लम्सालजी बाहेक अरूलाई त भेट पनि दिनुहुन्न भनेर आइरहेछ।
0: होइन, यस्तो हुन्छ नि, प्रधानमन्त्रीलाई भेट्ने कुरा जति बेला चाहे त्यति बेला भेट्ने कुरा भन्ने नहुन सक्छ, उहाँको पनि समय हुन्छ, व्यस्तता हुन्छ, उहाँको आफ्नै
1: सेड्युल
0: हुन्छ, त्यसैले भेट्नै गाह्रो भेट्नै असम्भव भन्ने चाहिँ होइन, तर विभिन्न प्रकारले कुरा गर्नु पर्दैन नि त, प्रधानमन्त्रीलाई भेट्ने मन लाग्यो भन्दा ठ्याक्क टक्क अहिलेको तपाईँ अहिले गएर गेटमा बस्यौँ भने त सरसरी भेट्नु नहुन सक्ला नि त, एउटा विधि होला, समय होला, तरिका होला, तालिका होला होइन, त्यसैले
1: भेट्ने जाँदा जाँदै हरिभूषालजी अब हेर्नुहोस् न, अहिले यो पछिल्लो समय चाहिँ दुर्गा प्रसाईजी पक्राउ पर्नु भएको छ होइन, तपाईँ सत्तापक्षको एउटा सांसदको नाताले मैले यो प्रश्न गर्नुपर्छ, किनभने उहाँ चाहिँ पक्राउ पर्नुभन्दा दुई घण्टा अगाडि चाहिँ मेरो एउटा कार्यक्रममा उहाँले अन्तर्वार्ता दिनुभएको थियो होइन, त्यो अन्तर्वार्ता प्रसारण भएको करिब करिब दुई घण्टापछि उहाँ पक्राउ पर्नु भएको छ, उहाँलाई चाहिँ सार्वजनिक रूपमा गलत अभिव्यक्ति दिएको, सरकारको आलोचना गरेको, राष्ट्रसभाका नेताहरूको चाहिँ गाली गलौज गरेको भनेर सरकारले पक्राउ गरेको छ भन्दा एउटा लोकतन्त्रमा एउटा नागरिकमाथि धरपकड गर्न खोजे हो सरकारले,
0: राष्ट्रसभाकै नेतालाई गाली गरेर गलौज गरेका कारणले पक्राउ परेको भन्ने चाहिँ होइन होला होइन,
1: त्यहाँ छ विज्ञहरू आइसकेका छ, प्रहरले किन पक्राउ गर्यो भन्ने कारणबारे कुराहरू आइसकेका छन्,
0: कम्तीमा त्यो लेभलको मान्छेले कुन कुरा बोल्ने कुन कुरा नबोल्ने कसरी प्रस्तुत हुने भन्ने कुरा पनि ख्याल गर्नुपर्ने होला, कसरी चरित्र हत्या गर्न पाइँदैन होला, संविधानले पनि के के कुरा बोल्ने के कुरा नबोल्ने भन्ने कुरा निर्दिष्ट गरेको छ होइन, त्यसैले धरपकड गर्न खोजेको, दुःख दिन खोजेको, जबरसी गर्न खोजेको, तर्साउन खोजेको भन्ने चाहिँ होइन, विधि मात्रै सबै मान्छे बस्नुपर्छ, त्यो सबै मान्छे विधि।

0: संघर्ष सिस्टममा बस्नुपर्छ. सिस्टम मिल्ने, सिस्टमलाई स्वीकार गर्ने, विधिलाई नमान्ने अधिकार कसैले पनि छैन.
1: तर दुर्गा प्रसाईलाई बोलेकै भरमा चाहिँ पक्राउ पर्ने, यातना दिने, कारागारभित्र राख्ने होइन, यो चाहिँ त अधिनायकवादी कदम भयो नि त. त्यसो
0: कारागारमा राखिहाले होइन,
1: हिरासतमा राखिया छ नि त उहाँलाई त. गर्मीमा तल
0: अध्ययनको क्रममा एक दुई दिन हिरासतमा रहने कुरा होला.
1: त्यसो बन्द गर्ने काम त तपाईँहरूको सरकारले गरिरहेछ नि त होइन?
0: होइन होइन होइन होइन, उहाँको अध्ययन हुन्छ, सरकारले हेर्छ, प्रहरीले अनुसन्धान गर्छ. यदि निर्दोष हो उहाँलाई सजाय दिनुपर्ने चाहिँ होइन भने त निस्किहाल्नु.
1: यहाँको महत्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार हरिभूषालजी.
0: धन्यवाद.
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरिभूषाल, आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित गर्नेछौ.
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो. कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ. यस्तो कार्य दण्डनीय छ. खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं.
3: नेपाल सरकार विज्ञापन बोर्ड.
4: बुढी हेर त, लाऊ.
5: आहा, कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको?
4: कहाँबाट हुनु नि? मैले दिदीबहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि.
5: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचारीका गरगहना अर्डर अनुसार तयार गरिन्छ.
4: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ. प्रोप राइटर मेनुका बराइली. सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88.
6: रेडियो बिहानी 97.6 MHz.
1: यतिखेर हाम्रो बीचमा राजनैतिक विश्लेषक एवं वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर गान्धी पण्डित हुनुहुन्छ. पण्डितजी, नेपालीहरूले धेरै सुने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. गुड मर्निङ.
7: गुड मर्निङ छेमजी.
1: होइन डाक्टर साहब, अब न्यायालयले, न्यायपालिकाले, सर्वोच्चले प्रधान न्यायाधीश पायो होइन, हिजै चाहिँ उहाँले शपथ ग्रहण पनि गर्नुभयो. पदभार ग्रहण, उहाँले पदभार चाहिँ हिजो ग्रहण गरिसक्नु भएको छ शपथपछि. अब न्यायालयमा ड्रास्टिक चेन्ज हुन्छ, जनताले न्याय पाउँछन्, जनताले चाहिँ बराबर न्याय पाउने कुरामा अब दुई मत छैन होइन.
7: जुन नीति प्रक्रियामा मीडिया, राजनीतिक कर्मी, विश्लेषक सबैको जुन ध्यान आकर्षण भयो, केही के त्यहाँ चाहिँ खटपट पनि देखिए, तर अहिले जुन डाक्टर मनोज कुमार शर्मा जो सम्मानीय प्रधान न्यायाधीश आज यो नियुक्तिबाट पदभार पनि ग्रहण गर्नुभयो, उहाँ केवल उहाँ मात्रै नियुक्ति हुनुभएको होइन कि उहाँको नियुक्तिमा आम नागरिकको पनि स्वामित्व सिर्जना भएको जस्तो मलाई लागेको छ. कारण किनभने 30 वर्षदेखि भएका व्यक्ति अदालतमा भएको 22 मुद्दाको धानको मिलाउनु पर्ने राजनीतिक हस्तीबाट थल थल भएको न्यायालयलाई र राजनीतिक र भागभण्डाको राजनीतिबाट चाहिँ प्रभावित न्यायपालिका त्यहाँ राजनीतिक हस्तीबाट मुक्त गराउने जुन जिम्मेवारी छ उहाँलाई अवसर पनि त्यत्तिकै छ. किनभने दुई चाहिँ सरकारले संविधान सम्बन्ध काम गरिदियो भने उहाँलाई पनि काम गर्न सकेको हुन्छ, तर चुनौती पनि त्यतिकै छन्. उहाँलाई बारको विरोध हुनसक्छ, राजनीतिक भागभण्डाबाट उठेका न्यायाधीशहरूलाई त्यही व्यवस्थापन गर्ने समस्या छ. त्यसैले यो ठूलो गाह्रो काममा अहिले आउनुभएको छ, तर हामी विश्वास गरौँ यो न्यायपालिकालाई स्वतन्त्र, सक्षम र उत्तरदायीपूर्ण तरिकाबाट उहाँले नेतृत्व दिनुहुनेछ.
1: वरियतामा क्रम भङ्गता भयो हिजो चाहिँ कायम कायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल स्वागत समारोहमा जानु भएन, कुमार रेग्मीजीलाई मात्र मैले त्यहाँ देखिरहेको थिएँ. न्यायालयमा अब भित्रभित्रै अलिकति यो वार जस्तो होइन, कोल्ड वार जस्तो, यो स्याडो बक्सिङ जस्तो प्रक्रिया शुरू भयो.
7: के हुन्छ मलाई थाहा छैन, त्यहाँ न्यायालय बस्ने न्यायाधीशहरू एकचोटि नियुक्त भएपछि कुनै दल वा कुनै पक्षको न्यायाधीश हुँ भनेर आफूलाई चाहिँ देखाउनु हुँदैन। न्यायाधीश जसले पनि नियुक्ति हुन्छ, नियुक्ति भएपछि स्वतन्त्र हुन्छ। त्यसैले न्यायाधीशको कर्तव्य अब केवल प्रधान न्यायाधीश बनिसक्यो, बनिसक्नुभयो, एउटा संवैधानिक प्रक्रियाबाट कुनै निर्विवाद रूपबाट उहाँ निर्वाचित भयो, उहाँ नियुक्त भइसक्नुभयो, संसदीय छानबिन सक्रिय छानबिन गरेर उहाँलाई एउटा अनुमोदन गरिसकेको अवस्थामा अब यदि सहयोग गर्दैन भने यो मनोज कुमार शर्मा प्रधान सम्मान्य प्रधान न्यायाधीशले मात्र सहयोग गरेको होइन कि न्यायालयको यो चाहिँ सशक्त बनाउने कुरामा पनि विरोध गरेको हुन्छ। त्यस्तो गर्यो भने त दुई त्यहीँको सरकारले यो न्यायालयलाई सक्षम स्वतन्त्र बनाउनु र त्यो सक्षमता स्वतन्त्रता अवरोध गराउनु गर्ने कुनै न्यायाधीश छ भने त महाभियोग ल्याएर पनि अगाडि बढाउन सक्छन्। त्यो परिस्थिति नआओस्, महाभियोग प्रयोग गर्नु पनि राम्रो होइन।
1: कायम कायम प्रधान न्यायाधीश सपना मल्ल प्रधान चाहिँ त्यहाँ उपस्थित हुनुपर्ने होइन भने त्यो एउटा
7: उहाँले किनभने उपस्थित नहुने बाटोमा त उहाँ आफैले बनाउनु भयो, किनभने केही दुई दिन अगाडि सोमबारे जुन किसिमको आदेश उहाँले जारी गर्नुभयो, संविधान त कानून त उहाँलाई आदेश जारी गर्ने अधिकार छैन, च्याम्बरमा बसेर नेपालको संविधानले कुनै पनि न्यायाधीशलाई आदेश जारी गर्ने अधिकार दिएको छैन, उहाँ च्याम्बरमा बसेर आफ्नो प्रशासनिक कामको लागि निर्देशन समेत दिनुपर्ने
1: हो। आदेश चाहिँ इजलासबाट दिएको होइन,
7: होइन होइन होइन, इजलास दिनलाई पेशीमा चढेको हुनुपर्छ, पेशीमा चढिसकेपछि इजलास गठन हुन्छ र निवेदन परेको त हुँदै होइन, उहाँले
1: होइन मुद्दा दर्ता हुनुपर्नेमा रेट दर्ता हुनुपर्नेमा दरपिट मात्र भएपछि र कर्मचारीहरूले जुन किसिमले चाहिँ सहयोग गरिसके पछाडि सिधै इजलास बस्न पाउने पनि त अधिकार हुन्थ्यो नि उहाँलाई त होइन,
7: होइन हो इजलास त बस्नु पर्यो नि त, इजलास बसेको छैन, इजलास बस्ने एउटा प्रक्रिया छ, किनभने सर्वोच्च अदालत नियमावलीकोले पनि यी कसरी इजलास बसिन्छ कसरी पेशीमा राखिन्छ एउटा व्यवस्था, यो कानुनी पद्धतिमा चलेको न्यायालयमा एउटा प्रधान न्यायाधीशलाई सम्पूर्ण अधिकार दिएको छैन कि, प्रधान न्यायाधीश दुईटा भूमिका हुन्छन् खेमजी, एउटा न्यायिक भूमिका हुन्छ, न्यायिक भूमिका हुँदाखेरि उहाँ अन्य न्यायाधीश सर प्रधान न्यायाधीश भए पनि त्यही बेन्चमा बसेपछि इजलासपछि उहाँ र जुनियर न्यायाधीशको बराबर मत हुन्छ, जब यता प्रशासनिक काममा आउँछ प्रशासनिक काम गर्दाखेरि चाहिँ उहाँ चाहिँ सर्वोच्च निकायको र उहाँले प्रशासनिक निकायमा चाहिँ संविधानको धारा 136 अनुसार न्यायालयलाई प्रभावकारी शुद्धिकरण गराउनलाई चाहिँ उहाँको जिम्मेवारी छ 136ले, त्यो न्यायालयलाई प्रभावकारी शुद्धिकरण र न्यायिक सुशासन कायम गर्नलाई त्यो दायित्वलाई उहाँले न्याय प्रशासन ऐन 2073 दफा 35 अनुसार उहाँले निर्देशन दिन सक्नुहुन्छ। त्यसैले जुन बेलामा उहाँले निर्देशन
1: दिनुभयो विश्वनाथ उपाध्यायजीको वा कसको पालामा चाहिँ एकताका भएको थियो होइन, यस्तै
7: त्यो थियो मलाई त्यति भएको थियो, यस्तो चाहिँ भएको छैन, सिधै केही थियो
1: कुनै पत्रिकामा चाहिँ उहाँको बारेमा सञ्चार माध्यममा बा आइसके पछाडि चाहिँ त्यो दरपिट हुँदाखेरि त्यो रिट दर्ता नहुँदाखेरि सिधै इजलास बसाएर आदेश गरेको कुराहरू भएको थियो जस्तो लाग्छ मलाई।
7: आजको इजलास त बस्नु पर्यो नि त, इजलास त बस्नुपर्छ, इजलास भन्ने कुरा हिजोको दिनमा र आजको न्याय प्रशासन यो चाहिँ ऐन नियम त बनिरहेको छ, नयाँ नियम बनेको छ सर्वोच्च अदालत नियमले पेशी व्यवस्थापन सूचो के हेयरिङको व्यवस्थापनको लागि भिन्दै व्यवस्था गरेको छ, त्यसलाई उल्लङ्घन गर्नु भएन नि। कुरा के छ भने हो दर्पित भएको निवेदनलाई चाहिँ त्यो दर्पित बदर गरी पाउँ भनेको निवेदन जानुपर्ने नदिनु गलत होला, प्रशासनिक रूपले रजिस्ट्रारका या त न्यायिक प्रशासनमा भएका व्यक्ति गल्न गरे होला, त्यो गलत कामलाई सच्याउनुको लागि न्यायाधीशले पनि गलत गरेको ठिक छ भन्नु भएन नि, एउटा गलतलाई राख्नको लागि अर्को गलत गर्नु र त्यो गलत गरेको ठिक छ किनभने यो गलतले हिजोको गलती सुध्रियो भन्न पाइयो र गल्ती जहिले पनि गल्ती दुईटा गल्ती तेस्रोमा आएर सही हुँदैन, गल्ती जहिले पनि गल्ती हुन्छ, त्यसमा पनि सम्मान्य प्रधान न्यायाधीश भएको जस्तो व्यक्तिले आफ्नै रिट उहाँकै बारेमा उहाँ नै प्रधान न्यायाधीश हुनुपर्छ, उहाँको वरिष्ठता चाहिँ उल्लङ्घन भयो भने उहाँकै विषयमा गरेको रिटमा उहाँ नै आफू उपस्थित हुँदा त जनता त हाँस्ने भएन, त्यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट होइन,
1: न्यायालयमाथि कम अङ्गता भयो होइन, न्यायालयमा चाहिँ जुन किसिमले वरिष्ठता मिचियो त्यसले गर्दाखेरि अब न्यायालयमाथिको यो हस्तक्षेप यो प्रहार अहिलेको सरकारले पनि कम्फर्टेबल खोज्यो भन्ने खालका आलोचनाहरू त व्यापक आयो नि त गान्धीजी,
7: त्यो एकदम गलत हो। गलत के हो भने सर्वप्रथम वरिष्ठताको अर्थ बुझेको छैन, नेपालमा वरिष्ठता कायम हुने भनेको कुनै पनि न्यायाधीशलाई सर्वोच्चमा नियुक्त गर्दाखेरि कर्म संख्यामा जे नाम पर्छ त्यही वरिष्ठता भयो कि, वरिष्ठताको अर्थ योग्यता काम पर्फर्मेन्स देखाएर ऊ आज नियुक्ति भएपछि माथि बढेको होइन, क्रम संख्यामा बढेको हुनाले आउँछ। सेकेन्ड कुरा, ऊ आज क्रम संविधानको धारा 129 उठौँको धारा 3 कहीँ पनि वरिष्ठ न्यायाधीश भने लेखेको छैन, सबै न्यायाधीश 3 वर्षभन्दा बढी सर्वोच्चमा काम गर्ने प्रत्येक न्यायाधीश प्रधान न्यायाधीश एजुकेशन लेखियो जहाँ तक उहाँको नियुक्तिमा कार्यपालिकाको प्रभाव पर्यो खाया पारो गरेको यो गलत इन्फर्मेसन छ किनभने उहाँको नियुक्ति या अहिले चाहिँ यो मनोज शर्माको नियुक्ति कुनै सरकारले गरेका हो भाजपा सरकारले गरेको संवैधानिक परिषद भनेको उच्च स्तरको चाहिँ संवैधानिक निकाय हो हेर्नुहोस् त त्यो संवैधानिक निकायमा सबैको प्रतिनिधित्व छ न्यायपालिकाको प्रतिनिधित्व छ कार्यपालिकाको प्रतिनिधित्व छ त्यहाँ व्यवस्थापिकाको प्रतिनिधित्व छ त्यति मात्र होइन प्रतिपक्षको नेताको पनि प्रतिनिधित्व छ त्यस्तो समग्रमा भनेको सर्व निकायले नियुक्ति गरेकोलाई त्यो नियुक्ति भएपछि यो कार्यपालिकाको भन्नु पाइयो यो नियुक्ति गरिदिनुलाई त्यसैले फेरि नियुक्ति गर्नु त प्रत्येक न्यायाधीश त्यो पछिको आबद्ध हुने हो त जम्मै दलीय राजनीतिमा नेपाली कङ्ग्रेसमा नियुक्ति भएका केही न्यायाधीश छन्
1: अहिले चाहिँ यो सरकारको आलोचना व्यापक रूपमा किन बढ़िरहेको छ गान्धी पण्डितजी सरकारले केही कुरा सुधार्नु पर्नेछ सत्ता पक्षकै सांसदहरूले पनि सरकारप्रति होइन आलोचना व्यक्त गरिरहेका छन् हिजो अमरेश कुमार सिंहले पनि नयाँका नाममा सबै परम्परा भत्काउने होइन भन्नुभयो होइन जगदीश खरेलले पनि सरकारले जनसरकारका विषय चाहिँ व्यवस्था गर्नै मिल्दैन भनेर भन्नुभयो त्यसै गरी चाहिँ देवराज पाठकजीले सुकुम्बासीमाथि सिर्जना गरेको त्रासको वातावरण अन्त्य हुनुपर्छ भनेर बोल्नुभयो कतै अधिनायकता बाटोमा त गएनन् बालिनजी
7: अहिले संसदीय व्यवस्थाको सबभन्दा राम्रो पक्ष र ब्युटी भनेको नै यही हो दुई चाहिँ बहुमत भए पनि यो सरकारलाई खबरदारी गर्नुपर्छ प्रजातन्त्रमा कुनै सरकार शक्तिमा बस्यो भने कहिले काहीँ मात्रिन सक्छ मात्रिन सक्छ नजानेर या जानेर उसले शक्तिको दुरुपयोग पनि गर्न सक्छ र त्यसबाट संसद एउटा यस्तो फोरम हो जहाँ प्रतिपक्षको रूपमा भूमिका लिने आफ्नै दलको मान्छेले पनि होसियार गर्न पाउनुपर्छ जुन गरिएको छ प्रतिपक्ष त बोलेकै छ त्यसैले मैले जे कुरा प्रतिपक्षले बोलेको छ म सम्मान गर्छु प्रतिपक्षले यदि यो औडो उठाएन भने कतिपय कुरा प्रतिपक्षले राम्रा पनि होलान् नराम्रो होलान् तर सरकारले प्रतिपक्षको कुरालाई आँखा चिम्लिनु हुँदैन तर मेरो पनि विनम्र अनुरोध के छ भने यो हामी एकै अर्कालाई गाली गरिदिनु होइन दुई चाहिँ बहुमत ल्याएको सरकारले परिवर्तनको लागि आएको कुनै सत्तामा बस्नुको लागि रोजगार गर्नलाई आएको सरकार
1: बोलेकै भरमा आज दुर्गा प्रसाईमाथि धरपकड भयो भनेर वीरगंजमा र्याली हुँदैछ जुलुस हुँदैछ होइन दुर्गा प्रसाईले पक्राउ गरियो केही समय हिजो छोडेर अस्ति मात्रै मसँगै नै उहाँको अन्तर्वार्ता भएको थियो टेलिभिजनमा त्यसको तीन घण्टापछि उहाँ चाहिँ पक्राउ पर्नु भएको छ लगायतका अन्य अभिव्यक्तिकै कारण चाहिँ पक्राउ गरियो भन्दाखेरि लोकतन्त्रमा बोल्ने अधिकार छैन जनतालाई
7: एकदम एकदम मलाई लाग्छ म त झन् सुन्नु पहिला सुन पछि थुन भन्ने मान्छेले भनेको होला त्यत्तिकै मान्छेलाई घुम्न गएको मान्छेलाई समात्नु राम्रो होइन यो परिपाटीलाई त्यो अब अदालतमा बन्दी पक्षीकरण अरू निवेदनमा लिएर जाउँला धेरै मान्छेलाई धरोनी छोएको हुनाले हुनसक्छ प्रशासनले एक दिन चौबिस घण्टा त सबैले राख्नै सक्छ
1: त्यसले आइसकेको छ
7: सबैको छ तर यदि साथी अब के गरौँ भने
1: थुन्न नपाइने क्या बोल्न साथ कसैको विरुद्धमा चाहिँ आवाज उठाउन साथ मुख थुन्ने
7: हो छुन्न पनि हुँदैन स्वतन्त्र रूपमा बोल्नु पाउनु पर्यो तर अनुसन्धान गर्दा गम्भीर प्रति कुनै अपराध भयो केही चिज छुन्नै पनि अवस्था छ कि छैन भन्ने कुरा त भोलि अदालतमा पेस भएपछि आइहाल्छन् त्यो कुरा तिन दिन थप्दा तिन दिनपछि अदालतले के हेर्छ भने मेकानिकल रूपान्तरणबाट है न्याय थपेर अर्को डेट थप्दा के भयो किन छुट तिन दिन हामीले अनुसन्धान गर्ने काम दियौँ के प्रमाण देखे कि उसलाई नछोडिक थुनामै राख्नुपर्ने छुन्दाखेरि या त तारिखमा राखेर त अनुसन्धान गरेर के मिल्दैन भने अदालतले सोधिहाल्छ अब तर हिजो जस्तो अब छैन केही होला सकेसम्म पहिलो काम त थुन्नु नै हुँदैन सोध्नु तर शान्ति सुरक्षा अमन चयन काम गर्ने कुरा हाम्रो पनि दायित्व हो त्यो सन्दर्भमा त्यो उसलाई थुनेको चाहिँ शक्तिको दुरुपयोग होइन कि न्यायिक मन प्रयोग गरेर थुनेको छ भने पनि चाँडोभन्दा चाँडो उसलाई चाहिँ बाहिर धरोटीमा राखेर नै अनुसन्धान गर होइन थुन्नै पनि बाध्यात्मक अवस्था छ भने स्पष्ट देखिनुपर्छ त्यो जनताले थाहा पाउनु पनि पर्छ अन्यथा स्वतन्त्र व्यक्तित्व सङ्गठन गर्ने अधिकारलाई संविधानले सुनिश्चित गरेको अधिकारलाई सरकार
1: राजनैतिक विश्लेषक एवं वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर गान्धी पण्डित आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ खेम बमलाई बिदा दिनुहोस् नमस्कार।

0: कि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
0: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
0: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
2: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
3: सम्पर्क मोबाइल 97140131429।
4: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
4: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
4: 9860248443।
6: स्थान धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।

0: किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघि

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
1: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
2: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010 590 093 सम्पर्क गर्नुहोला नि
1: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 43 0 97 437
3: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
2: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
3: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
2: के रे, नानी त भर्खर 17 की लागि होइन र?
3: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
2: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
3: ए हो र,
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
6: म त सिधै छानियो, नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
5: होइन, के भन्छ, कसरी नि?
6: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
5: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98 49 185 810, 98 49 185 810।
7: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन, अनि कहाँबाट लिएर आउने गहना?
8: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
7: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
9: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
8: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 98 41 63 89 53।
9: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
0: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो, भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति संस्था वा निकायले सार्वजनिक खरिद सार्वजनिक निर्माण सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम घुस रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98550-72555 र 057-5116-55 टोल फ्री नम्बर 16-60-57-52-107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
10: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
11: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
10: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
11: जनरल मेडिसिन सेवा,
10: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
11: बालरोग सम्बन्धी सेवा,
10: स्त्री रोग सम्बन्धी सेवा,
11: मुटुको इको र भिडियो एक्सरे सेवा,
10: ल्याब टेस्ट,
11: भिटामिन डी,
10: भिटामिन बी 12,
11: आइरन प्रोफाइल
10: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
11: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
10: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
11: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
10: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
11: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा, पाइलुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 98 66 26 26 73 र 98 43 40 39 11।

0: होइन, आजभोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
1: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
0: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के। यो जानलाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
1: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
0: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
1: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
0: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
1: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बात, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
3: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डङ्गीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
1: पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
0: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
1: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
4: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
6: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
6: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
5: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाई हाम्रो सानो लापरवाहीले वन, वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाउँ। सलाई, लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारी पूर्वक प्रयोग गरौं। चुरोट, बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान, पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
8: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: उपचार गरिने नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलार, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्द्रकिशोर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्किशोर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्किशोर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
5: मद्यपान र धूम्रपान सेवन नगरौं,
6: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
8: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरूघाट गाउँपालिका 9, आरूघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
8: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-33-54।
8: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
9: बाबा बाबा, म त आज स्कुल जान्न।
10: म पनि स्कुल जान्न मम्मी।
11: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
12: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाइने ठाउँ कहीँ हुनु पर्यो धादिङ।

0: किन नहुनु नि हामीले धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
2: बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
1: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट छ घर तल
2: काठमाडौँ जाने बाटोपट्टि।
1: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54
2: 98167045 47। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
3: छैन सर, के सोचिरहनु भएको छ?
2: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नुपर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
5: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण किबल सिन्हा,
4: सम्पर्क मोबाइल 9741031429।
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
6: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
5: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
6: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
5: मंगल सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3, बीच बजार, धादिङ।
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841715542, 9861026611 र 01052542।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 98-5-11-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
4: लो किन नि के भयो सन्चो भएन
3: होइन यतिकै जानै मन लागेन
4: यतिकै पनि हुन्छ
3: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
4: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
5: नमस्ते कति कामले पाल्नु भयो
4: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
5: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: हस् म्याडम
6: नेपाल सरकार विज्ञापन बोर्ड
0: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिनिदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
0: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
0: 98-60-24-58-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 मा सम्पर्क गर्नुहोला नि
2: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
7: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: हाल्नु
1: लेट्स गो 6.9 इन्चको शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा दुई वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार
2: ओ मेज्यू नमस्कार है
3: नमस्कार नमस्कार मेज्यू नमस्कार
2: ल बधाई छ है बिहे गर्न लाग्नु भएछ
3: ल धन्यवाद धन्यवाद मेज्यू अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू जन्त गएर छमी नाच्नु पनि पर्छ क्या
2: है मेज्यू म त बिहेमा आउँदिन होला
3: ल मेज्यू मेरो बिहेमा किन नआउने नि
2: किन आउने नि मेज्यू धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहेमा आउनु र खै
3: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यहीँ किन्ने त्यहीँ सिलाउने केही चिन्तै छैन नि
2: लाउन हो र अनि ठ्याक्कै कहाँ हो नि
3: ल सुन्नुहोस् नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 9845565656 अनि 9828049215 फोन गरेर जानुहोस् है
4: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 9141867764 9141867764
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
6: जनरल मेडिसिन सेवा
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
6: बाल रोग सम्बन्धी सेवा
5: स्त्री रोग सम्बन्धी सेवा
6: मुटुको इको र भिडियो एक्सरे सेवा
5: ल्याब टेस्ट
6: भिटामिन डी
5: भिटामिन बी 12
6: आइरन प्रोफाइल
5: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
5: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
5: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063
6: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
7: बाबा बाबा म चाँडो स्कुल जान्न
8: म पनि स्कुल जान्न मम्मी
9: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
10: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
9: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
11: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
12: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
11: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट 6 घर तल
12: काठमाडौँ जाने बाटोपट्टि
11: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861707545
12: 9861705447

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: हुम्ला बाजुरा सीमा विवाद संसदमा प्रवेश, तस्कर समूहले झडप निम्ताएको आरोप, सरकारको क्रमभंगता र सभामुखको निष्पक्षतामा विपक्षीहरूको प्रश्न।
0: नेपालमा कुपोषित बालबालिकाको संख्या बढ़दो, कर्णाली सुदूरपश्चिम र मध्य प्रदेशमा भेटिए कड़ा र शीघ्र कुपोषण पीड़ित।
1: जमसम कागबेनी सड़कको स्तर उन्नतिको काम शुरू, आरोही पूर्णिमा श्रेष्ठ छैटौं पटक सगरमाथाको चुचुरोमा।
0: क्युबाली नेता राउल क्यास्ट्रोले हत्याको षड्यन्त्र रचेको अमेरिकी आरोप, राजनैतिक चाल खेलिएको क्युबाको प्रतिक्रिया।
1: र आईपीएलमा मुम्बई विरूद्ध कलकत्ता नाइट राइडर्स 4 विकेटले विजयी।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। हुम्ला बाजुरा सीमा विवादले संसदमा प्रवेश पाएको छ। प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरू केपी खनाल, जनक गिरी र जयपति रोकायाले यो विषय उठाएका छन्। सीमा क्षेत्रमा पर्ने हिमाली गाउँपालिका 3 लामपाटामा प्रहरी चौकी राख्ने विषयमा भएको विवादमा वडाध्यक्ष सहित धनगढ़ी उपमहानगरपालिकाका मेयर गोपाल हमाल लगायतको पर्यटन प्रवर्धन गर्न गएको टोलीमाथि समेत आक्रमण भएको थियो। सांसद खनालले साइपा हिमालको बेस क्याम्प समेत रहेको सो क्षेत्रमा वर्षौंदेखि वन्यजन्तु र जड़ीबुटीको तस्कर भइरहेको बताउनु भयो। यही साम्राज्य सकिने डरले अराजक समूहले कुटपीट गरेकाले सीमा विवाद समाधान गरी शान्ति सुरक्षाका लागि सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद गिरीले पनि कार्यपालिका सदस्य च्यामारा गुरूङको समेत घर भत्काइएकाले दोषीहरूमाथि तत्काल कड़ा कार्यवाहीको माग गर्नुभयो। सीमा विवादको समस्या पटक पटक आइरहने भएकाले तत्काल समाधान गर्नुपर्ने माग गर्नुभएको छ। सीमा विवादकै विषयलाई लिएर कर्णाली राजमार्ग अवरूद्ध गरिएको भन्दै सांसद रोकायाले यो कदम लोकतान्त्रिक समाजका लागि स्वीकार्य नहुने बताउनुभयो। तत्काल सो मार्ग खुलाउन उहाँले सरकारसँग माग गर्नुभएको छ।
1: नेपाली कांग्रेसका सचेतक निष्कल राईले आज पनि प्रधानमन्त्रीको उपस्थितिलाई लिएर प्रश्न गर्नुभएको छ। क्रमभंगताका नाममा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा हस्तक्षेप बढ़ाइरहेको उहाँले बताउनुभयो। संसद चलाउने र सरकारलाई जवाबदेही बनाउने सवालमा सभामुखको भूमिकामा समेत उहाँले प्रश्न गर्नुभएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आज पनि प्रधानमन्त्रीको खोजी गर्नुभएको छ। आफूहरूले गृह मन्त्रालय र रक्षा मन्त्रालयसँग सम्बन्धित गम्भीर प्रश्नहरू उठाइरहेको बेला मन्त्री पनि नियुक्त नगर्ने र जवाब पनि दिन नआउने प्रधानमन्त्रीका गतिविधि स्वीकार्य नहुने उहाँले बताउनुभयो। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083, मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 दफा छलफलको लागि पेश गर्नुहुनेछ। त्यसपछि विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ पेश गर्ने र अझै पारित गरिने संसद सचिवालयले जनाएको छ।
0: नेपालमा कुपोषण भएका बालबालिकाको संख्या बढ़ेको पाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन संचालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानमा बालबालिकामा विगतको भन्दा बढ़ी संख्यामा कुपोषण देखिएको हो। स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख लीला विक्रम थापाले अभियानको प्रारम्भिक प्रतिवेदनमा विगत भन्दा यसपटक कुपोषणमा भएका बालबालिकाको संख्या बढ़ेको बताउनुभयो। उहाँका अनुसार कड़ा शिखर कुपोषण 4% बालबालिकालाई देखिएको छ। यसअघि उक्त संख्या 1% रहेको थियो। शीघ्र कुपोषण कर्णाली सुदूरपश्चिम र मधेस प्रदेशमा बढ़ी देखिएको छ। कड़ा शीघ्र कुपोषण लागेका बालबालिका तयारी उपचारात्मक खाना खाएपछि स्वास्थ्य हुने वहाँले बताउनुभयो। तयारी खाना दिँदा पनि पहिलेको अवस्थामा नआएका बालबालिकालाई देशका 25 पुनर्स्थापना केन्द्रमा आमा र बच्चा दुवैले राखेर दैनिक रूपमा हेरफेर हेरेर तयारी खाना खुवाइने बताउनुभयो। त्यसै गरी मध्यम कुपोषण 12% बालबालिकामा देखिएको छ। सरकारले पोषण पत्ता लगाउन पहिलो पटक गत वैशाख 15 30 गतेसम्म अभियान सञ्चालन गरेको थियो।
1: जमसम कागबेनी सड़क स्तर उन्नतिको काम शुरू भएको छ। काली गण्डकी करिडोर अन्तर्गत बेनी जमसम कोरला सड़क आयोजनाले उत्तर दक्षिण जोड़ने कोरलाको जमसम कागबेनी खण्डको स्तर उन्नति शुरू गरेको छ। आयोजनाले साल वर्षाली ठेक्का सम्झौता अनुसार करिब 7 करोड़ लागतमा जमसम कागबेनी 9 किलोमिटर सड़क खण्डको स्तर उन्नति शुरू गरेको हो। राष्ट्रिय गौरवको कोरला सड़क आयोजना अन्तर्गत 2076 अघि निर्माण सम्पन्न भइसकेको जमसम कोरला सड़क अन्तर्गत पहिलो खण्डको जमसम कागबेनी कालोपत्र सड़क वर्षा पहिरो लगायत कारणले भएका संरचनामा आंशिक क्षति भएपछि स्तर उन्नति थालिएको हो। उक्त सड़कको केही स्थानमा गत वर्षको साउन महिनामा सड़क भासिएको, कतिपय स्थानमा सड़क संरक्षणको लागि ड्रेन र सड़क वाल लगायतका पूर्वाधार तयार नहुँदा संरचनामा क्षति पुगेको आयोजना कार्यालयले जनाएको छ। कोरोला सड़क आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार कोरोला नाका र मुक्तिनाथ जोड़ने जमसम कागबेनी सड़क स्तर उन्नतिको लागि करिब 7 करोड़ लागतमा ठेक्का भई सड़क स्तर उन्नति शुरू भएको जानकारी दिनुभयो।
0: आरोही पूर्णिमा श्रेष्ठले 6 पटक सगरमाथाको सफल आरोहण गर्नुभएको छ। सतोरी एडभेन्चर्सको टीमसँगै श्रेष्ठले हिजो सगरमाथाको 6 पटक सफल आरोहण गर्नुभएको। यसअघि सन् 2024 उहाँले 2 हप्तामा 3 पटक सगरमाथा शिखरको आरोहण गरेपछि गिनीज बुक अफ वर्ल्ड रेकर्ड समेत बनेको थियो। श्रेष्ठले सन् 2024 मे महिनामा एकै सिजनमा 3 पटक सगरमाथाको सफल आरोहण गर्नुभएको थियो। पुरूषले यसरी रेकर्ड कायम गरिसके पनि पहिलो महिलाको रूपमा पूर्णिमाले यो कीर्तिमान कायम गर्नुभएको। सन् 2024 मे 12, मे 19 र मे 25 उहाँले सगरमाथा आरोहण गर्नुभएको थियो।
1: हिजो घटेको सुनको मूल्य आज भने बढ़ेको छ। नेपाली बजारमा सुन चाँदीको मूल्य आज बढ़ेको हो। आज सुन तोलामा 1800 रूपियाँ र चाँदी तोलामा 90 रूपियाँले बढ़ेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। बढ़ेको मूल्य अनुसार आज सुन प्रतितोला 2,93,800 रूपियाँ कायम भएको छ। हिजो सुन प्रतितोला 2,92,000 रूपियाँमा कारोबार भएको थियो। चाँदी आज प्रतितोला 5,050 रूपियाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला 4,960 रूपियाँमा कारोबार भएको थियो। राष्ट्रीय बजारमा आज सुन प्रति अंश 4,536 अमेरिकी डलर र चाँदी 75 अमेरिकी डलरमा कारोबार भइरहेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। लुम्बिनी प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत दोस्रो बैठक आज बस्दैछ। दिउँसो 1 बजे बस्ने बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। यस्तै मुख्यमन्त्री चेतनारायण आचार्यले महालेखा परीक्षकको 5 वार्षिक प्रतिवेदन 2079 पेश गर्नुहुनेछ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले क्युबाका नेता राउल क्यास्ट्रोमाथि सन् 1996 दुईवटा विमान खसाल्ने तथा अमेरिकी नागरिकको हत्या गर्ने षड्यन्त्र रचेको गम्भीर आरोप लगाएको छ। अमेरिकी न्याय विभागले दायर गरेको मुद्दामा क्यास्ट्रो र अन्य पाँच जनाले क्यूबा अमेरिकी संगठन ब्रदर्स टू रेस्क्यू का दुई विमान खसाल्ने घटनामा भूमिका खेलेको बताइएको छ। यस घटनामा चारजनाको मृत्यु भएको थियो, जसमा तीन अमेरिकी नागरिक पनि मारिएका थिए। 94 वर्षीय क्यास्ट्रो त्यति बेला क्यूबाली सेनाका प्रमुख हुनुहुन्थ्यो। विमान खसालिएको उक्त घटनाको अन्तर्राष्ट्रिय स्तरमा पनि कड़ा आलोचना भएको थियो। अमेरिकाले क्यूबाको कम्युनिष्ट सरकारमाथि दबाव बढ़ाइरहेका बेला क्यूबाका राष्ट्रपति मिगुएल डियास क्यानलले ती आरोपीलाई राजनैतिक चाल भएको बताउनु भएको छ। उहाँले यी आरोपहरूको कुनै कानूनी आधार नभएको दावी गर्नुभयो। मियामी स्थित फ्रीडम टावरमा बोल्दै अमेरिकी कार्यवाहक महानिदिवक्ता टेक ब्लेन्सले राहुल क्यास्ट्रोमाथि विमान ध्वस्त पारेको र चारवटा अलग अलग हत्याका आरोप समेत लगाइएको बताउनु भएको छ। यी आरोपमाथि अमेरिकी अदालतमा सुनवाई हुनेछ। केही आरोपमा आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ भने हत्या सम्बन्धी आरोपमा अधिकतम सजाय मृत्युदण्ड वा आजीवन कारावास पनि हुन सक्छ। यो मुद्दामा अमेरिकाले क्यूबाको एकदलीय कम्युनिष्ट व्यवस्थाप्रति राजनैतिक तथा आर्थिक सुधारका लागि दबाव बढ़ाइरहेको समयमा सार्वजनिक भएको हो।
1: र अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई 4 विकेटले पराजित गरेको छ। इडेन गार्डनमा गैराती भएको खेलमा मुम्बईले दिएको 148 रनको लक्ष्य कोलकाताले 18.5 ओभरमा 6 विकेट गुमाएर पूरा गर्यो। 7 बल बाँकी छँदै लक्ष्य पछ्याउने क्रममा कोलकाताको लागि मनिष पाण्डेले 33 बलमा 45 रनको महत्वपूर्ण इनिङ खेले। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इण्डियन्सले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 147 रन मात्र बनाएको थियो। यो जितसँगै कोलकाताले अन्तिम खेल अगाडि 13 अंक जोड़ेको छ। कोलकाता तालिकाको 6ठौं स्थानमा छ। 9 स्थानमा रहेको मुम्बई 8 अंकमा सीमित छ। आईपीएलमा आज गुजरात टाइटन्स र चेन्नई सुपर किंग्स बीच प्रतिस्पर्धा हुँदैछ। यी दुई टोली बीचको खेल राति पौने 8 बजे अहमदाबादमा शुरू हुनेछ। गुजरात तालिकाको 3रो स्थानमा र चेन्नई 7औं स्थानमा छन्।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: हुम्ला बाजुरा सीमा विवाद संसदमा प्रवेश। तस्कर समूहले झडप निम्त्याएको आरोप। सरकारको क्रमभंगता र सभामुखको निष्पक्षतामा विपक्षीहरूको प्रश्न।
0: नेपालमा कुपोषित बालबालिकाको संख्या बढ़्यो। कर्णाली सुदूरपश्चिम र मध्य प्रदेशमा भेटिए कड़ा र शीघ्र कुपोषण पीड़ित।
1: जमसम कागबेनी सड़कको स्तर उन्नतिको काम शुरू। आरोही पूर्णिमा श्रेष्ठ 6ठौं पटक सगरमाथाको चुचोरोमा।
0: क्यूबाली नेता राहुल क्यास्ट्रोले हत्याको षड्यन्त्र रचेको अमेरिकी आरोप। राजनैतिक चाल खेलिएको क्यूबाको प्रतिक्रिया।
1: र आईपीएलमा मुम्बई विरूद्ध कोलकाता नाइट राइडर्स 4 विकेटले विजयी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
6: तपाईं रेडियो बिहानी 97.1
0: कड़ा र शीघ्र कुपोषण पीड़ित।
1: जमसम कागबेनी सड़कको स्तर उन्नतिको काम शुरू। आरोही पूर्णिमा श्रेष्ठ 6ठौं पटक सगरमाथाको चुचोरोमा।
0: क्यूबाली नेता राहुल क्यास्ट्रोले हत्याको षड्यन्त्र

पर रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुना वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98550-72555 र 057-5116-55 टोल फ्री नम्बर 16607-52107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।

0: 6.9 डिस्प्ले एआई पावर्ड क्यामेरा दुई वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
2: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
3: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त।
4: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 0105204070 9851878882 गोल्ची बजारको लागि 0104031116 र 9200 बजारको लागि 9851209090 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
6: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
7: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
6: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: बाबा बाबा म त आज स्कुल जान्न।
10: म पनि स्कुल जान्न मम्मी।
11: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
12: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ।

0: किन नहुनु नि हाम्रै धादिङबेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
2: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
1: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट छ घर तल
2: काठमाडौँ जाने बाटोपट्टि।
1: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
2: 9861705544।
3: राष्ट्रको लागि बक्सिङ,
4: स्वास्थ्यको लागि बक्सिङ,
3: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
4: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटतर्फ ओम शान्ति भवन नजिकै।
3: समय बिहान र बेलुका।
4: थप जानकारीका लागि रेगन श्रेष्ठ सम्पर्क नम्बर 9841465649 9841465649।
3: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
1: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
1: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोपाइटर रमेश परियार। सम्पर्क मोबाइल नम्बर
1: 9860245443।
4: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
6: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।

0: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98550-72555 र 057-5116-55 टोल फ्री नम्बर 16607-52107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
1: हैन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
2: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
1: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
2: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा,
3: आधुनिक प्रविधि सहित छार सूत्र सेवा,
2: बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
3: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
2: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
3: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
2: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाट जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
4: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, फुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
2: पाइरस फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरस फिस्टुला र फिसरको उपचार गरिन्छ।
3: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
2: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 015236345 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
5: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: hango.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, 2 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha. Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule. Tapai ko man jitna barambar.
2: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
3: होइन के भो, किन एक्लै गनगन गरिरहे
2: के हुनु नि? साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
3: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
2: मंगल सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
3: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
2: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841715542, 9861602611 र 010-520-542।
4: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
5: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
6: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
5: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
6: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
5: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
6: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
8: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
7: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
8: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मरमत गरिन्छ।
7: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
8: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
7: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841997913 र 9813915159।
9: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
10: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
7: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम, स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
10: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरा सुन्दिन म।
7: ल टिप्नुहोस्, प्रोप्राइटर बीरबहादुर श्रेष्ठको लागि 9843-0097-437 र 010-590-093 मा सम्पर्क गर्नुहोला नि।
0: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437
11: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: दुई भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहे गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै दफर माउली आउली, तिमी सुत्ने खाट काटेर टुरिस्ट स्ट्यान्ड बनाउली,
0: के भन्छ यो?
1: ठिकै भन्छ यो।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बालरोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन B12,
1: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855098383 र 9802340723।
1: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डढेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भुरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौ। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौ। पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट, बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान, पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डढेलो लाग्ने काम कसैले पनि नगरौं नगराउ। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश। मोबाइल पंखा हिटर राइस कुकर कूलर चार्जर इयरबड्स इयरफोन स्पीकर सीसीटीवी कैमेरा राउटर बैकअप अनि विभिन्न बिजुली का सामान सब एक ठाउँमा
2: तपाईको रोजाईको केन्द्र श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स
1: हामी कहाँ मोबाइल इलेक्ट्रोनिक्स सामान मोबाइल एसेसरीज र ग्यारेन्टी सहितका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
2: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्
1: गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ आठ सागुटार धादिङ आरूघाट जाने बस काउन्टर भन्दा दुई घर तल प्रोपाइटर विष्णु कुमार श्रेष्ठ सम्पर्क नम्बर 9851063802 9851063802
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
6: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
7: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
8: धुमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड
9: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला
10: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
9: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
10: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नुहोला नि
11: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843004337
12: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने कहाँ गएर किन्ने होला
3: छैन सर के सोचिरहनु भएको छ
12: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
3: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
12: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 9851108878 र 9808878778
13: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
5: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 9851-87882, गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा सुरु भएको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
7: जनरल मेडिसिन सेवा,
6: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
7: बाल रोग सम्बन्धी सेवा,
6: स्त्री रोग सम्बन्धी सेवा,
7: मुटुको इको र भिडियो एक्सरे सेवा,
6: ल्याब टेस्ट,
7: भिटामिन डी,
6: भिटामिन B12,
7: आइरन प्रोफाइल
6: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
6: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारु गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
7: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
8: बाबा बाबा, म त आज स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्र टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहा आकर्षक डिजाइन का सुटकेस लेडीज झोला
5: बाइक कभर रेनकोट विभिन्न ब्रांड का छाता
4: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिन एमाले चोकबाट 6 घर तल
5: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
5: 9861705544।
12: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ नि सर, हाम्रै दार्जिलिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
5: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
5: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
4: प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 9855098383 र 9802340723।
11: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्ने छ, घरगहना बनाउने जिम्मा पनि मा आफूलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
3: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता, त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनको आकर्षक गरगहना रानीहार मंगलसूत्र तिलहरी नौगेडी सिक्री मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनको गरगहनाहरू बनाइन्छ।
3: स्टुडियो हरि आर्ट सुनचादी पसल नीलकण्ठ नगरपालिका।
11: गरगहना बनाउने जिम्मा पनि मा आफूलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
3: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता, त्यहाँ त हामीले

समा

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
3: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
4: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
3: 9851-87882 गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
0: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54
0: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
2: ओहो होइन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
5: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
2: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-19
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
7: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति संस्था वा निकायले सार्वजनिक खरिद सार्वजनिक निर्माण सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरुपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम घुस रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुना वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98 5 50 72 555 र 057 5216 55 टोल फ्री नम्बर 16 60 57 52 107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
8: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
9: होइन सर, के सोचिरहनु भएको छ?
8: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्न पर्ने, कहाँ गएर किन्ने होला?
9: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
11: नमस्ते डाक्टर सर।
12: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
11: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
12: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
11: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
12: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
11: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
12: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
11: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
12: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
13: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाउनु।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: इंदिरा मोबाइल सेंटर धादिंग बेसी में ऑफर है ऑफर। इंदिरा मोबाइल सेंटर यही जेठ 7 गते को दिन नया डेकोरेशन का साथ ग्रैंड ओपनिंग हुँदै छ। इस ग्रैंड ओपनिंग को दिन में संपूर्ण सामान को खरीद में 30-50% सम्म छूट दिइने छ। स्मार्टफोन तथा रू 2500 भन्दा माथिको सामान किन्नुहुने ग्राहकहरूले जुसु बोतल म्याचिङ गेम खेली नगद 1000 रुपैयाँ पनि जित्न सक्नुहुनेछ। साथै हाम्रो टिकटक अकाउन्ट इन्द्रा मोबाइल सेन्टर धादिङलाई फलो गरी आउनुहुने ग्राहकहरूलाई फ्रीमा गेम खेली नगद 500, इयरबड, स्पिकर लगायत थुप्रै सामानहरू जित्न सक्नुहुनेछ। जाने होइन त इन्द्रा मोबाइल सेन्टरको ग्रान्ड ओपनिङमा? ए सुन्नुस् त, हाम्रो पसल चाहिँ धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठीक अगाडि रहेको छ।
1: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
1: होइन, के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810, 98-49-185-810।

0: मरे हो
1: हेर त रगत रगत भयो छ्यामो त त्यस्तो हेर्न नि सक्दिन
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काटेर जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: बाबा म त आज स्कुल जान्न
5: म पनि स्कुल जान्न मम्मी
6: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
7: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
6: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि
8: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिन एमाले चोकबाट छ घर तल
9: काठमाडौँ जाने बाटोपट्टि
8: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
9: 9861975447
8: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
10: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
8: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरा सुन्दिन म
10: ल टिप्नुहोस् प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 9843007437 र 010590093 सम्पर्क गर्नुहोला नि
8: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843007437
2: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्या देखि जटिल रोग सम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कमर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-450-89-394।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ, हजुरलाई के थाहा
5: होइन? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-429।
8: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारा माथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बन्या छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: खै जन्मदाता दिनुहोस् त।
1: जन्मदाता गरेको छैन नि म्याडम।
0: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेन
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ओ मेज्यू नमस्कार है।
5: नमस्कार नमस्कार मेज्यू नमस्कार।
4: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
5: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
4: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
5: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
4: किन आउने नि मेज्यू?

0: धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
1: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 98-511-87-882 गल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98-51-2049-90 ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम चङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।

0: हाल्दो,
1: लेट्स गो। 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्री को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
2: बाबा बाबा म टाढो स्कुल जान्न।
3: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
5: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिङ, एमाले चोकबाट छ घर तल
7: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
7: 9861975447।
8: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। संसदमा प्रतिपक्षी दलहरूको अवरोध, सभामुखको भूमिकामाथि प्रश्न, प्रधानमन्त्री शाहको उपस्थितिका लागि रूलिङ गर्न माग, सरकार र संसदप्रति जवाबदेह नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी। कानून निर्माणमा अब नागरिकको सिधै पहुँच, ऐन र विधेयकका मस्यौदामा अनलाइनबाटै सुझाव दिन सकिने। वित्तीय समानीकरण अनुदान कटौतीले स्थानीय सरकार रुष्ट, बजेट तत्काल निकासा नगरी आन्दोलन गर्ने चेतावनी। 8 विश्वविद्यालयमा उपकुलपति छनौट प्रक्रिया शुरू, 218 उम्मेद्वारको आवेदनमाथि छानबिन थालियो। पछिल्लो 10 महिनामा 5.5 लाख भन्दा बढ़ी पर्यटक मुस्ताङ भित्रिए। भारतमा अनौठो राजनैतिक अभियानले सामाजिक सञ्जालदेखि राष्ट्रिय राजनीतिसम्म तरंग, सलह बन्दै ककरोच, डिजिटल विद्रोह। चीनका राष्ट्रपति शीले अर्को साता उत्तर कोरिया भ्रमण गर्न सक्ने। र राखेपको अनुमति बिना अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा भाग लिन नपाइने, अध्यागमन र गृह मन्त्रालयलाई कार्यवाहीका लागि पत्र। घरेलु श्रृंखलाको अन्तिम खेलमा भोलि नेपालले अमेरिकाको सामना गर्ने, एक दिवसीय मान्यता जोगाउन जित्नै पर्ने दबाव।

0: यो नया वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरीदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मशिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। संसदमा विपक्षीको अवरोध सम्बन्धी खबरबाट प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले एकसाथ उठेर चर्को विरोध र अवरोध गरेका छन्। गृह, रक्षा र विज्ञान प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री बालन शाहका तर्फबाट कानून मन्त्रीले प्रतिनिधि सभा निर्वाचन सम्बन्धी अध्यादेश पेश गर्न लाग्दा प्रतिपक्षी दलहरू आक्रामक रूपमा प्रस्तुत भएका हुन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीका सांसदले एकसाथ सीटबाट उठेर विरोध जनाएपछि सदनमा केही समय सभामुख र सांसदबीच अनाबन भएको छ। बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निष्कल राईले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाउनुभयो। प्रतिपक्षीले लगातार प्रधानमन्त्रीको खोजी गरिरहँदा पनि सभामुखले उपस्थितिका लागि रूलिङ नगरेको भन्दै उहाँले आपत्ति जनाउनु भएको छ। यस्तै बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज पाङले पनि प्रधानमन्त्री र मन्त्रीहरूको नियमित उपस्थितिको माग गर्दै विरोध जनाउनु भएको छ। सरकारले कानून निर्माण प्रक्रियामा अब नागरिकको पनि सहभागिता गराउने भएको छ। ऐन र विधेयकका मस्यौदामा नागरिकले सिधै सुझाव दिन पाउने गरी डिजिटल प्लेटफर्म सार्वजनिक गरेको हो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले आज एक भिडियो सन्देश मार्फत उक्त डिजिटल प्लेटफर्म औपचारिक रूपमा सार्वजनिक गरिएको जानकारी दिनुभएको हो। सो प्लेटफर्म मार्फत अब आम नागरिकले बन्दै गरेका ऐन तथा विधेयकका मस्यौदामा आफ्नो सुझाव र असहमति सिधै सरकार समक्ष पठाउन सक्नेछन्। वित्तीय समानीकरण अनुदान कटौतीले स्थानीय सरकार रुष्ट बनेका छन्। संघीय सरकारले स्थानीय तहलाई प्रदान गर्दै आएको वित्तीय समानीकरण अनुदानमा व्यापक कटौती गरेपछि स्थानीय तहले विरोध जनाएका हुन्। महालेखा नियन्त्रक कार्यालयले गत जेठ 5 गते सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई परिपत्र गर्दै चालू आर्थिक वर्षको अनुदानको अन्तिम किस्ता कटौती गर्न निर्देशन दिएको छ। संघीय सरकारको यो निर्णयप्रति गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले संयुक्त रूपमा कड़ा आपत्ति प्रकट गर्दै आन्दोलनको चेतावनी दिएका छन्। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
0: नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिश वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
3: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा स्योर सर्ट किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। हिमाली जिल्ला मुस्ताङमा चालू आर्थिक वर्षको 10 महिनामा 573,000 भन्दा बढ़ी पर्यटक भित्रिएका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गत साउनदेखि वैशाख महिनासम्म आन्तरिक र बाह्य गरी उक्त संख्यामा पर्यटक मुस्ताङ भित्रिएका हुन्। पर्यटक मध्ये 420,000 आन्तरिक र 153,000 भन्दा बढ़ी बाह्य पर्यटक रहेका छन्। यसका साथै ऐतिहासिक लोमानथाङ र चीनसँगको कोराला नाका हेर्ने पर्यटकको घुइँचो लाग्ने गरेको छ। गत आर्थिक वर्षमा 7,00,000 भन्दा बढ़ी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए। तुलसीपुर नगरवासीलाई सफा र शुद्ध पानी वितरण गर्ने उद्देश्यले शुरू गरिएको बबई नदी लिफ्टिङ खानेपानी आयोजना सम्पन्न हुन थप 6 महिना लाग्ने भएको छ। 3 वर्ष अघि शुरू भएको सह लगानी अन्तर्गतको यो आयोजनाको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगे पनि विद्युत जडान र होम कनेक्शन जस्ता काम अझै बाँकी छन्। तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष एम कान्त भण्डारीका अनुसार पछिल्लो समय निर्माण सामग्रीको मूल्य बढ़ेको भन्दै ठेकेदारले काम रोकेकाले आयोजनामा ढिलाइ भएको हो। भारतीय गृह तथा सहकारिता मन्त्री अमित शाहले पशुपतिनाथ मन्दिरमा 40 किलो चन्दन अर्पण गर्नुभएको छ। पुष्य नक्षत्रको पुनित अवसरमा उहाँले अर्पण गरेको चन्दन पशुपतिनाथको नित्य पूजामा प्रयोग गर्ने गरी पशुपतिनाथ मन्दिरमा मुख्य पुजारी रावल गणेश भट्टको उपस्थितिमा गुठी संस्थान अन्तर्गतको पशुपतिनाथको कार्यालयलाई हस्तान्तरण गरिएको हो। कैलालीको टीकापुर स्थित सन्ती भन्सार कार्यालयले विभिन्न मुद्दामा बरामद गरिएका चोरी पैठारीका माल सामान खुला बोलकबल मार्फत लिलाम बिक्री गर्ने भएको छ। भन्सार विभागले सूचना जारी गर्दै आगामी जेठ 21 गते दिउँसो 1 बजेदेखि 2:30 बजेसम्म कार्यालय परिसरमै सामानहरू लिलाम गर्न लागिएको जनाएको छ। भन्सार ऐन अनुसार ती सामानहरू जस्तो अवस्थामा छन् सोही अवस्थामा प्रतिस्पर्धात्मक रूपमा लिलाम गरिनेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।

0: यो नया वर्ष को अवसर में सेंसई का होम अप्लायंस को खरीद में आकर्षक उपहार तथा कैश बैक। फ्रंट लोड वॉशिंग मशीन में 6 केजी एरियल, सेमी ऑटोमेटिक में 1 केजी एरियल, एयर कंडीशनर में इंस्टॉलेशन साथ इंस्टेंट कैश बैक पनी, र बम्पर में हीरो स्प्लेंडर प्लस मोटरसाइकिल। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर, विदेशका खबर। भारतमा अहिले कक्रोच जनता पार्टी अर्थात सीजेपी नामको एउटा व्यंग्यात्मक आन्दोलनले सामाजिक सञ्जालदेखि राष्ट्रिय राजनीतिसम्म ठूलो तरंग पैदा गरेको छ। यो कुनै औपचारिक राजनैतिक दल वा चुनावी संगठन त होइन, तर केही दिनमै यसले लाखौं युवाको समर्थन जुटाउँदै देशव्यापी बहसको रूप लिएको छ। विशेष गरी बेरोजगारी, निराशा र राजनीतिक उपेक्षाले थाकेका भारतीय युवाका लागि यो अभियान एउटा डिजिटल विद्रोह जस्तै बनेको छ। यो आन्दोलनको शुरूआत भारतको सर्वोच्च अदालतमा भएको एउटा टिप्पणीबाट भएको थियो। गत मे 15 नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी एक मुद्दाको सुनवाईका क्रममा प्रधान न्यायाधीश सूर्यकान्तले केही बेरोजगार युवालाई कक्रोच अर्थात साङ्लो र परजीवीसँग तुलना गरेका थिए। उनीहरू कुनै पेशामा स्थापित हुन नसकेपछि मीडिया र सामाजिक सञ्जालमा आएर अरूमाथि आक्रमण गर्ने गरेको प्रधान न्यायाधीशको टिप्पणी थियो। प्रधान न्यायाधीशको यो भनाई सामाजिक सञ्जालमा भाइरल भएपछि युवाहरूले यसलाई अहिले व्यंग्यात्मक आन्दोलनको रूप दिएका हुन्। यता चीनका राष्ट्रपति सी पिङले अर्को हप्ता जति चाँडो उत्तर कोरियाको भ्रमण गर्न सक्ने दक्षिण कोरियाको युनहाप समाचार एजेन्सीले एक वरिष्ठ सरकारी अधिकारीलाई उद्धृत गर्दै रिपोर्ट लेखेको छ। चीनी सुरक्षा सेवा र शिष्टाचार अधिकारीको टोली पेङवाङमा थियो र मे महिनाको अन्त्य वा जूनको शुरूमा सीको भ्रमण हुने सम्भावना प्रबल रहेको अर्का सरकारी स्रोतलाई उद्धृत गर्दै भनिएको छ। अब खेलकुद। राष्ट्रिय खेलकुद परिषद राखेपाले अन्तर्राष्ट्रिय खेलकुद सहभागितामा कडाई गरेको छ। राखेपको पूर्व स्वीकृति बिना अन्तर्राष्ट्रिय खेलकुद सहभागितामा कडाई गरेको हो। राखेपको पूर्व स्वीकृति बिना अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा सहभागी हुने वा गराउने व्यक्ति र संस्थामाथि कडा कार्यवाही गर्ने चेतावनी दिइएको छ। यता आईसीसी विश्वकप लीग टू अन्तर्गत घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा भोलि शुक्रबार नेपालले शीर्ष स्थानको अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा हुने यो खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण मानिएको छ। तालिकामा 27 खेलबाट 38 अंक जोड्दै अमेरिका शीर्ष स्थानमा छ भने समान खेलबाट 22 अंक मात्र जोडेको नेपाल पाँचौं स्थानमा सीमित छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। संसदमा प्रतिपक्षी दलको अवरोध, सभामुखको भूमिकामाथि प्रश्न, प्रधानमन्त्री शाहको उपस्थितिका लागि रूलिङ गर्न माग, सरकार संसदप्रति जवाबदेह नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी। कानून निर्माणमा अब नागरिकको सीधै पहुँच, ऐन र विधेयकका मस्यौदामा अनलाइनबाटै सुझाव दिन सकिने, वित्तीय समानीकरण अनुदान कटौतीले स्थानीय सरकार रुष्ट, बजेट तत्काल निकासा नगरी आन्दोलन गर्ने चेतावनी। 8 विश्वविद्यालयमा उपकुलपति छनौट प्रक्रिया शुरू, 218 उम्मेद्वारको आवेदनमाथि छानबिन थालियो, पछिल्लो 10 महिनामा 5.5 लाख भन्दा बढ़ी पर्यटक मुस्ताङ भित्रिए। भारतमा अनौठो राजनैतिक अभियानले सामाजिक सञ्जालदेखि राष्ट्रिय राजनीतिसम्म तरंग, सलह बन्दै कक्रोच डिजिटल विद्रोह, चीनका राष्ट्रपति सीले अर्को साता उत्तर कोरिया भ्रमण गर्न सक्ने, र राखेपको अनुमति बिना अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा भाग लिन नपाइने, अध्यागमन र गृह मन्त्रालयलाई कार्यवाहीका लागि पत्र, घरेलु श्रृंखलाको अन्तिम खेलमा भोलि नेपालले अमेरिकाको सामना गर्ने, एक दिवसीय मान्यता जोगाउन जित्नै पर्ने दबाव। साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपराह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: रेडियो एनआरएन 99.1 मेगाहर्ट्ज।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो मज्जाको म्युजिक।

0: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98550-72555 र 057-5116-55 टोल फ्री नम्बर 16607-52107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
3: 98511-87882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
4: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एकछत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नु सकिरहेको छैन खै।
2: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाड चोर्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
2: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छाल सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
2: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी खिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला,
2: अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनाश, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511

0: खाने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
0: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन हो।
4: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
4: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरो सुन्दिन म।
5: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98340-97-437 र 010-590-093 सम्पर्क गर्नुहोस् नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-057-437।
6: इन्द्रा मोबाइल सेन्टर धादिङ बेसीमा अफर है अफर। इन्द्रा मोबाइल सेन्टर यही जेठ 7 गतेको दिन नयाँ डेकोरेसनका साथ ग्रान्ड ओपनिङ हुँदैछ। यसो ग्रान्ड ओपनिङको दिनमा सम्पूर्ण सामानहरूको खरिदमा 30-50% सम्म छुट दिइनेछ। स्मार्टफोन तथा ₹2500 भन्दा माथिको सामान किन्नुहुने ग्राहकहरूले जुसु बोटल म्याचिङ गेम खेली नगद 1000 रुपियाँ पनि जित्न सक्नुहुनेछ। साथै हाम्रो टिकटक अकाउन्ट इन्द्रा मोबाइल सेन्टर धादिङलाई फलो गरी आउनुहुने ग्राहकहरूलाई फ्रीमा गेम खेली नगद 500, इयरबड, स्पिकर लगायत थुप्रै सामानहरू जित्न सक्नुहुनेछ। जाने होइन त इन्द्रा मोबाइल सेन्टरको ग्रान्ड ओपनिङमा। ए सुन्नुहोस् त, हाम्रो पसल चाहिँ धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि रहेको छ।
7: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाऊ। सलाई, लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारी पूर्वक प्रयोग गरौं। चुरोट, बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान, पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउ। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: के तपाईले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
0: भिटामिन डी,
2: भिटामिन बी12,
0: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205563।
0: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
1: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
1: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723।
5: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
6: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
6: खै के गर्ने गर्ने दिदी
7: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ
8: नेपाल सरकार विज्ञापन बोर्ड
1: अफिसको डेकोरेशन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने कहाँ गएर किन्ने होला
3: होइन सर के सोचिरहनु भएको छ
1: हेर न बाबु अफिसको डेकोरेशन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
3: ल सर हाम्रै दार्जिलिङदेखि बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ सम्पर्क नम्बर 9851108778 र 9808878

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: बाबा बाबा, म टाढो स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिन एमाले चोकबाट,
8: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
8: 9861-7045-47।
9: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
8: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
8: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
4: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9851-97838 र 9802-40723।
10: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: चप्पलकिन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसके नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण चिबल सिन्हा।
4: सम्पर्क मोबाइल 97140131429।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँ त सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिमनी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
5: 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
1: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
6: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
5: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सोलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट 6 घर तल,
6: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
6: 9861-7045-47।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-0093 मा सम्पर्क गर्नुहोला नि।
4: हजुर, विगत 10 वर्ष देखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
10: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन बी12,
0: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
4: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
4: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
5: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723।
0: राष्ट्रको लागि बक्सिङ,
1: स्वास्थ्यको लागि बक्सिङ,
0: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
1: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटतर्फ, ओम शान्ति भवन नजिकै।
0: समय बिहान र बेलुका।
1: थप जानकारीका लागि रेगम श्रेष्ठ, सम्पर्क नम्बर 9841465649, 9841465649।
0: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
6: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

Sunny and Babu.

0: Beli, ero ta, lau.
1: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको
0: कहाँबाट हुनु नि मैले दिदीबहिनी सुनसादी गरगहना उद्योगबाट ल्याएको नि
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसादीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
0: दिदीबहिनी सुनसादी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88

0: hello.
1: Let's go. 6.9 inch standard display, AI powered camera, 3-year warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshtaharule tapai ko man jitcha barambar.
2: Indra Mobile Center Dhading Besi ma offer hai offer. Indra Mobile Center, yahi jeth 7 gate ko din naya decoration ka saath grand opening hudai cha. Yes, grand opening ko din ma sampurna saman haru ko kharid ma 30 dekhi 50% samma chhut diine cha. Smartphone tatha ru 2500 bhanda mathi ko saman kinnu hune grahak haru le jusu bottle matching game kheli nagad 1000 rupaiya pani jitna saknu hune cha. Sathai hamro TikTok account Indra Mobile Center Dhading lai follow gari aunu hune grahak haru lai free ma game kheli nagad 500 earbud speaker lagayat thuprai saman haru jitna saknu hune cha. Jane hoina ta Indra Mobile Center ko grand opening ma. Ei sunnus ta hamro pasal chahi Dhading Besi Puchar Bazar Kathmandu jane pul ko thik agadi raheko cha.
3: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोरखा चितवन र नुवाकोट लगायतका जिल्लाहरुमा सामान डेलिभरीको समेत सुविधा रहेको छ. प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764 9841867764.
4: यता जाउँ आफै उता जाउँ आफै भइरहने भयो भने हत्तेरी
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
5: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
4: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गीजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
6: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
4: 9851-87882 गोल्छी बजारको लागि 010-40-21-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर.

0: 6.9 को शानदार डिस्प्ले AI पावर्ड कैमरा 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपी भिस्ती र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
2: ल टिप्नुहोस् प्रोपाइटर गिरबहादुर श्रेष्ठको लागि 98340 97437 र 010590093 सम्पर्क गर्नु होला नि।
3: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340 97437।
4: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौं। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98550 72555 र 057-5216-55 टोल फ्री नम्बर 1660-5152-107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
5: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: బహ్రకు
1: చపాతి
0: మంచుకు బచ్చలకి వంచలో బనిద మేరో సాచి
1: మంచుకు లెచురు చురి వంచ.
2: ओ मिजू नमस्कार है.
3: नमस्कार नमस्कार मिजू नमस्कार.
2: ल बधाई छ है बिहे गर्न लाग्नु भएछ.
3: ल धन्यवाद धन्यवाद मिजू. अनि बधाईले मात्रै त पुग्दैन है मिजू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या.
2: खै मिजू म त बिहेमा आउँदिन होला.
3: ल मिजू मेरो बिहेमा किन नआउने नि.
2: किन आउने नि मिजू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै.
3: ल्या मिजू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि. मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि. त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि.
2: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि.
3: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि. अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्, फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है.
4: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ.
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू:
4: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने.
5: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर. लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा.
4: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754. ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ.
6: होइन आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ, के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै.
7: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको, अनुहार पनि मलिनो देख्छु त.
6: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो. होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने.
7: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि, त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि. ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी. ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि. स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ. हात जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी
6: छिरेको प्यारालाइसिस युरिक एसिड जोर्नी दुखाई सुन्निने ग्यास्ट्रिक गानोहोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनास दम खोकी पत्थरी चाया पोतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोरायसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरस फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरस फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोरा छोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
2: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
1: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
1: 9867248443।
2: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन B12,
3: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
5: छैन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, UPS, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी

0: सम्पूर्ण काम गरिन्छ।
1: जो समर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका सिएन बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808888778।
2: गर्मी मौसममा आगोको सानो झिल्कोले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भुरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

I'm a video, like, share, and subscribe.

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं एउटा नयाँ अध्ययन लिकन। र हामी आशा गर्दछौं तपाईँहरू सबैजना एकदमै आराम अनि कुशलै हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। यो मुक्तिको मार्ग अध्ययनको यात्रामा हामीले अयुबको दुःखको र कष्टको कुराहरूलाई चाहिँ हेर्दैछौ। उनको साथीहरूले निरन्तर रूपमा उनलाई दोष दिइरहेका छन्, तर पनि अयुबले उनको दुःखको अवस्थामा परमेश्वरलाई दोष दिएका छैन।
3: यो सत्य कुरा हो भाइ, र उनलाई सान्त्वना दिन आएका साथीहरूले नै उनको गोप्य पापहरू गरेका छौ भन्ने भनिरहेका छन्। तर अयुबलाई दुःखको वास्तविकता थाहा थियो र उनले आजको दिनमा उनका साथीहरूको प्रश्नको छैठौं पटक उत्तर दिएको कुरालाई हामी यो अध्ययनको यात्रामा थाहा गर्नेछौं।
2: अनि यो अध्ययनमा हामीले थाहा गरिरहेका पनि छौं कि सान्त्वना दिन गएकाहरूले सान्त्वना दिने भन्दा पनि उनलाई अझ पीड़ा चाहिँ दिइरहेका छन्।
3: साँचो सान्त्वना त परमेश्वरबाट मात्र आउँछ, यसकारण हामी उहाँमा भरोसा राखी आउनुपर्छ। तर आजको अध्ययनमा एलिपजले परमेश्वरको नजरमा मानिस केही लाभको हुँदैन भन्ने कुरा गर्दछन्, जसको तर्क उनले आफ्नो अनुभवबाट गरिरहेका छन्।
2: त्यसो भएदा यो अध्ययनले फेरि पनि एलिपज बोलेका र अयुबलाई दोष दिएका कुराहरूसँगै रहेर अयुबको धैर्यतालाई पनि हामी हेर्नेछौ।
3: हो भाइ, तपाईँले ठिक भन्नुभयो। आजको अध्ययनमा हामी साथीहरूले धेरै दोषारोपणको कारण अयुबले आफ्नो बचाउमा बोलेको कुराहरूलाई पनि थाहा गर्दैछौ, र हामी कसमाथि निर्भर रहने भन्ने कुरालाई पनि यो अध्ययनको यात्राले हामीलाई बताउनेछ। त्यसैले आउनुहोस् हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई अगाडि बढाउँ।
4: मित्र, बाइबल अध्ययनको क्रममा आज हामी बाइबल अध्ययन अयुब 21 र 22 अध्यायबाट देख्न गइरहेका छौं। सबभन्दा पहिले 21 अध्यायमा देख्छौं अयुबको छैठौं उत्तर। अयुब अझै भसमा उसका साथीहरूको सवालको जवाब दिइरहेका छन्। म सोच्दछु कि यदि उसले सोपरको घातक अभियोगको जवाब दिन कोसिस नगरेको भए उक्तम हुने थियो, असल हुने थियो। तर अयुब फेरि आफैलाई बचाउ गर्न गइरहेका छन्। उसले तिनीहरूलाई भन्दछन् कि तिनीहरूको झुटो अभियोग दोषहरूले थकित तुल्याइरहेको छ। उसले आफ्ना मुद्दालाई, मामलालाई उच्च अदालतमा अपील गर्दछन्। उसले तिनीहरूसँग सहमत हुन्छन् कि दुष्टलाई दण्ड दिँदछ र दण्ड पाउँछ, तर यस कुरामा जोड दिन्छ कि यसले उसको मामलासँग कति पनि सम्बन्ध राख्दैन। अयुब 21:1-3 पदमा भनिएको छ, तब अयुबले जवाब दिए, सुन्नुहोस्, कृपा गरी सुन्नुहोस्, तपाईहरूले सुनिदिनु भए मलाई सान्त्वना हुनेछ। मैले कुरा गर्दा तपाईहरूले सुनिदिनुहोस्, मैले सकेपछि तपाईहरूले मेरो ठट्टा उडाए हुन्छ। मित्र, अयुब तिनीहरूको ध्यान आकर्षणको चाहन्छन् ताकि उसको कुरा पनि तिनीहरूले सुनुन्। चार पदमा भन्छन् कि मेरो झगडा मानिसहरूसितको हो र अधैर्य हुने मेरो पनि केही असल कारण छैन र ऊ आफ्नो गुनासो मानिसहरूमा लगिरहेका छैनन्, उसले परमेश्वरसँग अपील गरिरहेका छन्। पाँच पदमा भन्छन् मेरो दशालाई हेर्नुहोस् र अवाक्क हुनुहोस् र हातले मुख छोप्नुहोस्। अर्को शब्दमा चुपचाप लाग, नबोल। अनि 7-10 पदमा भन्छन् दुष्टहरू किन चिरञ्जीवी हुन्छन्, वृद्धावस्थामा पनि तिनीहरू हष्टपुष्ट महान र शक्तिशाली किन हुन्छन्। आफ्ना छोरा छोरीहरूलाई राम्ररी बसोबास गरेका र आफ्ना कुटुम्बहरू र सन्तानलाई फलिफा भएका तिनीहरू देख्न पाउँछन्। तिनीहरू का परिवारहरू सुरक्षित र कुशल हुन्छन्। परमेश्वरको न्यायको दण्ड तिनीहरूमाथि पर्दैन। तिनीहरूका बहर मिसिन्छन् र खेरो जाँदैन। तिनीहरूका गाईहरूले ब्याउँछन् र तुहिँदैन। अयुब अहिले तिनीहरूको तर्कमा बहसमा भ्रान्तिहरूको औलाइरहेका छन्। दुष्ट सधैँ यस जीवनमा दुःख कष्ट भोग्दैनन्। बरु वास्तवमा तिनीहरू समृद्धि, सफल र सम्पन्न हुन्छन्। दुष्टहरू चिरञ्जीवी हुन्छन्। वृद्धावस्थामा पनि तिनीहरू हष्टपुष्ट हुन्छन्, महान र शक्तिशाली हुन्छन्। तिनीहरूका छोराछोरी राम्ररी बसोबास गर्दछन् र तिनीहरूका आफ्ना सन्तान र कुटुम्बहरू फलिफाप हुन्छन्। तिनीहरूका परिवार कुशल र हरेक कुरामा फलिफाप हुन्छन्। अनि 11-13 पदमा भन्छन्, तिनीहरूका छोराछोरीहरू थुमाहरू झैं खेल्न कुद्छन् र तिनीहरूका ससाना नानीहरू नाच्दै उफ्रन्छन्। खैजडी र बिनासित तिनीहरू आनन्द मनाउँछन् र बाँसुरीको सुरमा तिनीहरू रमाउँछन्। उन्नतिमा नै तिनीहरूको जीवन बित्छ र शान्तिसित तिनीहरू मर्छन्। अयुबले यी वचनहरू यस कारणले भने, किनभने उसका साथीहरूले उसमाथि दोष आरोप लगाएका थिए कि उसको जीवनमा आएको विपत्तिको कारण चाहिँ ऊ दुष्ट भएकोले गर्दा हो। तर यो पदहरूमा उल्लेखित कुरा भनेर यो वास्तविकता देखाउन चाहन्छन्। ती साथीहरूलाई यो भन्न चाहन्छन्, यदि दुष्टलाई मात्र विपत्ति आइपरे किन दुष्टहरू हरेक क्षेत्रमा सफल र समृद्ध भइरहेका छन्। अनि यो कुरा सत्य पनि हो। उसको मतलब यो हो कि जीवनमा विपत्ति आपत्ति सधैँ दुष्टताको कारणले होइन र यो कथन भनेर आफ्ना साथीहरूलाई यो अवगत गराउन चाहन्छन् कि ऊ निर्दोष छन्। तिनीहरूको आरोप गलत हो। उसको दुष्टताको कारणले गर्दा उसको जीवनमा अहिले यस्तो भयानक विपत्ति आएको होइन, यो अवगत गराउन चाहन्छन्। आगे आफ्नो सफाईको निरन्तर जारी राख्छन्। 14-15 पदमा भन्छन्, तिनीहरू परमेश्वरलाई भन्छन्, हामीलाई छोडिदिनुहोस्, हामी तपाईँका मार्गहरू जान्न चाहन्नौ। सर्वशक्तिमान भनेको के हो र हामी उहाँको आराधना गर्छौ या गरौं? उहाँको निगाह खोजेर हामीले के पाउने र? दुष्टहरू ईश्वरहीन हुन्छन्। तिनीहरू परमेश्वरको चाहँदैनन्। तिनीहरू उहाँलाई अपमान गर्दै यो भन्छन्, तिनीहरूलाई परमेश्वरको कति पनि आवश्यक छैन न उहाँका मार्गहरूको जान्न इच्छुक नै छन्। भन्छन् 15 पदमा, सर्वशक्तिमान भनेको के हो र हामी उहाँको आराधना गरौं? उहाँको निगाह खोजेर हामीले के पाउने र? अनि यो दुष्टहरूको सत्य चरित्र चित्रण हो। आगे पद 16 भन्छन् कि दुष्टहरूको उन्नति तिनीहरूकै हातमा र तिनीहरूका अभिप्राय परमेश्वरको भन्दा एकदमै भिन्दै हुँदैन र? अयुब भनिरहेका छन्, म त्यस वर्गको व्यक्ति होइन, म दुष्ट व्यक्ति होइन। तिमीहरूले भनेका धेरै कुराहरू सत्य छन्, तर त्यो सधैँ हरेक व्यक्ति विशेषको जीवनमा वा मामलामा मेरो मामलामा सत्य हुन सक्दैन, लागू हुन सक्दैन। यद्यपि त्यो सत्य भए तापनि त्यो मेरो सम्बन्धमा कति पनि लागू हुँदैन। अनि 17 पदमा भन्छन्, दुष्टको बत्ती कतिपल्ट निभाइन्छ र? कतिपल्ट तिनीहरूको नाश तिनीहरूमाथि नै आइपर्छ र? परमेश्वरले आफ्नो क्रोधमा दुष्टलाई कहिले दण्ड दिनुहुन्छ र? अयुब भनिरहेका छन्, सामान्य मानिसहरूसँग जति धेरै समस्या कष्टहरू छन् त्यति धेरै दुष्टहरूसँग कष्ट समस्याहरू छैन। तिनीहरूले नै त्यति धेरै कष्टहरू भोग्दैनन् जति औसत मानिसहरूले भोग्दछन्। अनि 18-20 पदमा भन्छन्, दुष्ट मानिस कतिपल्ट बतासमा परालको टुक्रा झैं र होरीले उडाएको भुस झैं हुन्छ र? तपाईहरू भन्नुहुन्छ, तिनले कमाएका दुख्ता परमेश्वरले तिनका छोरा छोरीहरूका निम्ति साँचे राख्नुहुन्छ। त्यसो नहोस् तर परमेश्वरले त्यसलाई पूरा गरी दण्ड देउन्। त्यसकै आँखाले त्यसमाथि आउने नाश देखोस् औ सर्वशक्तिमानको क्रोध त्यसले पियोस्। मित्र, तर मृत्यु कुनै व्यक्तिको पनि आदर गर्ने कुरो हुँदैन। जब त्यो समय आउँछ मृत्युले दुष्टको ढोकामा ढकढकाउँछ अनि इन्साफको दण्डको समय आउनेछ जब उसले सर्वशक्तिमान परमेश्वरको क्रोधको पिउनेछ। यसरी अयुबले आफ्ना साथीहरूलाई यो कुरा देखाउँछन् कि तिनीहरूको उखान हितोपदेश सधैँ सत्य हुँदैन। तर त्यसको अर्थ यो होइन कि परमेश्वरले दुष्टहरूलाई कुनै दिन इन्साफ गर्नुहुने छैन। दुष्टहरू अधर्मीहरू यस जीवनमा हरेक प्रकारको शारीरिक संसारिक मोज मजाक गर्न सक्छन्, पापमा मजाक गर्न सक्छन्, किनभने यो तिनीहरूको अन्तिम अवसर हो। तिनीहरूको भविष्यको भाग्य उज्जवल छैन। दुष्टहरू अधर्मीहरू अन्तिममा दण्डित हुनेछन्। अयुब यस कुरामा पूर्ण विश्वासमा छन् कि परमेश्वरले दुष्टहरूलाई इन्साफ गर्नुहुनेछ। यसको बारेमा त्यहाँ कुनै प्रश्न छैन। आगे पद 29-30 भन्छन्, के तपाईहरूले कहिले यात्रीहरूलाई प्रश्न गर्नुभएको छैन? तिनीहरूका वर्णनहरूबाट के तपाईहरू सिक्न सक्नुहुन्न? आपद परिआउँदा दुष्ट जोगिन्छ औ क्रोधको दिनको अघि नै त्यो सुरक्षित स्थानमा सारिन्छ। मित्र, दुष्टहरूको इन्साफ श्वेत सिंहासनको इन्साफ नआउन्जेलसम्म हुन नसक्ला, तर दण्ड तिनीहरूमाथि आखिरमा निश्चय नै आउनेछ, जुन भयानक दण्ड हुनेछ, अनन्त अनन्तको निम्ति नरकीय दण्ड। परमेश्वरले पापीहरूलाई पापमै रहन अनुमति दिनुहुन्छ यदि तिनीहरू त्यसमै रहन चाहन्छन् भने। देख्नुभयो, परमेश्वर अनुग्रही दयालु हुनुहुन्छ, परमेश्वर धीरजी हुनुहुन्छ। परमेश्वरको भलाइपन र धीरजले हामीलाई पश्चातापमा डोर्याउनु पर्छ। यो कुरा हरेकले बुझ्न आवश्यक छ। आज धेरै दुष्ट धनी मानिसहरू अति नै विलासितामा रहेका छन् र तिनीहरूको जीवन शारीरिक संसारिक पापमा डुबिरहेको छ र तिनीहरू त्यही चाहन्छन् र परमेश्वरले तिनीहरूलाई त्यहाँ नै रहन अनुमति पनि दिनुहुन्छ। तर यो कुराको याद राखौं, दुष्टहरू विनाशको दिनको निम्ति साँचिएका हुन्छन्। हामीले यी कुराहरूको बारेमा हाम्रा दिनहरूमा त्यति धेरै कुरा गरिएको सुनिएका छैनौं। यो नै सुपरलाई अयुबको उत्तर हो अनि यो असल उत्तर हो। तर हामी देख्छौं कि अयुब अझै आफैलाई सिद्ध उचित सही ठहराउन कोसिस गरिरहेका छन्। अयुबद्वारा गरिएको यो सवालको जवाबमा पश्चातापको विचार कहीँ पनि छैन। यसपछि 22 अध्यायतिर लागौ। यहाँ हामी देख्छौ बहसको क्रममा एलिपजले तेस्रो पल्ट बोल्छ। तपाईँलाई यादै होला, एलिपज अति नै महत्वपूर्ण उल्लेखनीय अनुभवका मानिस थिए। उसले अनौठा र रहस्यमय दर्शन देखेथे। ऊ ब्रह्मवादी आत्मिकवादी थिए। उनै त्यो मानिस हुन् जसले भन्छ, मैले देखेको छु। आउनुहोस् अयुब 22:1-2 हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, तब एलिपज तेमानीले जवाब दिए, के मानिस परमेश्वरको निम्ति केही लाभको हुन्छ र के कुनै बुद्धिमानी मानिस पनि उहाँको निम्ति लाभको हुन सक्छ र? मित्र, यस प्रश्न स्वयंले प्रकट गर्दछ कि मानिस केही लाभको हुँदैन। उसले सोधिरहेका छन्, अयुब आफ्नो स्वयंको बारेमा धेरै नै सोच्छौ, धेरै नै विचार गर्छौ, परमेश्वरले तिमीलाई केही लाभको पनि सोच्नुहुन्न। सोपर सोच्दछन् अयुब यस्तो अभिनय गरिरहेका छन् मानव उसको बानी उसको आचरणबाट परमेश्वरले केही लाभ पाउनुहुन्छ र परमेश्वरले उसलाई हस्तक्षेप नगर्नु भएको भए ऊ परमेश्वरको निम्ति अति नै ताकतवर मजबूत बन्न सक्थे। त्यही कारण परमेश्वरले अय्यूबलाई पछाडि खिचिरहनु भएको छ। अमित्र, एलिपसले अय्यूबमाथि निशाना बनाए वचनको प्रहार गरिरहेका छन् र यस मानिसलाई निश्चय नै सान्त्वना दिइरहेका थिएन जसलाई यस क्षणमा सहायताको र स्वर्गीयबाट मार्गदर्शनको आवश्यक छ। एलिपसको प्रश्न मण्डलीका केही सदस्यहरूसँग बिल्कुल लागू हुन्छ जो सोच्दछन् तिनीहरू परमेश्वरको निम्ति लाभदायक छन्, लाभका छन्, अनि केही मानिसहरू चाहिँ यस्तो सोच्ने देखिन्छ कि यहाँ पृथ्वीमा तिनीहरूले खास योगदान, सहायता, दान इत्यादि दिन्छन् र परमेश्वरको निम्ति लाभवान छन् र उहाँले तिनीहरूलाई आफ्नो टिममा पाएको लागि उहाँ भाग्यमानी हुनुहुन्छ, यसरी तिनीहरू सोच्दछन्। तिनीहरूले यस्तो सोचेको देखिन्छ जब तिनीहरू स्वर्गमा जान्छन् तिनीहरूको कारण स्वर्गको सुधार हुनेछ। हामीले यो कुराको थाहा पाउन आवश्यक छ, मानिस परमेश्वरको निम्ति कति पनि लाभको छैन, हामी सबै लाभकारी छैनौ, जुनको अर्थ हो हामी सडेका फलहरूको झुप्पो जस्तै मात्र हौ। येशूले सेवाको बारेमा दृष्टान्त बताउनुभयो र उहाँले यो भन्दै अन्त गर्नुभयो, लुका 17:10, त्यसरी नै तिमीहरूले पनि जब तिनीहरूलाई अराएका सबै कुरा गरिसकेका हुन्छौ तब हामी नलायक दास छौ किनभने हामीले त कर्तव्य मात्र गरेका छौ भनी भन। आगे 3 भनिएको छ, यदि तपाईँ धर्मी हुने भए पनि सर्वशक्तिमानलाई के फाइदा, तपाईँको चालचलन सिद्ध भए पनि त्यसले उहाँलाई के लाभ हुन्छ। यी मानिसहरूले, यी अय्यूबका साथी भनौदाहरूले अय्यूबको धार्मिकतामा छेड हानिरहेका छन् किनकि तिनीहरूको विचार अनुसार अय्यूब कति पनि धार्मिक र सिद्ध मानिस थिएनन्, यद्यपि उसले दावी गरे तापनि। वास्तविक समस्या यो हो कि तिनीहरूले अय्यूबको ठिक सही समस्याको जड़को पत्ता लगाउन सकेनन् र तिनीहरूले निश्चय नै उपचारको पनि जान्दैनन्, समाधानको पनि जान्दैनन्। तिनीहरूले उसलाई सान्त्वना दिन सकिरहेका छैनन् र उसकहाँ सहायता ल्याउँदैनन् जस्तो कि तिनीहरूले ल्याउनु पर्ने थियो। अय्यूबले आफैलाई धर्मी व्यक्ति दावी गर्ने कामले परमेश्वरलाई कति पनि लाभ दिँदैन। मेरो विचारमा त्यहाँ धेरै मुखले मात्र स्वीकार्ने ख्रिस्टियनहरू छन् जो आफै स्वयंमा र आफू को हौ भन्ने कुरामा अति नै धेरै आश्रित हुन्छन् कि तिनीहरू वास्तवमा ख्रिस्टलाई विश्वास गरिरहेका छैनन्। मित्र, म यस कुरामा जोड़ दिन चाहन्छु कि सबै मण्डलीमा हाजिर हुने कुराले अनि मण्डलीको क्रियाकलापमा भाग लिने कुराले हामी कति पनि सर्वशक्तिमानलाई केही पनि फाइदा दिँदैनौ। धेरै मानिसहरू सोच्दछन् कि परमेश्वर यस्ता कुराहरूदेखि प्रसन्न हुनुहुन्छ, मलाई त्यस्तो लाग्दैन। हामी वास्तवमा को हौ भन्ने कुराको थाहा गर्नुपर्छ र हामीले परमेश्वरमा सम्पूर्ण आश्रयको थाहा गर्न आवश्यक छ, उहाँको हामीलाई अति नै महान आवश्यक छ भन्ने कुरामा थाहा गर्न आवश्यक छ। हामी को हौ र हामी के गरिरहेका छौ त्यस्ता कुराले उहाँलाई प्रभाव गर्न कोशिशको सट्टामा हामीले उहाँलाई हेर्नु पर्दछ, उहाँमा आफ्नो नजर लगाउनु पर्दछ। 4 भनिएको छ, यो नसम्झनुहोस् कि तपाईँ धर्मी हुनुभएकोले गर्दा उहाँले तपाईँलाई हप्काउनु हुन्न, यसै खातिर उहाँले तपाईँको इन्साफ गर्नुहुन्छ। एलिपज अय्यूबलाई सोध्दछन्, तिमी धेरै धार्मिक र सिद्ध भएकोले तिमीसँग व्यवहार गर्न परमेश्वर डराउनु पर्दछ र? हामीले यो कुरा बुझ्न आवश्यक छ, जब परमेश्वरले भन्नुहुन्छ कि अय्यूब सिद्ध थिए, यसको अर्थ हो ऊ परमेश्वरसँग बलिदानको माध्यमद्वारा सही सम्बन्धमा उभेथे। हामी जान्दछौ कि उसले आफ्ना छोरा छोरीहरूको निम्ति बलिदान चढाए अनि निश्चय नै परमेश्वर अय्यूबसँग व्यवहार गर्न डराउनु भएन। यो स्पष्ट छ कि अयुब अति नै कष्टदायक समय मुनि गइरहेका थिए। पद 5-7 भन्छन्, त्यसो होइन तर तपाई साह्रै दुष्ट मानिस हुनुभएकोले त्यसो भएको हो र तपाईँको दुष्टताले सीमा नागिसकेको छ। केही कारणै बिना तपाईँ एउटा भाइलाई बन्धकको रूपमा लिनुहुन्छ, मानिसहरूका लुगा खोसेर तपाईँ तिनीहरूलाई नङ्गै पार्नुहुन्छ, थाकेको मानिसलाई तपाईँ पानी दिनुहुन्न, भुकाएको मानिसलाई तपाईँ भोजन दिनलाई इन्कार गर्नुहुन्छ। मित्र, एलिपसले यहाँ अयुबको विरूद्ध अति नै घटिया निज कुराको भनिरहेका छन्। अभाग्यवश त्यहाँ केही ख्रिस्टियनहरू छन् जो एलिपस जस्तै छन्। देख्नुभयो, जब यस विपत्तिले अयुबलाई प्रहार गर्यो, यसले धेरै मानिसहरूलाई यो भन्न उक्सायो, मलाई यस कुरामा अचम्म लागिरहेको छ कि उसको जीवनमा के छ, जबकि तिनीहरूले कुनै खास कुराको औल्याउन नसकेकोले गर्दा मिथ्या बकवाद शुरू भयो। मानिसहरूले त्यसको कारणहरूको निकाल्न शुरू गरे, त्यही नै एलिपज गरिरहेका छन्। उसले पहिले नै अयुबलाई यस कुरामा दोष लगाए कि उसको असल आदतबाट परमेश्वरको निम्ति केही लाभ हुँदैन, किनकि ऊ वास्तवमा असल मानिस होइनन्, पाखण्डी हुन्। अहिले फेरि उसले अयुबलाई भन्छन् कि उसको दुष्टता भन्दा ठूलो दुष्टता केही हुँदैन। एलिपज सोच्दछन् कि उसले अयुबलाई ती सबै कुराको बताउँदा असल होला जुनको ऊ दोषी छ। उसले अनुमान गरिरहेका छन्, अटकल गरिरहेका छन्, किनभने यी कुनै कुरा पनि सत्य थिएन अयुबको सम्बन्धमा। यो खास बकवास हो, तर अयुबको विरूद्धमा लगाइएको उसको आरोप दोषमा हेर्नुहोस् त कति रूखो कडवाहटका छन्। यस्ता कथनले अयुबलाई सहायता गर्दैन, बरु यसले उसलाई झन आफ्नो बचाउ गर्ने स्थानमा खड़ा गर्छ। परमेश्वरलाई बचाउ गर्न अयुबलाई डोर्याउनको सट्टामा यसले अयुबलाई आफैको बचाउ गर्न डोर्याउँछ। यी उसका साथीहरूद्वारा उसको विरूद्धमा लगाइएको आरोप दोषहरू सबै झुटा हो भन्ने आत्मनिश्चयता भएकोले गर्दा यसले उसलाई यो सोच्न डोर्याउँछ, परमेश्वरले निश्चय नै केही गल्ती भूल गरेकै हुनुपर्छ, परमेश्वरसँग केही गलत गडबड हुनै पर्छ, त्यही नै यसको बारेमा सोचाइको विकल्प हो। एलिपजको झुटा त्यो कुराले बोलीले अयुबलाई यस प्रकारको आफैलाई बचाउ गर्न डोर्याउँछ। अयुबको बारेमा भनिएका झुटा बकवासका कथाहरूको सुन्नुहोस् जुन हामी निम्न पदहरूमा देख्छौं। कि एलिपज भन्छन् कि यिनै कुरा अयुबले गरे र अहिले त्यस्तो परिणामहरूको भोगिरहेका छन्। उसले निरन्तर अयुबलाई चेतावनी दिन्छन्, परमेश्वरमा उच्चमा हुनुहुन्छ र यी हरेक कुराको रेकर्ड गर्नुहुन्छ। 12 पदमा भन्छन्, निश्चय नै परमेश्वर त आकाशको शिर बिन्दुमा हुनुहुन्छ र सबै ताराहरू कत्तिकै अग्लामा भए तापनि उहाँले तिनलाई तलै देख्नुहुन्छ। अयुब, तिमीले यी कामहरू गरिरहेका छौ, मानव परमेश्वरले तिमीलाई देख्नुहुन्न, तर परमेश्वरले तिमीलाई जान्नुहुन्छ, देख्नुहुन्छ। यद्यपि तिमीले सोच्यौ कि तिमी यी पापहरूबाट बिना दण्ड उम्कने छौ, तर यो याद राख कि अहिले तिमी यसबाट बिना दण्डबाट उम्कन सकेनौ। मित्र, सम्पूर्ण बहस त्यस तर्कको आधारमा आश्रित छ कि अयुबसँग आफ्नो जीवनमा केही गोप्य पापहरू छन् जुन परमेश्वर बाहेक र ऊ स्वयं बाहेक कोही पनि जान्दैन, र अहिले परमेश्वर उससँग दण्डमा व्यवहार गरिरहनु भएको छ। एलिपसको तर्कको अनुसार अयुबको बिमारको र उसको जीवनमा आएको विपत्तिको स्पष्टीकरण यही हो जुन सत्य होइन। अनि आगे पद 13-14 हामी देख्छौ, यहाँ यस प्रकार लेखिएको छ, तर तपाईँ भन्नुहुन्छ परमेश्वर के जानुहुन्छ र इन्साफ गर्नलाई के उहाँले बाक्लो बादल हेर्न सक्नुहुन्छ र आकाश मण्डलमा उहाँ यता उता हिँड्नु हुँदा उहाँको आँखाले बादलहरूको पर्दालाई छिचल्न सक्दैन र। अर्को शब्दमा एलिपज भन्छन्, अयुब तिमी उहाँलाई देख्दैनौ, तर उहाँले तिमीलाई देख्नुहुन्छ र तिम्रो बारेमा जान्नुहुन्छ। अनि पद 15-17 हामी देख्छौं, यहाँ यस प्रकार लेखिएको छ, दुष्ट मानिसको चाल हेर्नुहोस्, दुराचारी मानिसले हिँड्ने बाटोलाई ख्याल गर्नुहोस्, हेर्नुहोस् तिनीहरू आफ्नो समय अघि नै हटाइन्छ, नदीझै तिनीहरूका जग नै बगाएर लगिन्छ। ती मानिसहरूले परमेश्वरलाई भने, हामीलाई छोडिदिनुहोस्, सर्वशक्तिमानले हामीलाई के गर्न सक्नुहुन्छ र। यो सधैँ उही पुरानो तर्क हो जुन हामीले आरम्भमा सुनेका थियौं। एलिपज आफूले पाएको केही अनुभवमाथि हरेक कुराको आश्रित हुन्छन्। उसले भन्छ, मैले दुष्टहरूलाई देखेको छु। अहिले यहाँ एलिपज सुसमाचार निवेदन दिन्छन्, तर यो नै एक कुरो हो जुन अयुबलाई आवश्यक थिएन, किनभने उसले भन्न सके अयुब 19 अध्यायको 15 पदमा, म जान्दछु कि मेरो उद्धारकर्ता जीवित हुनुहुन्छ। आगे 21 पदमा भनिएको छ, अब परमेश्वरसित मिलाप गर्नुहोस् र तपाईँले सुदिन देख्नु हुनेछ। यो अद्भुत र सुन्दर निमन्त्रण हो, तर यो अयुबलाई जरूर थिएन। यो आज चर्चहरूमा दिइएका धेरै निमन्त्रणहरू जस्तै हो, जहाँ उद्धार पाएका झुन्डहरू बसेका हुन्छन्। कमसे कम तिनीहरू सोच्दछन् कि तिनीहरू उद्धार पाएका हुन् अनि उद्धारको निम्ति निमन्त्रण दिइएका छन्। त्यस्तो परिस्थितिमा त्यो लगभग अर्थविहीन हो। ख्रिस्टलाई ग्रहण गर्न अयुबलाई निमन्त्रण दिन उसको समस्याको उत्तर होइन, अब परमेश्वरसँग मिलाप गर्नुहोस्। यो अति नै अनुग्रही निमन्त्रण र असल निमन्त्रण हो। यो नै निमन्त्रण परमेश्वर हामीलाई दिनुहुन्छ। प्रभु येशूले उही कुरा नयाँ नियममा भन्नुभयो, मत्ती 11:28, हे परिश्रम गर्ने र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूले विश्राम दिनेछु। एलिपसले भने कि यो नै परमेश्वरसँग मिलाप राख्ने बाटो हो। अनि पाउल पनि भन्छन् रोमी 5:1, यसै कारण विश्वासबाट धर्मी ठहरिएका भएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा हाम्रो परमेश्वरमा मिलाप भएको छ। अनि पद 22 अन्तिम खण्डमा सुपर भन्छन्, तपाईँले सुदिन देख्नुहुनेछ, अनि यो पनि सत्य हो। अनि 22 र 23 पदमा हामी देख्छौ कि यी मानिसहरू बार बार एउटै विषयमा बोलिरहेका छन्, अयुब तिम्रो जीवनमा केही गोप्य पापहरू छन्, यससँग व्यवहार गर र परमेश्वर कहाँ फर्क। तिनीहरू उससँग त्यस तरिकामा व्यवहार गरिरहेका थिए मानौ ऊ परमेश्वरसँग कति पनि सम्बन्धमा छैन। अनि 24-26 हामी देख्छौ कि एलिपज मान लिइरहेका छन् कि परमेश्वर अयुबको शत्रु हो, तर परमेश्वर अयुबको शत्रु होइन। यो नै मनोवृत्ति हो जुन अझै सुसमाचारको प्रचारमा एक सबभन्दा महान रोक्ने कुरा हो। मानिसहरू पापी हुन्, यसको अति नै स्पष्ट पार्न आवश्यक छ, तर परमेश्वर आज यो संसारसँग शत्रुतामा हुनुहुन्न। परमेश्वर यो संसारसँग मिलाप गरिसक्नु भएको छ। परमेश्वरसँग मिलाप राख्न तपाईँ र मैले केही पनि गर्न आवश्यक छैन, ख्रिस्टले यो हाम्रो निम्ति गर्नुभयो। परमेश्वर मिलापमा हुनुभएको छ र निन्दित गुमेकको पापी संसार कहाँ आफ्नो बाहुली फैलाइरहनु भएको छ र यो भनिरहनु भएको छ, तिमीहरू म कहाँ आउन सक्छ, तर तिमीहरू मेरो तरिकामा आउनै पर्छ। तिमी त्यो व्यक्तिद्वारा आउनै पर्छ जसले तिमीलाई यो भन्यो, बाटो सत्य र जीवन म नै हुँ, कोही पनि पिता कहाँ मद्वारा बाहेक जान सक्दैन। यदि तपाईँ उहाँको तरिकामा आउनु भए तपाईँ परमेश्वरको उपस्थितिमा साहससँग आउन सक्नुहुन्छ। परमेश्वरले तपाईँलाई महान स्वागत र आत्मिक आशिषको प्रशस्ततासँग भेट्नुहुनेछ। एलिपजले सही तरिकामा परमेश्वरको प्रतिनिधित्व गरिरहेका छैनन्, न ऊ अयुबको निम्ति कुनै सहायता वा सान्त्वना बनिरहेका छन्।
2: आजको अध्ययनबाट चाहिँ मैले सिकेको कुरा के हो भनेदाई, मानिसको जीवनमा कष्ट र समस्या सधैँ पापको कारणले मात्र आउँदैन। यो कहिलेकाहीँ हामीलाई जाँच र स्थिर बनाउन अरूलाई सान्त्वना दिनको लागि पनि हुँदो रहेछ।
3: हो त भाइ, तपाईँले ठिक बुझ्नुभयो। अयुबलाई पनि सबै साथीहरूले निरन्तर रूपमा दोष लगाइरहेका थिए। उनको गोप्य पापको कारण उनमा दण्ड कष्ट आएको छ भन्ने कुरा गरेका थिए, तर पनि अयुबलाई साथीहरूको कुरामा सत्यता थिएन भने आफ्नो बचाउको लागि जवाफ दिएको कुरालाई पनि हामी यो अध्ययनको यात्रामा थाहा गरेका छौं।
2: हजुर साँच्चै दाई, यसै कारण त हामी सत्यतालाई थाहा नगरी मानिसको अवस्थामा बोल्नु हुँदैन भन्ने कुरा यो अध्ययनले हामीलाई सिकाइरहेको छ।
3: हजुर, न्याय गर्ने र दोष लगाउने काम हाम्रो होइन, न्याय त परमेश्वरले गर्नुहुन्छ। कसैलाई सान्त्वना र उत्साह दिन सक्दैनौ भने हामी दोष लगाउने अधिकार पनि हामीसँग छैन भन्ने कुरा हामीले बुझ्नुपर्छ। र परमेश्वरले हामीलाई उहाँको तर्फबाट मानिसहरूलाई उहाँको वचनद्वारा सान्त्वना दिनको लागि बोलाउनु भएको छ।
2: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको कामना हामी गर्दछौ र आउने दिनमा अझै पनि निरन्तर रूपमा हाम्रो यो अध्ययनहरूलाई सुन्नको निम्ति र प्रतिक्रिया दिनको निम्ति हामी आग्रह गर्दछौ र तपाईँहरूले गर्नुभएको फोन कलले हामीलाई निरन्तर उत्साह दिइरहेको छ र हामी आशा गर्दछौ आउने दिनहरूमा पनि हामी तपाईँहरूसँग सम्पर्क गर्ने मौका पाउनेछौ र अब भने हजुरहरूको माझबाट हामी विदा माग्न चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 97

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
2: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै थादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
3: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
3: 9860248443।
2: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
4: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
5: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
4: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
4: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
4: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
5: मोबाइल पंखा, हिटर, राइस कुकर, कुलर, चार्जर, इयरबड्स, इयरफोन, स्पिकर, सीसीटीभी क्यामेरा, राउटर, ब्याकअप अनि विभिन्न बिजुलीका सामानहरू सबै एकै ठाउँमा।
4: तपाईँको रोजाइको केन्द्र श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
5: हामी कहाँ मोबाइल, इलेक्ट्रोनिक्स सामान, मोबाइल एसेसरिज र ग्यारेन्टी सहितका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्।
5: गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बस काउन्टर भन्दा 2 घर तल। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9851063802, 9851063802।
7: राष्ट्रको लागि बक्सिङ,
4: स्वास्थ्यको लागि बक्सिङ,
7: आत्मरक्षाको लागि बक्सिङ।
5: जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
4: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटा तर्फ ओम शान्ति भवन नजिकै।
5: समय बिहान र बेलुका।
4: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841465649, 9841465649।
5: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त,

0: रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाद्वारा वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित। संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको माग गर्दै प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूको अवरोध। आर्थिक सुधार र निजी क्षेत्रको मनोबल वृद्धि गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन पूर्व अर्थमन्त्रीहरूको सुझाव। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आगामी शनिबारदेखि चीनको औपचारिक भ्रमण गर्नुहुने। र आईसीसी विश्वकप लीग 2 अन्तर्गत नेपालले घरेलु श्रृंखलाको अन्तिम खेलमा भोलि अमेरिकासँग प्रतिस्पर्धा गर्दै।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार अब विस्तारमा। प्रतिनिधि सभा बैठकले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित गरेको छ। प्रतिनिधि सभाको आज बसेको दोस्रो बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको वैकल्पिक विकास वित्त परिचालन विधेयकलाई बहुमतले पारित गरेको हो। यस्तै बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको 3 विधेयकहरू स्वीकृत गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083, मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बहुमतले स्वीकृत गरेको हो। विधेयक स्वीकृतको समयमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले नै विधेयक प्रस्तुत गर्नुपर्ने, सांसदहरूले उठाएका विषयमा जवाब दिनुपर्ने र संसदप्रति उत्तरदायी बन्नुपर्ने भन्दै रोस्ट्रम अगाडि उभिएर विरोध र नाराबाजी गरिरहनु भएको थियो। स्वीकृत भएका 3 विधेयकमाथि संशोधन राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयमा संशोधन पेश गर्न सक्ने सभामुख डोल प्रसाद अर्यालले सदनमा जानकारी गराउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको पहिलो बैठकमा संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको जवाफ खोज्दै प्रतिपक्षी दलहरूले अवरोध गरेका थिए। सभामुख अर्यालले प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले विधेयकहरू अगाडि बढ़ाउन समय दिए लगत्तै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध गर्नुभयो। बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महर र श्रम संस्कृति पार्टीका सांसद आरएन राईले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुन नसकेको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संविधानको धारा 76 1 व्यवस्था गरिएको मन्त्री परिषदका सदस्य र प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुने भन्ने व्यवस्थालाई छल्न सरकार उद्यत रहेको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुशबू ओलीले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन नहुँदा प्रतिपक्षको मात्रै नभएर सत्ता पक्षले समेत प्रश्न सोध्न नपाएको बताउनुभयो। प्रतिपक्षले अवरोध जारी राखेपछि सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभाको पहिलो बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको थियो। यसअघि बैठकमा सांसदहरूले सड़क दुर्घटना न्यूनीकरण, ट्रमा नीतिको आवश्यकता, विपद जोखिम न्यूनीकरणका कार्यहरू, भूकम्प पीड़ितका लागि आवासको व्यवस्था, वित्तीय समानीकरण अनुदानमा कटौती लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसद तोसीमा कार्कीले सड़क दुर्घटना न्यूनीकरण गर्न र राष्ट्रिय ट्रमा नीति तत्काल निर्माण गर्न माग गर्नुभयो। नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले प्रधानमन्त्री शाह संसदप्रति जवाबदेही बन्नुपर्नेमा जोड़ दिनुभयो। नेकपा एमालेका सांसद पद्मा अर्यालले पेट्रोलियम पदार्थमा लगाइएका अनावश्यक र दोहोरो कर तत्काल घटाई जनतालाई इन्धन र ग्यासमा प्रत्यक्ष राहत दिन माग गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले लामो समय बित्दा समेत जाजरकोट भूकम्प पीड़ितको पुनर्स्थापना हुन नसकेको भन्दै रूकुम पश्चिम लगायतका भूकम्प पीड़ितलाई सुरक्षित आवासको व्यवस्था गर्न माग गर्नुभयो। स्वतन्त्र सांसद महावीर पुणले ट्याक्सीको कालो नम्बर प्लेट वितरणमा ठूलो आर्थिक चलखेल र भ्रष्टाचार भइरहेको र ट्याक्सी व्यवसायी एवं मजदूरहरू चर्को शोषणमा परेको बताउनुभयो। उहाँले किसानलाई दुःख दिइरहेको बाँदर आतंक नियन्त्रण गर्न आवश्यक रहेको भन्दै त्यसको नियन्त्रणका लागि अनुसन्धान र उपाय खोजी आवश्यक रहेको बताउनुभयो। यस्तै बैठकमा सांसदहरूले मनसून शुरू हुन लागेको र यस वर्ष सरदर भन्दा कम वर्षा हुने अनुमान गरिएकाले धान रोप्ने समयमा पानी नपर्दा किसान र देशका लागि ठूलो असर पर्ने भन्दै कम पानीमा रोप्ने धान र बिउ विकास बिउ किसानसम्म पुर्याउन माग गर्नुभयो। सांसदहरूले हुम्ला र बाजुरामा सिमानाको विषयलाई लिएर भएको घटनाका बारेमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल सीमा विवाद समाधान गर्न माग गर्नुभयो। सांसदहरूले दुग्ध उत्पादन किसानको समयमा भुक्तानी पाउन नसकेको भन्दै समयमा नै भुक्तानीका लागि 15 दिनभित्र अनिवार्य रकम भुक्तानीको व्यवस्था गर्न माग गर्नुभयो। सांसदहरूले वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकका ठगिएको भन्दै फ्री भिसा फ्री टिकटको व्यवस्थालाई प्रभावकारी बनाउन माग गर्नुभयो। बैठकमा आज पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गर्दै प्ले कार्ड देखाएर विरोध गर्नुभयो। बैठकमा सभामुख अरियालले सांसदहरूले आजको बैठकमा उठाउनु भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक जेठ 12 गते मंगलबार बिहान 11 बजे बस्नेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पूर्व अर्थमन्त्रीहरूसँग आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुबारे सुझाव लिनुभएको छ। आगामी आर्थिक वर्षको बजेट निर्माण अन्तिम चरणमा रहेको उल्लेख गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले 8 पूर्व अर्थमन्त्रीसँग सुझाव लिनुभएको हो। भेटका क्रममा मन्त्री डाक्टर वाग्लेले सुशासनको जगमा टेकेर आम नेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउने तयारी भएको जानकारी दिनुभयो। आगामी आर्थिक वर्षको बजेट निर्माणमा पूर्व अर्थमन्त्रीसँग सुझाव लिने क्रममा विगतका अनुभव र सकारात्मक अभ्यासलाई अनुसरण गर्दै नयाँ परिस्थितिमा बजेट निर्माण गरिने अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो। छलफलमा पूर्व अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गर्दै तयारीविहीन र टुक्रिए आयोजनामा बजेट नछर्न सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री शंकर कोइरालाले पुराना आर्थिक प्रतिवेदनको अध्ययन गरी नीति निर्माण गर्नुपर्ने धारणा राख्दै विद्युत व्यापारमा निजी क्षेत्रलाई खुल्ला गर्न औद्योगिक क्षेत्र विस्तार गर्न तथा हेजिङ नीति अघि बढ़ाउन सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले अत्याधिक महत्वाकांक्षी राजस्व लक्ष्य नराख्न सुझाव दिँदै राजस्व वृद्धि दर 10-12% सीमाभित्र राख्नुपर्ने बताउनुभयो। पूर्व अर्थमन्त्री डाक्टर प्रकाश चन्द्र लोहनीले सरकार र निजी क्षेत्रबीच सहकार्य बढ़ाउनुपर्नेमा जोड़ दिँदै साना मझौला तथा ठूला उद्योगलाई समान रूपमा प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताउनुभयो। पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ठूला आयोजनाको संख्या घटाएर सीमित राष्ट्रिय गौरवका आयोजनामा केन्द्रित हुन सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री डाक्टर प्रकाश रण महतले सामाजिक सुरक्षा भत्तालाई लक्षित वर्गमा सीमित गर्नुपर्ने र सरकारी उद्योग तथा सम्पत्तिलाई लीज मोडलमा सञ्चालन गर्न सकिने धारणा राख्नुभयो। पूर्व अर्थमन्त्री वर्षमान पुणले विगतका पूर्वाधार निर्माणको प्रतिफल कमजोर देखिएको भन्दै पर्यटन पूर्वाधारमा लगानी बढ़ाउनुपर्ने धारणा राख्नुभयो। पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले खर्चको वास्तविक आकलनका आधारमा बजेट निर्माण गर्न र खानी तथा प्राकृतिक स्रोतको उपयोगका विषयमा साहसिक निर्णय गर्न सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेटलाई राजनैतिक प्रतिबद्धता कार्यान्वयन गर्ने दस्तावेजका रूपमा व्याख्या गर्दै सरकारी खर्च कटौती आवश्यक रहेको बताउनुभयो। छलफलमा सहभागी अधिकांश पूर्व अर्थमन्त्रीहरूले आर्थिक सुधारलाई गति दिन निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न खर्च नियन्त्रण गर्न तथा उत्पादनमुखी क्षेत्रमा लगानी बढ़ाउनु पर्नेमा साझा धारणा राख्नु भएको थियो। शिक्षा तथा खेलकूद मन्त्रालयले नेपाल प्रहरी र सम्बद्ध निकायको सहयोगमा शैक्षिक परामर्श व्यवसायमा देखिएका विकृति र विसंगति अन्त्यका लागि देशभर शुद्धिकरण अभियान सञ्चालन गरेको छ। शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका 2073 बमोजिम अनुमति नलिएका विद्यार्थीलाई झुठो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थालाई अभियानकै रूपमा कार्यवाही शुरू गरिएको हो। शिक्षा र गृह मन्त्रालयको निर्देशन र समन्वयमा यही जेठ 1 गते नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उपत्यका विभिन्न स्थानमा सञ्चालित 95 शैक्षिक परामर्श कन्सल्टेन्सी संस्थामा एकैसाथ छापा मारेर कार्यवाही शुरू गरेकामा अब देशभर अभियान सञ्चालन भएको छ। शैक्षिक परामर्शका नाममा ठगी र अवैध कारोबार भइरहेको गुनासोका आधारमा प्रहरीले विशेष अपरेशन चलाएको अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सन्तोष कुमार खड्काले बताउनुभयो। पछिल्लो समय सरकारी विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै गएको छ। अधिकांश अभिभावकको रोजाई निजी विद्यालय हुन थालेपछि सरकारी विद्यालयमा भर्ना दर नै घट्न थालेको हो। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
4: पछिल्ला शैक्षिक सत्रहरूमा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएपछि सरकारले विद्यालय तहको शिक्षामा व्यापक पुनर्संरचना गर्न लागेको छ। विद्यालय तहको शिक्षामा ठूलो लगानी गर्दा पनि विद्यार्थीहरू घटेपछि सरकारले विद्यालय तहको शैक्षिक अवस्थाको अध्ययन गरिरहेको जनाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा।
5: विभिन्न प्रकारका स्कुलिङ प्रोभिजनहरू ती सबै हामी अध्ययन गरेर त्यसलाई रिस्ट्रक्चरिङ गर्छौँ। र्यासनलाइज गर्नुपर्ने, मर्जिङ गर्नुपर्ने या खारेज गर्नुपर्ने या समायोजन गर्नुपर्ने केस हुन्छन्, यी सबै विद्यालयहरूको अध्ययन गरेपछि हामी व्यवस्थापकीय हिसाबले पनि विद्यालय मर्जिङमा जान्छौँ, भौतिक रूपमै विद्यालय दुईटा मर्जिङ गरेर पनि जान सक्छौँ, तह मर्जिङ गरेर जान सक्छौँ, कुन विद्यालयमा कस्तो भवन चाहिन्छ, कति वर्षसम्म त्यो विद्यालय टिक्छ, भवन निर्माणका योजना पनि बनाउँछौँ। सबैभन्दा धेरै पुनर्संरचना त हामी विद्यालय शिक्षामै गर्छौँ जस्तो लाग्छ।
4: सरकारले सार्वजनिक शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाई सम्पूर्ण विद्यार्थीको पहुँचमा पुर्याउने नीति लिएको छ। तर स्थिर जनसंख्या र वैकल्पिक विद्यालयहरू स्थापना हुन थालेपछि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटेको प्रवक्ता सापकोटा बताउनुहुन्छ।
5: स्थिर भयो एकातिर जनसंख्या, अर्कोतिर मल्टिपल प्रोभिजनहरू देखिए मार्केटमा, प्राइभेट स्कुल, धार्मिक विद्यालय, सैनिक विद्यालय, प्रहरी विद्यालय, निजामती विद्यालय, शहीद स्मृति विद्यालय, खुला विद्यालय, प्रौढ विद्यालय, विशेष विद्यालय, आवासीय विद्यालय, यी सबै कारणले गर्दाखेरि विद्यार्थीहरूको चोइसेस बढेपछि त त्यो जनसंख्या बाँडिने त हो नि।
4: हाल देशभर 27,020 सामुदायिक विद्यालयहरूमा झन्नै 50,00,000 बाल बालिका अध्ययनरत छन्। ती मध्ये 15,000 विद्यालयमा 100 भन्दा कम विद्यार्थी पढ्ने गर्छन्। किताब कापी खाजादेखि शिक्षकलाई दिएको तलबको समेत हिसाब गर्दा सामुदायिक विद्यालयमा सरकारको ठूलो लगानी छ। सरकारले विद्यालय तहमा कार्यरत शिक्षक कर्मचारी गरी 2,32,105 जनालाई तलबको व्यवस्था गर्दै आएको छ। सामुदायिक विद्यालयहरूमा निशुल्क शिक्षाका लागि जाने विद्यार्थीहरू घटेको सन्दर्भमा विगतदेखि नै सरकारले विद्यालय मर्जलाई निरन्तरता दिँदै आइरहेको छ। नयाँ सरकार गठन भएपछि विस्तृत रूपमा विद्यालय तहको सम्पूर्ण अवस्थाको अध्ययन गरी मर्ज गर्ने योजना मन्त्रालयले बनाएको हो। तर शिक्षा मन्त्री सस्मित पोखरेल भने विद्यालय मर्ज सरकारको अन्तिम विकल्प हुने बताउनुहुन्छ।
6: विद्यार्थी नै नभएको खण्डमा र पढिरहेको विद्यार्थीलाई चाहिँ सहजै पहुँच अन्य विद्यालयमा हुन सक्छ र त्यसले एकदमै ठूलो आर्थिक बचत हुन्छ भने त्यो अन्तिम विकल्पको रूपमा लिन सकिन्छ।
4: कुनै समय आवश्यकताका आधारमा स्थापना भएका कतिपय विद्यालयमा शिक्षक भन्दा विद्यार्थी कम र कतिपय विद्यालयमा शिक्षक अभावका समस्याका साथै भौगोलिक विविधताका कठिनाई भोगिरहेका ती विद्यालयहरूको वैज्ञानिक अध्ययनबाट पुनर्संरचना हुनु महत्वपूर्ण मानिन्छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
0: विभिन्न 8 विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका कुल 218 उम्मेद्वारको आवेदनमाथि छनौट तथा सिफारिस समितिले अध्ययन शुरू गरेको छ। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा 50, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयका लागि 38 र सुदूरपश्चिम विश्वविद्यालयका लागि 19 जनाले आवेदन दिएका छन्। त्यसै गरी मध्यपश्चिम विश्वविद्यालयका लागि 20, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि 11, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि 15 र राजर्षि जनक विश्वविद्यालयका लागि 27 जनाले आवेदन दिएका मन्त्रालयले जनाएको छ। आवेदकहरूको कागजात अध्ययन गरी स्वीकृत उम्मेद्वारको सूची प्रकाशन गरेर छनौट प्रक्रिया शुरू गर्ने तयारी समितिले गरेको छ। उपकुलपति नियुक्तिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको छनौट तथा सिफारिस समितिले इच्छुक तथा योग्य उम्मेद्वारलाई 10 दिन भित्र दरखास्त दिन गत वैशाख 25 गते आह्वान गरेको थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जगदुल्ला जलविद्युत आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ। जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको अनुगमनमा पुग्नुभएका मन्त्री श्रेष्ठले आयोजनाबाट स्थानीयको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने र समग्र देशको ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। मन्त्री श्रेष्ठले आयोजना निर्माणका क्रममा आइपर्ने कुनै पनि प्राविधिक वा प्रशासनिक समस्यालाई मन्त्रालयले तत्कालै समाधान गर्ने बताउनुभयो। जगदुल्ला जलविद्युत कम्पनी लिमिटेड मातहतमा कर्णाली प्रदेशको डोल्पा जिल्लामा जगदुल्ला अर्ध जलाशयुक्त जलविद्युत आयोजना 106 मेगावाट र जगदुल्ला ए अर्ध जलाशयुक्त जलविद्युत आयोजना 124.35 मेगावाट निर्माण हुँदैछ। डोल्पामा निर्माण भइरहेका यी दुई आयोजना सम्पन्न भएपछि त्यस क्षेत्रको भौतिक विकास र आर्थिक गतिविधिमा ठूलो टेवा पुग्ने अपेक्षा सरकारले गरेको छ। सांसदहरूले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधानका लागि सरकारले स्थायी समाधान खोज्नुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय सभा संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बसेको संयुक्त बैठकमा सांसदहरूले होल्डिङ सेन्टरमा देखिएका खानेपानी शौचालय लगायतका समस्या तत्काल समाधान गर्न माग गर्नुभयो। वैशाख 29 गते दुवै समितिले संयुक्त रूपमा नागार्जुन नगरपालिकामा रहेको इचंगु नारायणको होल्डिङ सेन्टरको अनुगमन गरेको र त्यहाँ राखिएका नागरिकहरूको अवस्था विकराल रहेको भन्दै स्वच्छ पिउने पानी, खाना तथा बासको सहज व्यवस्था गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले प्राकृतिक विपत्तिमा सरकारले आफ्ना नागरिकलाई रक्षा गर्नुपर्नेमा सरकारले नै नागरिकलाई विपत्तिमा पुर्याएको आरोप लगाउनुभयो। सर्वोच्च अदालतको पूर्ण बैठक फुलकोर्टले पूर्व न्यायाधीश हरगोविन्द सिंह प्रधानको योगदानको स्मरण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ। प्रधान न्यायाधीश सहित न्यायाधीशहरूको आकस्मिक रूपमा आज बसेको पूर्ण बैठकले पूर्व न्यायाधीश प्रधानको निधनप्रति शोक व्यक्त गर्दै दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो। 95 वर्षको उमेरमा हिजो निधन भएका स्वर्गीय प्रधान विक्रम सम्वत 2032 भदौ 23 गते मध्यमाञ्चल क्षेत्रीय अदालतको अस्थायी न्यायाधीश पदमा नियुक्त भई 2048 भदौ 14 गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको थियो। काठमाडौँको टोखा नगरपालिका 7 स्थित धापासी ग्रीनल्याण्ड अस्पतालका अतिक्रमित घर टहरा हटाइएको छ। सो नगरपालिकाले अतिक्रमित संरचना हटाउन अटेरी गर्नेहरूको डोजर प्रयोग गरी घर टहरा हटाएको हो। यसअघि 15 दिने सूचना जारी गरी अतिक्रमित घर टहरा हटाउन नगरपालिकाले सम्बद्ध सबैलाई अनुरोध गरेको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले आगामी शनिबारदेखि चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ। यो भ्रमणलाई क्षेत्रीय कूटनीति र मध्यपूर्वको जारी तनावबीच रणनीतिक छलफलका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। चीन र पाकिस्तान दुवै देशले हाल मध्यपूर्वमा जारी द्वन्द्वलाई मध्यस्थता मार्फत समाधान गर्ने प्रयासमा सक्रिय भूमिका खेल्दै आएका छन्। अमेरिका र इजरायली आक्रमणबाट उत्पन्न तनावपछि शुरू भएको युद्धविराम सम्झौताले केही समयका लागि शत्रुता रोकिएको भए पनि परिस्थिति अझै स्थिर हुन सकेको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै कूटनीतिक अवसरको समय सीमा सीमित हुँदै गएको चेतावनी दिनुभएको छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बिहिबार पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रधानमन्त्री शरीफको भ्रमणका क्रममा चीन र पाकिस्तानका शीर्ष नेतृत्वबीच द्विपक्षीय सम्बन्ध तथा साझा सरोकारका विषयमा विचार विमर्श हुने बताउनुभयो। पछिल्ला दुई सातामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीन भ्रमण गर्नुभएको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोमा घातक इवोलाको प्रकोपपछि भारत र अफ्रिकी संघले अर्को हप्ता नयाँ दिल्लीमा हुने तय भएको शिखर सम्मेलन स्थगित गरेका छन्। इबोला संक्रमणको प्रकोपलाई ध्यानमा राख्दै दुवै पक्ष चौथो भारत अफ्रिका शिखर सम्मेलन स्थगित गर्न सहमत भएका भारतीय विदेश मन्त्रालयद्वारा दिइएको जानकारीमा उल्लेख गरिएको छ। इरानले अमेरिकासँगको शान्ति वार्तामा आफ्नो प्राथमिकता सबै मोर्चामा युद्ध अन्त गर्नु रहेको बताएको छ। तेहरानले गम्भीरता र राम्रो विश्वासका साथ वार्ता गरिरहेकोले अमेरिका पनि इमानदार हुनुपर्ने इरानले जनाएको छ। यसैबीच इरानका विदेश मन्त्री अब्बास अराघचीले पाकिस्तानका आन्तरिक मामिला मन्त्री महसिन नाकवीसँग भेटवार्ता गर्नुभएको छ।
7: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: अर्थविदहरूले अर्थतन्त्र बलियो बनाउन अनुत्पादक खर्च घटाई पुँजीगत खर्च बढ़ाउनु पर्ने सुझाव दिनुभएको छ। बिहिबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा अर्थविदहरूले अनुत्पादक परियोजनाहरू खारेज गरी अनावश्यक खर्च कटौती गर्नुपर्ने र बजेट विनियोजन गर्दा कार्य सम्पादनमा आधारित प्रणाली अप्नाउनु पर्ने बताउनुभयो। आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिनुपर्ने नीतिगत सुधार सम्बन्धमा भएको छलफलमा अर्थविदहरूले मूल्य अभिवृद्धि कर भ्याट प्रणालीलाई प्रभावकारी बनाउन संरचनागत सुधार गर्नुपर्ने र बिचौलिया प्रवृत्ति तथा कालोबजारी नियन्त्रण गर्न कर प्रणालीलाई पारदर्शी बनाउनुपर्ने सुझाव पनि दिनुभयो। यस्तै अर्थविदहरूले सेवा क्षेत्र र उत्पादनमूलक उद्योग दुवै क्षेत्रको सँगसँगै प्रवर्धन गर्नुपर्ने, अर्थतन्त्रलाई अझै सुदृढ बनाउन नव प्रवर्तन मैत्री नीतिको आवश्यकता रहेकोमा जोड़ दिनुभयो। अर्थ समितिको बैठकमा अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले विज्ञहरूको सुझावलाई समेटी संरचनात्मक र नीतिगत सुधारसँगै बजेट प्रणालीको प्रभावकारिता बढ़ाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। अर्थ सचिव उपाध्यायले आगामी आर्थिक वर्षका लागि निजी लगानी आकर्षित गर्ने खालको बजेट ल्याइने पनि त्यस अवसरमा जानकारी गराउनुभयो। चालू आर्थिक वर्षको गएको 10 महिनामा 5,73,000 भन्दा बढ़ी पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। गएको 10 महिनामा 4,20,086 आन्तरिक र 1,53,891 बाह्य पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो। सबैभन्दा बढ़ी वैशाख महिनामा 1,05,503 आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भ्रमण गरेका छन्। यस्तै सबैभन्दा कम साउनमा 19,791 पर्यटकले मुस्ताङ भ्रमण गरेको देखिएको छ। मुस्ताङ भ्रमणमा आएका बाह्य पर्यटकमा 80% भारतीय पर्यटकको हिस्सा रहेको प्रहरीले जनाएको छ। जैविक विविधता, प्राचीन कला संस्कृति, हिमाली सौन्दर्यता र स्थानीय विशेष प्रकारका मौलिकताका कारण मुस्ताङ पर्यटकका लागि आकर्षणको केन्द्र बनेको टुकुचेका समाजसेवी निर्झर मान शेरचन्दले बताउनुभयो।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेलकुद समाचार।
9: आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत नेपालले घरेलु श्रृंखलाको अन्तिम खेल शुक्रबार खेल्दैछ। नेपाल अमेरिका र स्कटल्याण्ड बीचको यस श्रृंखलामा खेलका तीन मध्ये नेपालले दुई खेल जितिसकेको छ। पहिलो खेलमा स्कटल्याण्डसँग जितको नजिक पुगेर पराजित भएको नेपालले त्यसपछि अमेरिकालाई अनि स्कटल्याण्डलाई पराजित गरेर अंक तालिकामा लामो समयपछि पाँचौं स्थानमा आएको छ। नेपालले अब श्रृंखलाको अन्तिम खेलमा अमेरिकालाई जितेमा 28 खेलमा 24 अङ्क हुनेछ, जसले नेपालको शीर्ष 4 सम्भावना बलियो बनाउनेछ। नेपालभन्दा माथि अब नेदरल्याण्ड 24 खेलमा 28 अङ्कका साथ चौथो स्थानमा छ भने तेस्रोमा ओमनको 28 खेलमा 31 अङ्क रहेको छ। शीर्ष दुईमा रहेका अमेरिका र स्कटल्याण्डको समान 38 अङ्क रहेको छ। नेपालले अब यसपछिका श्रृंखलामा नेदरल्याण्ड र ओमनसँग पनि खेल्न बाँकी रहेकाले नेपालको शीर्ष 4 भित्र पर्ने सम्भावना अझै पनि राम्रै देखिन्छ। त्यसका लागि जित भने आवश्यक हुनेछ। अब हुने अन्तिम खेलमा नेपाल घरेलु श्रृंखलाको छैठौं जित निकाल्न चाहनेछ। ओमन र युएसँगको श्रृंखलामा पनि तीन खेल जितेको नेपालले जारी अमेरिका र स्कटल्याण्डसँगको श्रृंखलामा पनि तेस्रो जित निकाल्ने लक्ष्य राखेको छ। अमेरिकाले जारी श्रृंखलामा लगातार दुई हारपछि पहिलो जित निकालेको छ। नेपाल र अमेरिका हालसम्म ओडीआई फर्म्याटमा 12 पटक आम्ने सामने भएका छन्। नेपालले 5 खेल जित्दा 6 खेलमा पराजित भएको छ, 1 खेल टाईमा भएको छ। किर्तिपुरमा हालसम्म भएका 3 खेल नेपालले जितेको छ। गोवा राज्यमा यही मे 25 देखि जुन 5 सम्म हुने साफ महिला च्याम्पियनशीपमा सहभागिता जनाउने नेपाली टोलीको विदाई गरिएको छ। बिहिबार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रमका बीच टोलीलाई विदाई गरिएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले साफ महिला च्याम्पियनशीपमा सहभागिता जनाउने नेपाली टोलीलाई विदाई गर्नुभयो। नेपाली टोली शुक्रबार गोवा प्रस्थान गर्दैछ।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजैव अब मौसम सम्बन्धी जानकारी. आगामी 24 घण्टामा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ. गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ. धनकुटाको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 1.2 मिलिमिटर. काठमाडौँको अधिकतम 28.8 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 4.8 मिलिमिटर. पोखराको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 59 मिलिमिटर. वीरेन्द्रनगरको अधिकतम 38.2 डिग्री सेल्सियस, न्यूनतम 22.8 डिग्री सेल्सियस र दिपायलको अधिकतम 41.4 डिग्री सेल्सियस, न्यूनतम 21.7 डिग्री सेल्सियस. अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक. प्रतिनिधि सभाद्वारा वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित. संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको माग गर्दै प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूको अवरोध. आर्थिक सुधार र निजी क्षेत्रको मनोबल वृद्धि गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन पूर्व अर्थ मन्त्रीहरूको सुझाव. पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले आगामी शनिबारदेखि चीनको औपचारिक भ्रमण गर्नुहुने र आईसीसी विश्वकप लीग दुई अन्तर्गत नेपालले घरेलू श्रृंखलाको अन्तिम खेलमा भोलि अमेरिकासँग प्रतिस्पर्धा गर्दै. यसका साथै साँझ 7 बजेको समाचार सकियो. अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ. हवस्त, नमस्कार.

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौं। सबैभन्दा पहिले आजका मुख्य विषयहरू।
1: प्रतिनिधि सभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित। निर्वाचन र विधि विज्ञान सम्बन्धी 3 विधेयक बहुमतले स्वीकृत।
2: आगामी बजेट निर्माणको अन्तिम तयारी। आर्थिक सुधार र खर्च कटौतीमा पूर्व अर्थमन्त्रीहरूको साझा जोड।
1: नेपाल दूरसञ्चार प्राधिकरण र प्रमुख सरकारी संचार माध्यमहरूमा।
3: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी CIAAMRO@gmail.com मा जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनका लागि 98 5 50 72 555 र 057 5216 55 टोल फ्री नम्बर 16 60 57 52 107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
4: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: कारोहण एकै दिन 270 आरोही शिखरमा बाँदर नियन्त्रणका लागि अनुसन्धान र बजेटको माग आगामी आर्थिक वर्षको बजेट 20.5 खर्ब आसपासमा हुनुपर्ने सुझाव
3: अहिलेको भन्न पुँजीगत खर्च नभएको परिस्थितिमा र इन्भेस्टमेन्ट फ्रेन्डली वातावरण तपाईँहरूले सिर्जना गर्ने गरी गर्नुहोस् भन्ने हामीले जनरल सुझाव दियौं।
2: कोशी सरकारको नीति तथा कार्यक्रम सार्वजनिक पर्यटन कृषि र सुशासनमा जोड़ लुम्बिनीको बजेटमा उत्पादन र रोजगारमुखी अभियान डिजिटल शासनमा जोड़ दिइने भिजिट भिसा विकृति नियन्त्रण भएको सरकारको दावी
4: भनेका छौं र यो ट्रेकिङ परमिट लगायतका कुराहरू हामीले पूर्णतया अनलाइन गरेका छौं
2: र होर्मुजबाट फेरि तेल ढुवानी शुरू भएको छ।
5: कयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: वर्तमान समयमा भू राजनैतिक अवस्था अत्यन्त जटिल र अस्थिर रहेको छ। विश्वका विभिन्न स्थानमा भइरहेको युद्ध र शक्ति राष्ट्रहरूबीचको खिचातानीको असर नेपालमा पनि प्रत्यक्ष पर्छ। यस्तो अवस्थामा सरकारले कुनै पनि निर्णय लिँदा छिमेकी राष्ट्रसंघको सम्बन्ध र क्षेत्रीय सन्तुलनलाई ध्यान दिनुपर्ने देखिन्छ। अब खबर सन्तोषी रावलबाट।
6: विपक्षी दलहरू रुस्तम घेराउका बीच प्रतिनिधि सभाबाट 3 विधेयक बहुमतले स्वीकृत भएको छ। सभामुख डोलप्रसाद अर्यालले विपक्षीको अवरोधपछि 3 विधेयक अगाडि बढ़ाउनु भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा उठेका प्रश्नको जवाब दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेस सहित विपक्षी दलले संसदमा अवरोध गरेका थिए। अवरोधका बीच सदनमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बहुमतले स्वीकृत भएको छ।
7: अब म प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णायक प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
6: प्रधानमन्त्री तथा गृहमन्त्री विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। विपक्षीको अवरोधका बीच सभामुखले संसद अघि बढ़ाएपछि विपक्षी दलका नेताले त्यसको विरोध गरेका छन्। बैठकको शुरूमै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सदनमा उठेका प्रश्नको जवाब नदिन भन्नु प्रधानमन्त्रीले संसदीय मर्यादा पालना नगरेको बताउनुभयो। उहाँले संसद नियमावलीमा भएको व्यवस्था नै मान्दिन भन्न नमिल्ने भन्दै सदनको ध्यानाकर्षण गराएको छ।
8: जनताप्रति सरकार जवाफदेही हुनै पर्छ भन्नै पर्छ, किनभने जनताकै तपाईँको छैन के अरे भोट लिएर हामी यहाँ आएका छौँ। जनताको प्रश्न राख्ने सदन हो यो, जनताको प्रश्नहरू सोधिने सदन हो। त्यो सदनमा सरकार नआउनु, सरकारको प्रतिनिधि नआउनु, यसले के जनाउँछ सभामुख महोदय? त्यसो भएको कारणले गर्दाखेरि यहाँले कडा तरिकाले रुलिङ गरेर सरकारको पक्षका मानिसहरूलाई पनि लिएर मन्त्रीजीहरूलाई पनि लिएर चाहिँ यहाँनिर प्रश्नोत्तर गर्ने 500 प्रश्न हामी सोध्न चाहन्छौ, ती प्रश्नहरूको उत्तर जनतालाई चाहिँ दिनुपर्ने बाध्यता उहाँहरूको कर्तव्य हो त्यो।
6: आज बसेको प्रतिनिधि सभाको बैठकमा बाँदर आतंकको विषयलाई लिएर रोचक बहस बनेको छ। बाँदर आतंकले किसानलाई हैरानी दिएको भन्दै केही सांसदले सरकारले समाधानको बाटो खोज्नुपर्ने धारणा राखेका छन्। स्वतन्त्र सांसद महावीर पुनले बाँदर धपाउने प्रभावकारी प्रविधि संसारमै विकास नभएको उल्लेख गर्दै अनुसन्धानका लागि बजेट छुट्याउनु पर्ने बताउनुभयो। तर बाँदर समस्याबारे बोल्दा केही सांसद हाँसेपछि राप्रपाकी सांसद खुशबु ओलीले नियमापत्ति जनाउनुभयो। उहाँले बाँदर आतंकका कारण किसान घरबार छोड्न बाध्य भएको अवस्था रहेको बताउँदै संसद गम्भीर सम्पन्न पर्ने धारणा राख्नुभयो। अर्को बैठक मंगलबार अर्थात जेठ 12 गते 11 बजे बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। पूर्व अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटको आकार 20.5 खर्ब हाराहारी हुनुपर्ने बताएका छन्। आज अर्थमन्त्री डाक्टर सोरिम बाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि 8 जना पूर्व अर्थमन्त्रीहरूसँग गर्नुभएको छलफलमा उहाँहरूले खुद्रे आयोजनामा पूर्व तयारी बिना बजेट नराख्न सुझाव दिएका छन्। यस्तै निजी क्षेत्रलाई विद्युत व्यापारमा खुला गर्न, राजस्व वृद्धिमा सीमितता राख्न र राष्ट्रिय गौरवका आयोजनामा मनपरी रोक्न सुझाव दिएका छन् भने आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न समेत सुझाव दिएको छ। बैठकमा पूर्व अर्थमन्त्री जनार्दन शर्मा, वर्षमानपुन युवराज खतिवड़ा, डाक्टर शंकर कोइराला, सुरेन्द्र पाण्डे, डाक्टर प्रकाश चन्द्र लोहनी, रामेश्वर रिजाल र डाक्टर प्रकाश शरण महतको सहभागिता रहेको थियो। बैठकमा भएका छलफलबारे सीआईएनसँग कुरा गर्दै पूर्व अर्थमन्त्री पाण्डेले भन्नुभयो,
3: साना झिना मसिना आयोजनालाई कार्यक्रममा समावेश गर्नेतिर नजानुस्, त्यसले उपलब्धि दिँदैन आदि कुराहरू चाहिँ हामीले सल्लाह दियौं। मैले पनि अरू केही साथीहरूले पनि त्यस खालको सल्लाह दियौं। तपाईँहरूले एउटा चान्सेस छ कि तपाईँको सरकार सांसदहरूको त्यति ठुलो दबाव त हुँदैन। अहिले तपाईँहरूले अब यो हुन्छ नि कतिपय बेलामा तोड्न नसकेका खर्चको सीमालाई घटाउँ भन्दा भन्दै पनि तोड्न नसकेका पक्षहरूलाई तोडेर जान सक्ने तपाईँहरूसँग राम्रो चान्स छ यसपालि, त्यसलाई राम्ररी प्रयोग गर्नुहोस्। व्यवसायहरू आतंकित हुनेर ट्याङ्कर फ्लाइट भयो भनेदेखि त्यसले हाम्रो इकोनोमीलाई धक्का दिन्छ। यो तर्फ ध्यान दिएर बजेट बनाउँदाखेरिमा अहिलेको भन्न पुँजीगत खर्च नभएको परिस्थितिमा र इन्भेस्टमेन्ट फ्रेन्डली वातावरण तपाईँहरूले सिर्जना गर्ने गरी गर्नुहोस् भन्ने हामीले जनरल सुझाव दियौं।
6: कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुशासन, कृषि, पर्यटन, पूर्वाधार, विकास र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखेको छ। प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संघीयता सुदृढीकरणका लागि अन्तरप्रदेश समन्वय र सहकार्य बढ़ाइने बताउनु भएको छ। सरकारले बढ़दो बसाइसराईलाई चुनौतीका रूपमा लिँदै हिमाली तथा पहाड़ी क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारका अवसर विस्तार गर्ने नीति लिएको छ। नीति कार्यक्रममा कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुशासन, कृषि, पर्यटन, पूर्वाधार, विकास र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखेको छ। प्रदेश प्रमुख परशुराम

0: गरिने उहाँले बताउनुभयो।
1: स्रोतको दिगो व्यवस्थापन सुनिश्चित गर्न नीतिगत तथा संस्थागत सुधार गर्ने, भौगोलिक सन्तुलन, जनसंख्याको वितरण, लैंगिक समानता, गरिबी न्यूनीकरण, वातावरण संरक्षण तथा दिगो विकासका लक्ष्यलाई मध्यनजर गर्दै स्रोतको सन्तुलित र परिणाममुखी परिचालन मार्फत बढ्दो बसाई सरायलाई न्यूनीकरण तथा दिगो बसोबास सुनिश्चित गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने।
0: लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट उत्पादन वृद्धि, रोजगारी सृजना, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने जनाएको छ। आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा प्रस्तुत गर्दै सीमित स्रोतबीच यथार्थपरक र परिणाममुखी बजेट ल्याइने बताउनुभयो। उहाँले चालू खर्च नियन्त्रण गर्दै पूँजीगत खर्चको प्रभावकारिता बढ़ाइने, वित्तीय अनुशासन कायम गरिने र आयोजना छनौटलाई रणनीति महत्वको आधारमा अघि बढाइने उल्लेख गर्नुभयो।
2: प्रदेशको सीमित आन्तरिक स्रोत, राजस्व प्राप्तिको वर्तमान अवस्था, वित्तीय तथा वित्तीय दायित्वलाई मध्यनजर गर्दै बजेटलाई यथार्थपरक सन्तुलन र कारण योग्य बनाइनेछ। चालू खर्चलाई आवश्यक सीमाभित्र राखी पूँजीगत खर्चको प्रभावकारिता अभिवृद्धि गरिनेछ। सार्वजनिक खर्चमा मितव्ययता, वित्तीय अनुशासन, पारदर्शिता तथा उत्तरदायित्व काम गरिनेछ। लुम्बिनी प्रदेश सरकारको दोस्रो आवधिक योजनाले निर्धारण गरेका सोच, लक्ष्य, रणनीति र प्राथमिकताहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिनेछ।
0: अध्यागमन विभागले भिजिट भिसाको नाममा हुने विकृति, अनियमितता तथा मानव तस्करीसँग जोड़िएका गतिविधि नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको दावी गरेको छ। आज डिजिटल टाइम कार्ड शुभारम्भ कार्यक्रममा विभागका महानिर्देशक रामचन्द्र तिवारीले पछिल्ला 8-10 महिनादेखि विभागलाई पुनसंरचना मिशनका रूपमा अघि बढ़ाएको बताउनुभयो। उहाँले भिजिट भिसाको दुरूपयोग, विभेदपूर्ण व्यवहार तथा अध्यागमन प्रक्रियामा हुने कमजोरी अन्त्य गर्न विभाग सक्रिय रहेको बताउनुभयो।
3: हाम्रा सेवाग्राहीहरूले चाहिँ आफूले एप्लाई गरेको जुनसुकै सेवा विभागमा एप्लाई गरेको, आफूले एप्लाई गरेको आफ्नो काम कहाँ पुगेको छ, त्यो कामको स्टाटस के छ भन्ने कुरा जहाँसुकै बसेर कसैले यहाँ आएर एप्लिकेसन गर्यो, अब चियाखाना सिंहदरबारमा गयो भने मेरो एप्लिकेसन चाहिँ त्यतैतिर घुम्दैछ भने पनि आफ्नो मोबाइलबाट मेरो काम सकियो कि, एप्लिकेसन कति बेर लाग्दैछ, कहाँ पुग्यो भनेर हेरेर सकियो भनेपछि आउन पनि सक्ने भयो। त्यसले मानिसहरूको अरू अतिरिक्त समयको पनि बचाव हुने भयो भने हामीले पनि म्यानेजरियल पर्सपेक्टिभबाट कुन कर्मचारीले कति सेवा दियो, कसरी रोक्यो भन्ने कुरा सबै अडिट गर्न पनि सकिने भयो। तोकिएको टाइममा हुने एस्युरेन्स साइट भनेका छौँ र यो ट्रेकिङ पर्मिट लगायतका कुराहरू हामीले पूर्णतया अनलाइन गरेका छौँ।
0: साझा खबरमा अब विदेशका खबर। पश्चिम एशियाको संवेदनशील समुद्री मार्ग स्ट्रेट अफ हर्मुज हुँदै कच्चा तेल ढुवानी फेरि शुरू भएको छ। दुई महिनाभन्दा बढ़ी समय खाड़ी क्षेत्रमा रोकेका तीन ठूला सुपर ट्याङ्कर हर्मुज पार गर्दै बाहिरिएका छन्। ती जहाजमा करिब 60 लाख ब्यारेल कच्चा तेल रहेको अन्तर्राष्ट्रिय ढुवानी तथ्याङ्कले जनाएको छ। अब खेल खबर। मंगोलियाको उलान बतारमा भइएको प्रतियोगितामा प्रेम लिम्बू र आयेसा साकेले 40 वर्ष मुनि मिक्स पुम्सेमा रजत जित्नु भएको छ। तेक्वान्डो खेलाड़ी दय प्रेम र आयसाले नवौं एसियाली पुम्से तेक्वान्डो च्याम्पियनशीपमा रजत पदक जित्न सफल हुनुभएको हो। प्रतियोगितामा प्रेम र आयसाले 40 वर्ष मुनि मिक्स पुम्सेमा रजत जित्नु भएको हो।
4: लामो समयदेखि प्रतीक्षामा रहेको कमला ढल्केबर पथलैया सड़क विस्तार शुरू।
5: यतापट्टि महोत्तरी र धनुषा लाइनमा 6 वटा पुलहरू यो आर्थिक वर्षभित्र सम्पन्न गर्नै पर्ने अवस्था छ, किनभने डाइभर्सन दिन त्यो ठाउँहरूमा गाह्रो छ।
4: सड़क विस्तारसँगै आशा र चुनौती सँगसँगै रिपोर्टसँगै संसदमा दलका प्रमुख सचेतकको भूमिका, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।

0: 계속하고 또 누안에서 아케 보려니 쌍스페나 가르보요.
1: 에서리서 라이브니 그때 잡아 언제게 봐주.
2: 어 라미다이코 쿠레다 티케요. 더 많이 없을 전화오다. 카본다이옥사이드, 카본 모노옥사이드, 라스투스마 코너로 니스킨잔. 이슬리 아와 프로듀션 거사. 더 캐트마 캠거니 마니스코 스와스티마 보니 건비 라서 봐서.
0: 스와리, 포랄, 로모케코 도르바터. 바이오가스, 컴포스트 몰, 포수아하르, 라 인던 브리켓 बनाउन सकिन्छ.
3: 나마스카르, 나마스카르.
0: 코스토 라므로 비사에마 쿠라 거리 라흐누 바쿤 타파요.
1: 에, 자나 프라티니디 나니 파니 아우누 바에차 니.
0: 오니, 예스마 सरकार, 우드요기 라 사하카리 미레라 키산 라이 탈림, 아누단 라 바자르코 비바스타 파니 거르데 찬 니.
1: 오호, 다네바드 나니. 아보 타마 자라우데 자라우디나. 아보 체스타 메로 단레 차 니.
2: 마리 아보 체스 자라우다 두아. 프리오 거다 암다니. 라 स्वस्थ भविष्य
4: बारी आवश्यक न दराउ वातावरण र स्वास्थ्य दराउ
2: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपाल द्वारा जनहितका लागि जारी सन्देश
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
6: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब बाँकी खबर. सगरमाथाको शिखरमा एकै दिन 270 जना आरोहीले सफल आरोहण गरेका छन्. पर्वतारोहण संचालक संघका अनुसार यो सिजनमा एकै दिन 270 भन्दा बढ़ीले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन्. पर्वतीय पर्यटनको इतिहासमा एकै दिन ठूलो र ऐतिहासिक आरोहण भएको संघले जनाएको छ. यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथामा 500 भन्दा धेरै आरोहीले अनुमति लिएका छन्. लामो समयदेखि प्रतीक्षामा रहेको पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गतको कमला ढल्केबर पतलैया सड़क पूर्वी खण्ड अहिले स्तर उन्नति हुँदैछ. सड़क विस्तारको काम शुरू भएसँगै यस क्षेत्रमा विकासको नयाँ आशा पलाएको छ. तर यात्रुहरूले भने अस्वस्थता महसुस गरिरहेका छन्।
7: पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गतको कमला ढल्केवर पतलैया सड़क पूर्वी खण्ड अन्तर्गत कमलादेखि बागमतीसम्म 74.75 किलोमिटर सड़क विस्तार भइरहेको छ. हालसम्म करिब 30% काम सकिएको आयोजना प्रमुख राजेश कुमार दास बताउनुहुन्छ.
8: यतापट्टि महोत्तरी र हाम्रो सर्लाहीमा 6 पुलहरू यो आर्थिक वर्षभित्र सम्पन्न गर्नै पर्ने अवस्था छ. किनभने डाइभर्सन दिन त्यो ठाउँहरूमा गाह्रो छ. पुल कल्भर्ट दुइटै कल्भर्ट त सम्पन्न हुन्छ. हाम्रो यसपालि जम्मा जम्मी असारसम्म 29 पुलको जगको काम सम्पन्न हुन्छ.
7: अहिलेको दुई लेन सड़कलाई एसएलएली मापदण्ड अनुसार 4 लेन अर्थात 18 मिटर चौडाईमा विस्तार गर्ने सरकारको योजना छ. सड़कको बीचमा 4 मिटरको मेडियन राखेर व्यवस्थित बनाइनेछ. यो आयोजना विश्व ब्याङ्कको करिब 18.60 अर्ब रूपियाँ सहयोगमा निर्माण भइरहेको हो. कमला बडरी खण्ड भारतीय कम्पनी बडरी फुलजोर र फुलजोर बागमती खण्ड चिनिया र नेपाली कम्पनीको संयुक्त टोलीले निर्माण गरिरहेका छन्. निर्माण कम्पनीका प्रतिनिधि विश्वमित्र रिजालका अनुसार मूल्य वृद्धिले केही चुनौती भए पनि वर्षायाम अघि काम तीव्र गतिमा अघि बढ़ाइएको छ.
8: 9 किलोमिटरका सबै पुलहरू कलवटहरू एकदम तीव्र गतिमा काम गरिरहेका छन्. अहिले यो इन्धनको यति महँगाई यति आकाशले महँगाई हुँदा पनि हामीले कलवटद्वारा कलवटहरूमा चाहिँ जुन डाइभर्सन सञ्चालन भइरहेका कलवटहरू पुलहरूमा चाहिँ अहिले पनि हामी काम गरिरहेका छौँ. र यो जेठ मसान्तसम्म लगभग डाइभर्सन चाहिँ हामी रहितै बनाउँछौँ.
7: विभिन्न स्थानहरूमा कलवट निर्माण भइरहेको छ भने सवारी सञ्चालनका लागि अस्थायी डाइभर्सन बनाइएको छ. तर यही डाइभर्सन अहिले यात्रुका लागि समस्याको कारण बनेको छ. ठाउँ ठाउँमा जाम लाग्ने धुलो र हिलोले सवारी चलाउन गाह्रो हुने समस्या देखिएको छ. स्थानीय माधव प्रसाद खरेल:
9: पूर्व पश्चिम राजमार्ग बन्दाखेरि धुवाँ धुलो त भइराखेकै छ. अब यो निकट भविष्यमै वर्षायाम सुरु भइराखेको छ. त्यो टाइममा चाहिँ बनिराखेका कामहरू कन्स्ट्रक्सनका कामहरू डाइभर्सनका कामहरूमा छिटो छिटो काम नभएमा चाहिँ लामो जाम लागेर अब जनताले दुःख पाउने भएको हुनाले यो काम छिटो सम्पन्न गर्नको लागि अब सम्बन्धित निकायमा ध्यान जाओस्.
7: कमला र बागमती नदीमा बन्ने अत्याधुनिक सिग्नेचर पुलको काम भने अझै शुरू भएको छैन. पुल निर्माणको प्रक्रिया अन्तिम चरणमा रहेको र छिट्टै काम शुरू गर्ने तयारी भइरहेको आयोजना प्रमुख राजेश कुमार दास बताउनुहुन्छ.
8: बागमतीको पुल बाहेक जुन 75 किलोमिटरको सड़क र सो अन्तर्गत पर्ने पुल र कलभर्टहरू जुन छन् त्यो निर्माण काम भइरहेको छ. यसमा मूलत यो 4 लेनको डेडिकेटेड 4 लेन सड़क भन्छ. बनाउनु पर्यो. डेडिकेटेड भन्ने बित्तिकै के हुन्छ, निर्बाध रूपमा गाडी सञ्चालन हुने, यसमा चाहिँ बाधा अवरोध कम हुने हो. त्यस कारणले बाधा अवरोध कम गर्न नै शहरी क्षेत्रमा तपाईँको सर्भिस लेन पनि छ, त्यहाँ छ लेनको निर्माण हुन्छ.
7: आयोजनाको अनुसार बजार क्षेत्रमा सड़क अझ फराकिलो बनाइनेछ. वीरेन्द्र बजार, लालबन्दी, हरिओन लगायतका स्थानमा छ लेन सड़क, फ्लाइओभर र अण्डरग्राउण्ड निर्माण गरिनेछ. यो सड़क स्तरोन्नति परियोजना पूरा भएपछि यातायात सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ. प्रकाश मैनाली, सीआईएन, सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही.
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. संसदमा प्रमुख सचेतकको भूमिका.
3: अलिकति जिम्मेवारी बढी चाहिँ के हुँदो रहेछ भने, त्यहाँ संसदमा गइराख्दाखेरि चाहिँ हामीले कसरी चाहिँ अगाडि बढाउने, सबै नयाँ सांसदहरू हुनुहुन्छ, अब अलिकति स्टडी पनि गर्न पर्यो.
6: औपचारिक भन्दा बढ़ी राजनैतिक विश्वासमा आधारित जिम्मेवारी संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ. सीआईएन को साझा खबर सुन्दै गर्नुहोला.
10: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटेना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्. क्लासिक टेक छोयो कि चल्यो.
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद.
11: नमस्कार. संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ. म लील प्रकाश चन्द. आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि नेपाली कांग्रेसका प्रमुख सचेतक तथा दैलेख क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद वासना थापा हुनुहुन्छ. यहाँलाई हार्दिक स्वागत छ. व्यस्तता अलि बढ़ी जस्तो देखिन्छ, किनकि तपाईँसँग हामीले भेट्न नै अलि पहिलेदेखि खोजिराखेका थियौँ. अहिले अलि कम भयो कि कस्तो छ? त्यहीँबाट
3: हजुर कम त भएको छैन, अझै अधिवेशन चलिरहेको छ.
11: संसदमै केन्द्रित हुनु परिरहेको छ कि अथवा पार्टी अथवा समिति?
3: अहिले त म
11: के छ त्यहाँ त्यस्तो तयारी गर्नुपर्ने बढी व्यस्त भइरहेको?
3: अब यो विकास अधिवेशन शुरू भइरहेछ. हामीले अब यो भनेको एक वर्षसम्म देशको र जनताको भविष्य जोडिएको ठाउँ छ, त्यसैले त्यसैमा हामी अहिले व्यस्त छौँ.
11: अनि पार्टीले संसदमा लिएको लाइनको विषयमा, त्यो बारेमा निरन्तर सांसदसँग पनि अथवा पार्टीको नेताहरूसँग पनि त्यो संवाद गरिराख्नु पर्ने, त्यसमा तपाईँ प्रमुख सचेतक पनि हुनुभयो, झन व्यस्तता त्यसले पनि बढाएको होला.
3: हजुर, केही पार्टीहरूसँग पनि लिनु पर्यो, केही आफ्नै त्यहाँ भएको सांसदहरूसँग उहाँहरूको पनि लिनु पर्यो, सबैजना बसेर कसरी जाने भन्ने योजना बनाउनु पर्छ.
11: प्रमुख सचेतक भएपछि खास के गर्नु पर्दो रहेछ जिम्मेवारी सांसद बाहेक?
3: जिम्मेवारी त सबै सांसदलाई बराबरी नै हुन्छ, प्रमुख सचेतक मात्रले होइन. तर पनि अलिकति जिम्मेवारी बढी चाहिँ के हुँदो रहेछ भने, त्यहाँ संसदमा गइराख्दाखेरि चाहिँ हामीले कसरी चाहिँ अगाडि बढाउने, सबै नयाँ सांसदहरू हुनुहुन्छ, अब अलिकति स्टडी पनि गर्न पर्यो. त्यहाँ कति अहिले देखिया छ जो पनि जुरुक्क उठ्ने, नियमावलीमा नटेकेर जे मनलाई त्यही बोल्ने, त्यस्तोहरू चाहिँ भइरहेछ. तर हाम्रो पार्टीमा चाहिँ नियमसम्मत नियमावलीमा टेकेर, संविधानमा टेकेर अगाडि बढ्ने, रुल एण्ड रेगुलेसनमा चाहिँ राख्नको लागि चाहिँ प्रमुख सचेतकको चाहिँ ठूलो भूमिका हुँदो रहेछ.
11: तपाईँले अघि कुरा उठाउनु भयो पछिल्लो समयमा संसदभित्रका गतिविधिहरू, संसदभित्रै प्ले कार्ड लगेर देखाउने त्यस्तो खालको अलि नयाँ ढंगबाट, यसलाई चाहिँ तपाईँहरूको बुझाइ कस्तो हो? यो अस्वाभाविक स्वाभाविक, यसलाई कसरी लिइराख्नु भएको छ?
3: अब यस्तो छ, नियमसम्मत चाहिँ छैन, तर पनि सबै चिज त्यहाँ हजुरको नियमसम्मतै गइरहेको पनि छैन. त्यो भइसकेपछि एकपल्ट उहाँहरूले के भन्न खोज्नु भएको हो, के गर्न खोज्नु भएको हो भनेर उहाँहरूलाई संसदमा बोल्न दिन चाहिँ पर्ने थियो.
11: तर सभामुखले त समय त
3: दिइराख्नु भएको छैन, तर भन्छन् हजुरको कि त्यही दिन राख्नु नभएको, दिन पर्ने चाहिँ हो, कुरा राख्न पाउने ठाउँ हो नि त त्यो, राख्न दिन पर्ने चाहिँ हो, त्यहाँ नदिइरहनु भएको छ, त्यसमा चाहिँ हाम्रो पनि अब्जेक्सन छ.
11: हालसालैको कांग्रेसको बैठकले संसदमा रहेका प्रतिपक्षी दलसँग संवादको लागि अर्जुन चिङ्केसीलाई त्यो एउटा जिम्मेवारी दिएर समन्वय गर्ने भन्ने पनि थियो, त्यो खालको संवाद चाहिँ के को लागि कहाँसम्म पुगिरहेको छ अहिले?
3: त्यो अहिलेसम्म चाहिँ त्यस्तो केही पनि भएको छैन. आवश्यक परेको खण्डमा भनेर एउटा हामीले टिम त बनाइराख्नु पर्छ होइन, गभर्मेन्टले गरेको सबै चिज राम्रो हुन्छ भन्ने चाहिँ छैन. अब हिजो अस्तिकै देखिसक्नुभयो हजुरले त्यहाँ होइन, अब संविधानभन्दा ठूलो नियमावलीमा टेकेर कति डिसिजनहरू भइरहेछन्, हिजोको अभ्यासहरू देख्नुभयो, हिजोको आजसम्मको इतिहासमै नभएको एउटा दृश्य दोहोरियो हाम्रो संसदमा प्रधानमन्त्रीज्यूको जुन त्यो त हजुरहरू पनि अनभिज्ञ हुनुहुन्न. अब यस्ता कुराहरूको अवेरनेस गर्नको लागि चाहिँ सबै बसेर छलफल गर्नको लागि बनाइएको समिति हो यो.
11: विपक्षी दलसँगको संवाद चाहिँ कस्तो भइरहेछ त संसदमा? तपाईँहरूको एउटै एउटै एउटा अडान अथवा एउटै राम्रै भइरहेको छ कि अथवा
3: एउटै भन्नाले एउटै छैन, आफ्नो आफ्नो हिसाबले गरेछौँ हामीले, त्यस्तो हुँदैन. हामीले कसैको एउटा पक्षमा होला कोही पार्टीको, कसैको अर्को भ्युज होला, सबैको भ्युज एउटै मिल्दैन. केही भ्युज मिल्छ होला, कुनै काम गर्दाखेरि केही भ्युज मिल्छ, केही त सरकारसँग पनि मिलेको छ, हामीले त्यसलाई प्रोत्साहन गरेरै हामी
11: सरकारसँग चाहिँ के के मिलेको छ?
3: अब हिजोको दिनमा उहाँहरूले नीति नियमहरू लिएर राख्दाखेरि जुन किसिमको अहिले अब डिजिटललाई अगाडि बढाउने भन्नुभएको छ, त्यसमा त हामीले पनि पूर्ण समर्थन गरेका छौँ. किनभने हजुरलाई थाहा छ, गगन थापाले पहिला नै कितिपुरको डाँडामा बसेर
11: आइटी
3: कमाउँछ भन्ने कुरा त अहिले सत्य साबित भयो नि. उहाँहरूले नि राख्नु सत्य साबित भएको पनि छ, हुँदै पनि छ अरू पनि. अनि यस्ता कुराहरूलाई हामीले समर्थन गर्दै गएका छौँ. जहाँनिर हामीलाई अब्जेक्सन लाग्छ त्यहाँनिर हामीले चाहिँ अब्जेक्सन गर्दै पनि गएका छौँ.
11: नेपाली काँग्रेस एक्लै र अरू प्रतिपक्षी दलसँग पनि त्यसबारेमा चाहिँ तपाईँहरूको सम्वाद हुन्छ
3: एकदमै.
11: अनि अहिले संसदमा अघि तपाईँले जसरी सांसद र केही राजनीतिक दलको उपस्थितिको विषयलाई लिएर कुरा गर्नुभयो, त्यो बाहेक अरू के के विषय चाहिँ राम्रो भयो, के के अझै सुधार्नुपर्छ जस्तो देखिराख्नु भएको छ अहिले?
3: राम्रो कुराहरू त हजुरले टेन्टेटिभ हिजो अस्ति सदनमा उठेका कुराहरू पनि मैले अस्ति पनि त्यो भनिसकेको छु. हजुरको हाम्रो पार्टीको धारणा मात्रै नभएर व्यक्तिगत धारणा र एउटा सांसदले र एउटा देशको जनप्रतिनिधिले गर्नुपर्ने सुधार र सरकारले हेर्नुपर्ने कुरालाई चाहिँ मैले त्यहाँ प्रष्ट पारि पनि सकेको छु. अब उहाँहरूले गर्नुभएको सबै कुराहरू समग्रमा हाम्रो प्रतिज्ञापत्रसँग मिल्ने कुराहरू नै आएछ, त्यसले गर्दाखेरि मैले त्यहाँ धेरै कुराहरू उठाएन अस्ति
11: सरकारले गरेको काम.
3: हजुर, सरकारले गरेको, किनभने हाम्रो प्रतिज्ञापत्रमा मिल्ने कामहरू छ. सायद अर्थमन्त्री हिजोको दिनमा कंग्रेससँग अलिकति आबद्ध हुनुभएको भएर होला भ्युअर्स मिलेको छ, होइन? त्यो एउटा पाटो छुट्टै छ, खुसी पनि लागेको छ, राम्रो पनि गर्दै सरकारले शुभकामना दिन चाहन्छु. र केही चिजहरूमा प्रष्ट नभएको जस्तो चिजहरू छ
11: कि,
3: जस्तै निजी क्षेत्रहरूको कुराहरू उठाइरहेछ, त्यो निजी क्षेत्रको कुरा प्रष्ट भएको छैन. सहकारीको कुराहरू छ त्यहाँ, त्यो पनि प्रष्ट रूपमा छैन. महिलाहरूको आवाजहरू जस्तो जति आउन पर्ने हो महिलाहरूको सवालमा, त्यो कुराहरू त्यहाँ प्रष्ट रूपमा आइरहेको छैन. त्यस्ता कुराहरू चाहिँ मैले त्यहाँ अस्ति पनि सदनबाट पनि भनिरहेको छु र म यही हजुरको मञ्चबाट पनि भइरहेको छु. यसलाई चाहिँ सरकारको विशेष ध्यान जाओस् भन्न चाहन्छु.
11: सभामुखसँग पनि तपाईँहरूको संवाद छलफल निरन्तर हुन्छ कि त्यहीँ जाँदा भेटिने मात्रै हो?
3: हाम्रो हुन्छ.
11: जस्तो कसरी अगाडि बढ्ने अथवा तपाईँहरूको केही त्यस्तो सरकारको विषय छ भने यो सम्बोधन गर्नु पर्यो भन्ने विषय
3: त्यस्तो चाहिँ हुँदैन, तर कार्यविधि बनाउँदाखेरि हामी उहाँहरूसँग बस्ने मिलाउने कुराहरूमा चाहिँ हुन्छ. प्र्याक्टिकल रूपमा पनि जाउँ, सबै नियम कानुन कानुनमा मात्र नजाउँ भनेर मुखले भन्दा चाहिँ भनिराखेको छ, होइन? भन्नलाई चाहिँ, तर सरकारलाई सहज हुने चाहिँ प्र्याक्टिकल रूपमा गइन्छ. जब सरकारलाई सहज नहुँदाखेरि चाहिँ उहाँलाई नियमावलीमा टेकेर जानुपर्छ, होइन? हिजोको अभ्यासमा, अब अस्ति नै एउटा अभ्यास के हो भने, प्रधानमन्त्रीले जवाफ दिन पर्ने ठाउँमा, होइन, हामीले त नियमावलीभन्दा माथि संविधानलाई राखेर हेरेछौँ नि त, तर उहाँले संविधानलाई भन्दा माथि नियमावलीलाई राखेर धारा 38 को उसमा टेकेर जानुपर्छ भन्ने कुरा गर्नुभयो. अनि त्यहाँ चाहिँ हिजोको दिनदेखि अभ्यास भइरहेको चिजलाई चाहिँ पालना गर्न परेन, होइन? फेरि त्यो 38 के पनि भनिएको छ भने, यदि प्रधानमन्त्री विदेश गएको खण्डमा, यदि प्रधानमन्त्रीको मन्त्रीको स्वास्थ्य अवस्था ठिक नभएको खण्डमा, या त्यस्तै आपतकालीन कुनै घटना घटेको अवस्थामा प्रधानमन्त्री स्वयं आफू उपस्थित भएर जवाफ नदिए खण्डमा अर्को मान्छेलाई पठाउ, अर्को मन्त्रीलाई पठाउन सकिने छ भनेर लेखिएको पनि छ. फेरि जनताप्रति उत्तरदायित्व नभएको हो कि प्रधानमन्त्री? यो प्रधानमन्त्री आफैले ल्याएको पनि हो कि होइन, न बोल्नु भएको छ, न हामीले देख्न पाएको छ भने आम नागरिकहरूमा एउटा प्रश्न चिन्ह उठ्याछ नि त.
6: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला. विपक्षी दलहरू रोस्तम घेराउकामा उत्रे पनि प्रतिनिधि सभाबाट 3 विधेयक बहुमतले स्वीकृत भएको छ. विपक्षीको अवरोधका बीच सभामुखले संसद अघि बढ़ाएको भन्दै विरोध भएको छ. पूर्व अर्थमन्त्रीहरूले आगामी आर्थिक वर्षको बजेटको आकार बढ़ाउन सुझाव दिएका छन्. कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुशासन र कृषिलाई प्राथमिकता दिएको छ. अध्यागमन विभागले भिजिट भिसाको नाममा हुने विकृति र मानव तस्करी रोकिएको बताएको छ। सगरमाथाको शिखरमा एकै दिन 270 जना आरोहीले सफल आरोहण गरेका छन् र पश्चिम एसियाको संवेदनशील सामुद्रिक मार्ग स्ट्रेट अफ द हर्मुजको हर्मुज हुँदै कच्चा तेल ढुवानी फेरि शुरू भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुना वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98550-72555 र 057-5116-55 टोल फ्री नम्बर 16607-52107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल

0: इंदिरा मोबाइल सेंटर धादिंग बेसिमा ऑफर है ऑफर। इंदिरा मोबाइल सेंटर यही जेठ 7 गते को दिन नया डेकोरेशन का साथ ग्रैंड ओपनिंग हुँदै छ। इस ग्रैंड ओपनिंग को दिन में संपूर्ण सामान को खरीद में 30-50% सम्म छूट दिइने छ। स्मार्टफोन तथा रू 2500 भन्दा माथिको सामान किन्नुहुने ग्राहकहरूले जुसु बोतल म्याचिङ गेम खेली नगद 1000 रुपैयाँ पनि जित्न सक्नुहुनेछ। साथै हाम्रो टिकटक अकाउन्ट इन्द्रा मोबाइल सेन्टर धादिङलाई फलो गरी आउनुहुने ग्राहकहरूलाई फ्रीमा गेम खेली नगद 500, इयरबड, स्पिकर लगायत थुप्रै सामानहरू जित्न सक्नुहुनेछ। जाने होइन त इन्द्रा मोबाइल सेन्टरको ग्रान्ड ओपनिङमा? ए सुन्नुहोस् त, हाम्रो पसल चाहिँ धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि रहेको छ।
1: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: Bari, era ta? Lau.
1: Aha, kati ramro mangalsutra? Kahan bata lyako?
0: Kahan bata hunu ni? Maile didibaini sunsari gargahana udyog bata lyako ni?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
0: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818 32 74 73 9861 75 49 88 9861 75 49 88
2: ओ मेज्यू नमस्कार है
3: नमस्कार नमस्कार मेज्यू नमस्कार
2: ल बधाई छ है बिहे गर्न लाग्नु भयो छ
3: ल धन्यवाद धन्यवाद मेज्यू अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू जन्त गएर छम छमी नाच्नु पनि पर्छ के
2: है मेज्यू म त बिहेमा आउदिन होला
3: ल मेज्यू मेरो बिहेमा किन नआउने नि
2: किन आउने नि मेज्यू धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहेमा आउनु र खै
3: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यहीँ किन्ने त्यहीँ सिलाउने केही चिन्तै छैन नि
2: लौ न हो र अनि ठ्याक्कै कहाँ हो नि
3: ल सुन्नुहोस् नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है
4: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
5: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
4: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे
5: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
4: किन नि बाबा
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
4: हस् बाबा
6: कृष्ण सप्लायर्स धादिङबेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिवल सिन्हा
7: सम्पर्क मोबाइल 9741031439

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
4: हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
4: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
5: ल टिप्नुहोस्, प्रोप्राइटर धीरबहादुर श्रेष्ठको लागि 98-43-057-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर बिरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98-43-057-437।
6: राष्ट्रको लागि बक्सिङ,
5: स्वास्थ्यको लागि बक्सिङ,
6: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
5: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटातर्फ ओम शान्ति भवन नजिकै।
6: समय बिहान र बेलुका।
5: थप जानकारीका लागि रेगम श्रेष्ठ, सम्पर्क नम्बर 98-41-65-64-99 98-41-65-64-99।
6: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: हेटौडामा लिखित जानकारी दिनुहुना वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98 5 50 72 555 र 057 5216 55 टोल फ्री नम्बर 16 60 57 52 107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
1: गर्मी मौसममा आगोको सानो झिल्कोले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।

भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत, माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: अनि हिरासतमा दुर्व्यवहार खेपेका गाजा अभियान कर्मीहरूलाई गिज्याएका इजरायली मन्त्रीको चौतर्फी निन्दा सबभन्दा पहिला प्रमुख विश्व समाचार
3: अशोक दाहालबाट समाचार सुन्नुहोस् विद्रोहीहरूको नियन्त्रणमा रहेको पूर्वी कंगोको साउथ किबु प्रान्तमा पहिलो इबोला संक्रमण पुष्टि भएको छ M23 सशस्त्र समूहका प्रवक्ताले प्रान्तीय राजधानी बुकाबुमा संक्रमण देखिएको बताएका छन् परीक्षणको नतिजा आउनु अघि नै संक्रमित 28 वर्षका व्यक्तिको मृत्यु भएको थियो उक्त क्षेत्रमा आपतकालीन सहायताका लागि जान असुरक्षित हुने र सशस्त्र विद्रोही समूह आफैले संक्रमण नियन्त्रणमा लिन नसक्ने चिन्ता व्यक्त भएका छन् अधिकारीहरूका अनुसार हालसम्म 159 जना भन्दा धेरैको मृत्यु भएको छ भने संक्रमित हुनेहरूको संख्या 600 नागेको छ नैरोबीबाट बीबीसी संवाददाता रिचर्ड कागो भन्छन् नयाँ संक्रमण पुष्टि भएसँगै इबोलाको प्रकोप केन्द्रबिन्दु इतोरी प्रान्तभन्दा टाढासम्म पनि फैलिरहेको चिन्ता बढ़ाएको छ हिरासतमा रहेका प्यालेस्टाइन पक्षधर अभियान कर्मीहरूलाई दुर्व्यवहार गरिएको तनावपूर्ण अवस्थामा राखिएको र मन्त्री पुगेर गिज्याएको भिडियोका कारण इजरायलका राष्ट्रिय सुरक्षा मन्त्रीप्रति 20 भन्दा धेरै देशले निन्दा गरेका छन् मन्त्री इतमार बेन गभीरले आफै उक्त भिडियो पोस्ट गरेका थिए इटलीले मानवाधिकार उल्लंघन गरेको भन्दै ती मन्त्रीमाथि प्रतिबन्ध लगाउन युरोपेली संघसँग माग गरेको छ इरान र अमेरिका बीचको शान्ति वार्तामा मध्यस्थता गरिरहेको पाकिस्तानका सेना प्रमुख आज तेहरान पुग्न लागेको विवरण आएका छन् इरानी सरकारी संचार माध्यमहरूले असीम मुनिरले इरानका उच्च अधिकारीहरूसँग वार्ता र परामर्श अघि बढ़ाउने उल्लेख गरेको छ पाकिस्तानी आन्तरिक मामिला मन्त्री मार्फत हिजो प्राप्त भएको पछिल्लो अमेरिकी प्रस्ताव अध्ययन भइरहेको इरानी विदेश मन्त्रालयले जनाएको छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौतामा सहमतिका लागि आफूले अझै केही दिन इरानलाई पर्खने बताएका छन् हिजो 270 जना भन्दा धेरै सगरमाथाको चुचुरोमा पुग्दा एकै दिनमा सबैभन्दा धेरै मानिसले विश्वको सर्वोच्च शिखर आरोहण गरेको नयाँ कीर्तिमान बनेको छ यसअघि नेपालतर्फबाट 223 जनाले आरोहण गरेको अभिलेख छ सगरमाथा आधार शिविरस्थित पर्यटन विभागको सम्पर्क कार्यालयका अनुसार यो वर्षको वसन्त ऋतुको आरोहण याम शुरू भएता हालसम्म 600 जनाले सगरमाथाको सफल आरोहण गरिसकेका छन् र भारतमा व्यङ्ग्यात्मक रूपमा थालनी भएको कक्रोच जनता पार्टीले इन्स्टाग्राममा 1,47,00,000 फलोअर बटुलेको छ भारतका प्रधान न्यायाधीश सूर्यकान्तले पत्रकारिता र अभियानमा लागेका बेरोजगार युवाहरूलाई साङ्ला र परजीवीसँग तुलना गरेको आरोपपछि व्यङ्ग्यका लागि अनलाइनमा यो पार्टी बनाइएको थियो सूर्यकान्तले पछि आफूले नक्कली डिग्रीधारीलाई मात्रै भन्न खोजेको प्रस्तीकरण दिएका थिए चर्चामा रहेको यो पार्टीमा आबद्ध हुन अल्छी बेरोजगार र इन्टरनेटको कुलतमा फँसेको हुनुपर्ने भनिएको छ यो बीबीसी नेपाली सेवा हो
2: साझापखमा यहाँलाई स्वागत छ प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा प्रश्नोत्तरमा भाग लिनुपर्ने भन्दै आज विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका छन् प्रधानमन्त्री नियुक्त भएदेखि नै प्रतिनिधि सभालाई सम्बोधन नगरेको भनेर विपक्षी सांसदहरूले प्रधानमन्त्रीको निरन्तर आलोचना गरिरहेका छन् सत्तापक्षले चाहिँ नियमानुसार प्रधानमन्त्रीले जिम्मेवारी दिएको मन्त्रीले उनको तर्फबाट बोलिरहेको भनेका छन् अवरूद्ध बैठक केही बेर स्थगन गरेर सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई भेटे पश्चात बसेको बैठकमा विपक्षीहरूले नाराबाजी र वेल घेराउ गरेका थिए एक रिपोर्ट
4: माननीय मन्त्रीज्यू अगाडि बढ्नुहोस्
5: सामान्य सभामुख महोदयको अनुमतिले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव गर्दछु धन्यवाद
2: केही बेर स्थगन भएपछि बसेको बैठकमा सभामुख अर्यालले विपक्षीहरूको घेराउ तथा नाराबाजीका बीच विधेयकका प्रक्रिया सम्बन्धी कार्यवाही अगाडि बढ़ाएका थिए केही दिन यता नियमित जस्तो देखिएको दृश्य आज पनि प्रतिनिधि सभाको बैठक शुरू हुने बित्तिकै दोहोरियो शुरूमै श्रम संस्कृति पार्टीका प्रमुख हर्क साम्पाङले प्रधानमन्त्रीसँग आफूले केही सोध्न चाहेको भन्दै उनको उपस्थितिको माग गरे
6: म प्रश्न गर्न चाहन्छु हाम्रो प्रधानमन्त्रीज्यूलाई सभामुखज्यू मार्फत म प्रश्न गर्न चाहन्छु उहाँ यो पार्लियामेन्ट पार्लियामेन्टको मेम्बर हो किन यसमा पार्लियामेन्ट छ कि छैन हामी सबैजनाले लोकतन्त्र यो संसदको गरिमालाई हामीले जोगाइराख्नुपर्छ कि पर्दैन कर्तव्य पूरा गर्नुपर्छ कि पर्दैन यदि उहाँ आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले मार्ग प्रशस्त गर्दाखेरि राम्रो
2: नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले त प्रधानमन्त्रीको संसदप्रति अपनत्वमाथि नै प्रश्न उठेको बताए
1: उहाँ स्वयं आफू यो संसदको अङ्ग हो कि होइन सभामुखी मैले चाहिँ थाहा पाएन उहाँ भिन्दै साम्राज्यको कहीँको टापुको सम्राट हो कि यो संसदको
2: उनीहरूले उठाएको विषयमा त्यसपछि लगभग सबै विपक्षी दलका सांसदहरूले समर्थन मात्र जनाएनन् आजको संसदको कार्यसूचीमा रहेको प्रधानमन्त्रीका तर्फबाट कानून मन्त्रीले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्न लाग्दा उभिएरै विरोध प्रकट गरे प्रतिनिधि सभाको विद्यमान नियमावली अनुसार प्रधानमन्त्रीले अनिवार्य रूपमा प्रत्यक्ष प्रश्नोत्तरमा भाग लिन संसद आउनुपर्ने नेकपा एमालेका सांसद ऐन महरले बताए
7: प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको 7 गते भित्रको कुनै एक दिनको बैठकको पहिलो 1 घण्टा निर्धारण गर्नेछ अनिवार्य विषय हो त्यसैले आज जेठ महिनाको 7 गते भइसक्यो शून्य समय पनि सक्यो आकस्मिक समय पनि सक्यो विशेष समय पनि सक्यो प्रधानमन्त्रीज्यूको अत्तपत्तो भएन
2: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबु ओलीले सत्तापक्षका सांसदको सुनवाईका निम्ति पनि प्रधानमन्त्री उपस्थित हुन जरूरी रहेको बताइन्
8: सदनमा प्रश्नोत्तर कार्यक्रममा प्रश्न 15 जनाले सोध्न पाइन्छ प्रधानमन्त्रीज्यूलाई महिनाको एकपटक त्यो 15 जना प्रतिपक्ष मात्रै होइन सत्तापक्षको प्रश्नहरू पनि हुन सक्छ सदन छल्दै गर्दा प्रतिपक्षलाई मात्रै छलेको होइन उहाँले सत्तापक्षका प्रश्नलाई र सरकारको विषयलाई पनि छलेको हो
2: तर सत्तापक्षका सांसद अशोक चौधरीले प्रधानमन्त्रीका तर्फबाट जवाफ दिन अरू मन्त्री खटाइएको औल्याए
9: सामान्य प्रधानमन्त्रीज्यूले कानून न्याय तथा संसदीय मामला मन्त्रीज्यूलाई जिम्मेवार तोकेर पठाइसकेको छ र हाम्रो कार्यसूची अनुसार यहाँ सभामुखको यो प्रश्न स्वीकार योग्य छ वा छैन भन्ने कुराको निर्णय गर्ने अधिकार यसको दफा 50 को 4 पनि
2: आजै सभामुख अर्यालले प्रधानमन्त्रीलाई भेटेपछि प्रतिनिधि सभाका दलहरूका प्रमुख सचेतक तथा सचेतकहरूसँग त्यसबारे कुराकानी गरेका थिए यसै सिलसिलामा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरलाई हामीले सम्पर्क गरी प्रधानमन्त्रीले के जवाफ दिएको भनेर सभामुखले तपाईँहरूलाई जानकारी दिए भनेर सोधेका छौं
10: अब जुन डाक्नु भएको छ मङ्गलबार अर्को बैठक होइन त्यो बैठकमा नि तपाईँहरूले चाहिँ विरोध यसै गरी गर्नुहुन्छ आज
11: हाम्रो विरोध गर्ने कुनै पनि रहर होइन होइन हामी संसदीय प्रक्रियालाई अवरुद्ध गर्ने संसद पनि अवरुद्ध होस् भन्ने चाहँदैन हामी संसद सुधार होस् जनताका आवाजहरू जनताका समस्याहरू प्रबुलन नहुन् सरकारलाई जवाबदेही गरौँ संविधान र लोकतन्त्रलाई कार्यान्वयन गरौँ जनताका पनि समस्याहरूलाई समाधान गरिदिउँ त्यसका लागि संसद निर्णय हुन जरुरी छ भन्ने कुरामा हामी सचेत छौँ र यसप्रति हामी पूर्ण जिम्मेवार पनि छौँ
10: अब सत्तापक्षीहरूको चाहिँ भनाइ के छ भने प्रधानमन्त्रीको तर्फबाट जिम्मेवार मन्त्रीहरूलाई जवाफ दिन खटाइएकै छ यो हुँदाखेरि प्रधानमन्त्री आए पनि नआए पनि त्यति फरक पर्दैन भन्ने उहाँको जिकिर छ लगातार यही विषयमा तपाईँहरू अल्झिरहँदाखेरि समय खेर फाले जस्तो होला नि त फेरि
11: तर निष्ठा कार्यक्रमको समयमा प्रधानमन्त्री उपस्थित हुनुपर्छ भन्यो उहाँले प्रतिसभा नियमावलीको दुहाई दिनुभयो प्रतिसभा नियमावलीको अफिसले प्रधानमन्त्रीको वारिस अर्थमन्त्री पनि हुन्छ यो नियमावलीको तयार यो नियमावली अनुसार यसो गरेको हुन्छ यद्यपि संसारमा कोही पनि निष्ठा कार्यक्रमको जवाब दिन प्रधानमन्त्री बहादुर मन्त्री आएको छैन अहिलेसम्म नेपालमा पनि अरू आएको छैन मनमोहनले भन्न चाह सुकेन्द्र भन्न चाह जिल्ला प्रसाद कोइरालाले हस्पिटलको बेला त भए पनि उहाँले पनि जवाब दिनुभएको छ अहिलेसम्म कुनै पनि सरकारले कुनै पनि प्रधानमन्त्री निष्ठा कार्यक्रममा त्यो प्रधानमन्त्री जन जवाब दिन पठाएको छैन तर उहाँले त्यो नियमावलीको दुवाई दिनुभयो मन्त्रीले दिन पाउँछ भन्नुभयो अनि आज त्यही नियमावलीको 56 त्यो रोक्ने प्रधानमन्त्री प्रत्येक महिना संसद चलेको चाहिँ बेलामा प्रत्येक महिनाको पहिलो हप्ताभित्र प्रधानमन्त्री अनिवार्य जवाब दिनुपर्ने व्यवस्था गरेको छ अनि त्यो चाहिँ कार्यान्वयन गर्नु पर्दैन आज आउनु पर्ने आज जे 7 गते पहिलो हप्ताको अन्तिम दिन आजसम्म पनि आज पनि बिहान हामीले शून्य समय विशेष समय आकृष्ट समय चाहिँ हुँदैन अझै पनि प्रधानमन्त्रीको प्रश्न तोरा छ प्रधानमन्त्री आउनुहुन्छ भन्ने हामीलाई अपेक्षा थियो
2: उनी थिए एमालेका प्रमुख सचेतक ऐनबहादुर महर अब एउटा अन्तर्राष्ट्रिय प्रसंग प्यालेस्टाइन समर्थक गाजा अभियान कर्मीहरूलाई गरिएको व्यवहारलाई लिएर इजरायलले अन्तर्राष्ट्रिय निन्दाको सामना गरिरहेको छ इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतमार बेन गभीरले हात पछाडि लगेर बाँधिएको अवस्थामा देखिएका अभियान कर्मीहरूलाई गिज्याएको भिडियो सार्वजनिक भएपछि कैयौं देशले आक्रोश जनाएका छन् बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट
3: इजरायलका कट्टरपन्थी मन्त्रीको व्यवहारप्रति अमेरिका, युके, फ्रान्स, इटली र क्यानाडा सहितका देशहरूले रोष व्यक्त गरेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि उक्त कार्य इजरायली मान्यता अनुरूप नभएको भन्दै आलोचना गरेका छन्। इजरायलले हिरासतमा लिएका अभियान कर्मीमाथि शारीरिक दुर्व्यवहार गरिएको र गम्भीर चोटपटक लागेको उक्त समूहका प्रतिनिधिले बताएका छन्। इजरायली अधिकारीहरूले आरोपबारे कुनै प्रतिक्रिया जनाएका छैनन्। अस्ट्रेलिया, इटली, फ्रान्स, द नेदरल्याण्ड्स, बेल्जियम र स्पेन सहितका कैयौं देशहरूले आफ्नो देशमा रहेका इजरायली राजदूतलाई बोलाएर बेन गभीरका कार्यको निन्दा गरेका छन्।
2: अब अन्त्यमा देशभित्रकै एउटा प्रसंग। पोखरामा पहिलो पटक अटिजम भएका बालबालिकाका लागि लक्षित गरेर सामुदायिक विद्यालयमा अटिजम स्रोत केन्द्र सञ्चालनमा आएको छ। यसअघि अटिजम भएका बालबालिकाका लागि निजी क्षेत्रले केयर सेन्टर र कक्षा सञ्चालन गरे पनि सामुदायिक विद्यालयमा पहिलो पटक अटिजम स्रोत केन्द्र सञ्चालनमा आएको पोखरा महानगरपालिकाका अधिकारीले बताएका छन्। अटिजम भएका बालबालिकाका शिक्षाका निम्ति उचित व्यवस्था नभएका हुँदा सरकारले हालै एक निर्णय गर्दै सातै प्रदेशमा अटिजम भएका बालबालिकाका निम्ति नमूना विद्यालय स्थापना गर्ने जनाएको थियो। पोखराबाट कृष्णमणि बरालले पठाएको रिपोर्ट सुनौ।
12: पोखरा पालिकी चोकी राधा मल्लका जुम्ल्या छोरी र छोरा छन्। सामान्य रहेकी छोरी नियमित विद्यालयमा जाने गर्दछिन्। अटिजम भएका छोरालाई स्कूलहरूले निगाली दिएपछि स्कूल फेरिरहनु पर्ने बाध्यता रहँदै आएकोमा पोखराको जानकी माविमा गत भदौदेखि अटिजम स्रोत केन्द्र सञ्चालन भएर कक्षा शुरू भएपछि सहज भएको राधा बताउँछिन्।
13: नबोल्ने बच्चालाई डेकेरहरू जति नै छ होइन, अब बोल्ने बच्चा लेख्ने बच्चालाई चाहिँ नर्मल स्कूलले चाहिँ नसक्ने भयो। सरहरूले सहयोग गर्नुहुन्छ, प्यारेन्ट्सहरूले यस्तो बच्चा ल्याएको भन्नुहुन्छ, प्यारेन्ट्सहरूले सहयोग गर्नुहुन्छ, हाम्रो यत्रो लगानी गरेको डुब्छ भन्नुहुन्छ कि। मेरो त चारवटा पाँचवटा स्कुल फेरिसक्यो, अहिले चाहिँ अब यहाँ थाहा पाएर ल्याउँदैछु। यहाँ त अब सुरुवात हो है, अब उहाँले गर्दै हुनुहुन्छ।
12: विद्यालयमा कसरी पढाइ सुरु भएको छ त जानकी अटिजम सेन्टर पोखराका इन्चार्ज कमल प्रसाद आचार्य।
14: अटिजम भएको विद्यार्थीहरूलाई मात्रै हामीले भर्ना लिन्छौँ। सुरुवाती चरणमा भएको हुनाले हामीले सबै कुरा व्यवस्थापन गर्न गरिरहेका छैनौँ, तालिमको अवधिमै छौँ र यसमा चाहिँ अब दुई चारजना प्यारेन्ट्स र अनि त्यसपछि शिक्षकहरू ट्रेनर हुनुहुन्छ, उहाँहरूको सहायताले हामी क्लास चलाइरहेका छौँ।
12: अटिजम कस्तो समस्या हो, अटिजम भएको कसरी थाहा पाउने त पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका बालरोग विशेषज्ञ प्रोफेसर डाक्टर रामचन्द्र बास्तोला।
15: अटिजम हाम्रो देशलाई पनि व्यापक रूपमा असर पारेको एउटा रोग हो, जुन नेपाल अटिजम सोसाइटीको प्रारम्भिक आकलन अनुसार 1000 जनामा 5-8 जना बच्चाहरूमा भएको समस्या हो। यो प्राय जसो 4-5 वर्षमा हामीहरूले डायग्नोसिस कन्फर्म गर्छौँ भने 2 वर्षबाट नै हामीहरूलाई लगभग शंका लाइसकेको हुन्छ। अब कसरी पत्ता लगाउँदै यो भन्दा यो असामान्य खालको आनी बानी हुन्छ, जस्तो धेरै हात चलाउने, हल्लाउने, एउटै चिज हातमा राखेर खेलाइराख्ने, कुनै चिज परिवर्तन गर्न खोजियो बाबुमाबाट भने त्यसको चाहिँ प्रतिकार गर्ने र यसको उपचारमा बिहेभियर थेरापी, स्पिच र ल्याङ्ग्वेज थेरापी र अकुपेसनल थेरापी तीनटा चाहिँ मुख्य हुन्। तर नेपालको परिवेक्षमा भन्नुहुन्छ भने यो लभ थेरापी अर्थात माया गर्ने, मायाले जित्ने हो।
12: अटिजम भएका बाल बालिकाका लागि थप स्रोत कक्षा सञ्चालनका लागि के कस्ता कार्यक्रम छन् त पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य।
16: सुरुमा हामीले एउटा क्लास 40 जनाको लागि यो सुरुवात गरेका हौ, त्यसमा चाहिँ धेरैजना वेटिङमा हुनुहुन्छ। यो वर्ष हामी त्यसको क्षमता बढाउने, विद्यार्थी संख्या र अरू त्यसलाई चाहिने इन्फ्रास्ट्रक्चरहरू सँगसँगै मेन पावर पनि बढाउने गरिकन योजना बनाएका छौँ।
12: अटिजम भएका बाल बालिका र अभिभावकलाई पर्ने मनोवैज्ञानिक दबाव अन्त्य हुने गरी सरकारले कार्यक्रम ल्याउनु पर्ने मनोचिकित्सकले सुझाएका छन्। कृष्णमणि बराल, बीबीसी पोखरा।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, दार्जिलिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिबल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौं। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति, स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुना वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98550-72555 र 057-5216-55 टोल फ्री नम्बर 16-60-57-52-107 वा हटलाइन नम्बर 107 खबर गरिदिनु हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
6: होइन आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ, के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
1: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको, अनुहार पनि मलिनो देख्छु त।
6: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो ज्यानलाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
1: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि, त्यहाँ त प्याथोलोजी ल्याब सेवा,
7: आधुनिक प्रविधि सहित छार सूत्र सेवा,
1: बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
7: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
1: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
7: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
1: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
7: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हात जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
1: पाइरल फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ।
7: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त,
6: अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 015236345 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
4: हेलो
8: हेलो,
4: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
8: हुन्छ हुन्छ, पक्नुहोस् है। ए ए नानी, छोरी।
9: हजुर,
8: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
9: लु दिन त। हेलो, भन्नुहोस् त।
4: हेलो हजुर,
9: हजुर,
4: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
9: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
8: ए नानी, के भने छ, के भयो?
9: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
8: ल ल ल, किन दिन्थे?
10: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
11: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
10: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
11: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
14: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
15: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल, धादिङ।
14: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
15: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
12: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
16: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: है मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, सिलर, टायल, आँखी च्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, निलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404911।
4: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: पावर वाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
12: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
11: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
12: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
11: प्रोपाइटर बिटु विश्वकर्मा। सम्पर्क नम्बर 9843462616 र 9810323354।
12: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
13: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र आलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला?
14: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ब्रिल स्टिल यूपीभीसी एन्ड आलुमिनियम हाउस छँदैछ नि।
11: त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी आलुमिनियमका झ्याल ढोका बनाउनुका साथै
14: फलाम स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
15: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
14: ल टिप्नुहोस्, प्रोप्राइटर दिलबहादुर श्रेष्ठको लागि 98340-97-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
15: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-057-437।
16: राष्ट्रको लागि बक्सिङ,
14: स्वास्थ्यको लागि बक्सिङ,
16: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
14: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
16: समय बिहान र बेलुका।
14: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 98-41-65-64-99।
16: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
17: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: स्मार्टफोन तथा रु 2500 भन्दा माथिको सामान किन्नुहुने ग्राहकहरूले जुसु बोटल म्याचिङ गेम खेली नगद 1000 रुपियाँ पनि जित्न सक्नुहुनेछ। साथै हाम्रो टिकटक अकाउन्ट इन्द्र मोबाइल सेन्टर धादिङलाई फलो गरी आउनुहुने ग्राहकहरूलाई फ्रीमा गेम खेली नगद 500, इयरबड, स्पिकर लगायत थुप्रै सामानहरू जित्न सक्नुहुनेछ। जाने होइन त इन्द्र मोबाइल सेन्टरको ग्रान्ड ओपनिङमा? ए सुन्नुहोस् त, हाम्रो पसल चाहिँ धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि रहेको छ।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98410055754, 98410055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
0: भिटामिन डी,
4: भिटामिन बी 12,
0: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205563।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। गर्मी मौसममा आगोको सानो झिल्कोले पनि ठूलो वन डढेलोको रूप लिन सक्छ।
5: तपाई हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौ। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डढेलो लाग्ने काम कसैले पनि नगरौं नगराउ। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
6: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।